0: 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारित परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसुनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाका 7,524 नेपाल प्रहरीका 10,585 र सशस्त्र प्रहरीका 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। उनीहरू आवश्यकता आधारमा 77 जिल्लामा खोज तथा उद्धारका लागि तयार पारिएका जनशक्ति हुन्। यसबाहेक पनि आवश्यकताका आधारमा हरेक जिल्लामा रहेका जनशक्तिहरू परिचालन हुने जनाइएको छ। प्राधिकरणले यसपालि मनसुनजन्य विपदबाट देशभर 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने आकलन गरेको र सोही आधारमा प्रभावितको संख्या अनुमान गरिएको प्रवक्ता महतले बताउनु भएको छ। तर कम पनि निश्चित क्षेत्रमा असर पर्न सक्ने र गर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि भनिएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत हिजो बसेको 7 बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल शुरू भएको छ। हिजोको बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नु भएको थियो। त्यसपछि दलीय प्रतिनिधित्वको आधारमा प्रदेश सभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न शुरू गरेका हुन्। छलफलमा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, नीलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीना कुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थीले भाग लिनु भएको थियो। उहाँहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, त्यस्तै कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राख्नु भएको थियो। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत्र मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधिक गरी किता गत विवरण सकाएका हुन् र 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्डको तयारीमा छन् तर 47 पालिकाले भने अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सरकारी मन्त्रालयका सचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियमअनुसार पालिकालाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। अर्घखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह प्रारम्भ गरेको छ। सन्धिखर्कमा 3,500 भन्दा बढ़ी करदाता सेवाग्राही छन्। स्थानीय तहबाटै कर सम्बन्धी सेवा शुरू भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने जनाउँदै सेवाग्राही उत्साहित बनेका हुन्। हिजो नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सेवा प्रारम्भ गर्नु भएको हो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल तथा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्ण प्रसाद नेउपाने बीच सेवा प्रवाह सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ। यसअघि सामान्य कर सम्बन्धी सेवा लिन सेवाग्राहीलाई कपिलवस्तुको कृष्णनगरसम्म पुग्नुपर्ने बाध्यता थियो। अब आफ्नै नगरपालिकाबाट सेवा उपलब्ध हुन थालेपछि स्थानीय करदाताहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। कर सेवा अब स्थानीय तहबाटै सञ्चालन भएपछि नागरिक मैत्री शासन व्यवस्थालाई थप मजबूत बनाउने अपेक्षा गरिएको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा समाज विज्ञान सम्मेलन सम्पन्न भएको छ। सामाजिक अध्ययन अनुसन्धान, स्थानीय विकास, शिक्षा, संस्कृति तथा समसामयिक सामाजिक मुद्दामाथि केन्द्रित सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञ, शिक्षक, अनुसन्धानकर्ता, जनप्रतिनिधि तथा सरकारवालाको सहभागिता रहेको थियो। सम्मेलनको उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खानले समाजका वास्तविक समस्या पहिचान गर्न, नीति निर्माणमा सहयोग पुर्याउन तथा सामाजिक रूपान्तरणलाई दिशा दिन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
1: हामीले महत्वपूर्ण कार्यक्रम गरेका छौँ। किताब दिनको घर र आत्मा दिनको शरीर एउटै हो। किताब दिनको घर र आत्मा दिनको शरीर एउटै हो। ज्ञान बिनाको मानिस र संस्कार बिनाको समाज पनि उस्तै उस्तै हो। त्यसले गर्दा ज्ञानको ज्यादै ठुलो महत्व छ। ज्ञान बिनाको मानिसको बारेमा व्याख्या गर्यो भने त उहाँ आदरणीय गुरुहरू हुनुहुन्छ, सरहरू हुनुहुन्छ, दिनभरि बोले पनि उहाँले बोलिराख्नुहुन्छ। समाज पनि संस्कारै भएन भने त्यो समाज कसरी अगाडि बढाउन सकिन्छ, कसरी गन्तव्य बढाउन
2: सकिन्छ?
1: एउटै एउटै जस्तै हो। त्यसले गर्दाखेरि तिलोतमान नगरपालिकाले तिलोतमानमा रहेका सबै वर्ग क्षेत्र समाजलाई समेटेर तिलोतमान पहिचान बनाउने काम गरिरहेको छ। विज्ञहरूको ज्ञान तिलोतमाको पहिचान जुन अगाडिको थिम छ, विज्ञको ज्ञान तिलोतमाको पहिचान पनि ज्यादै उपयुक्त शब्द चयन गर्नुभएको रहेछ हाम्रो गङ्गाराम सुरेन्द्रजी। र
0: यस्तै उपप्रमुख जगेश्वर देवी चौधरीले समाजमा देखिने विभेद, बेरोजगारी, सामाजिक असमानता, हिंसा तथा सांस्कृतिक विचलन जस्ता समस्याको समाधान खोज्न समाज विज्ञान उपयोगी माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो।
3: हाम्रो समाजमा यो परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु र मैले धेरै समय लिन चाहन्न। यहाँहरू आज दिनभरि आफ्नो प्रस्तुति कार्यपत्र त्यसपछि टिप्पणी बाट एक खालको तिलोत्तमा नगरपालिकामा चाहिँ एक खालको अत्यन्तै महत्वपूर्ण निष्कर्षका साथ यो सम्मेलन सम्पन्न हुनेछ र सोही अनुसार यहाँहरूको सुझाव सल्लाहलाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिका अगाडि बढ्नेछ।
0: सम्मेलनका सहभागीहरूले शिक्षा, स्वास्थ्य, युवा अवस्था, लैंगिक समानता, सामाजिक समावेशीकरण, स्थानीय शासन, सामुदायिक विकासका विषयमा आफ्ना धारणा राखेका थिए। त्यस्तै सम्मेलनमा अनुसन्धानमा आधारित प्रस्तुतिकरण, अन्तर्क्रिया तथा समूहगत छलफल समेत गरिएको थियो। अनुसन्धान संस्कृतिको विकास तथा नगरपालिकाको नीति तथा कार्यक्रमको समीक्षामा समेत टेवा पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले जानकारी गराउनु भएको छ। तिलोत्तमा नगरपालिकाले यसअघि बाल बालिका सम्मेलन, युवा सम्मेलन जस्ता कार्यक्रम सम्पन्न गरेको छ। बुटवलको थोक बजार केन्द्रमा अनुगमनका क्रममा परीक्षण गरिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी अवशेष भेटिएको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले प्रयोग गरेको परीक्षणमा चितवनबाट ल्याइएको काँक्रो उपभोग गर्न अयोग्य देखिएपछि नष्ट गरिएको हो। प्रयोगशालाले हिजो विभिन्न तरकारी तथा फलफूलका नमूना परीक्षण गरेकोमा काँक्रोमा विषादीको अवशेष बढ़ी पाइएको हो। परीक्षण नतिजा अनुसार अधिकांश नमूना उपभोग योग्य देखिए पनि चितवनबाट ल्याइएको काँक्रोमा भने विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशाला परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रयोगशालाको विवरण अनुसार व्यापारी मनिष वर्णवालको काँक्रो नमूनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष 45% भन्दा बढ़ी देखिएको हो। उक्त नमूनालाई विसर्जन गर्ने श्रेणीमा राखिएको छ। त्यसै गरी परीक्षण गरिएका खुर्सानी, गोलभेडा, करेला, घिरौला, त्यस्तै हरियो तिते करेला, त्यस्तै चिचिन्डो, सिमी लगायतका अन्य नमूनाहरू भने उपभोग योग्य रहेको प्रयोगशालाले देखाएको छ। बुटवलको फूलबारीमा निर्माण गरिएको विषे नगर्चीको शालिक अनावरण गरिनुको साथै विश्राम गृह उद्घाटन गरिएको छ। विषे नगर्ची एकताको प्रतीक नेपाल रूपन्देहीले निर्माण गरेको शालिक तथा विश्राम गृहको नगर प्रमुख खेलराज पाण्डेले र पूर्व राजदूत पदम सुन्दासले संयुक्त रूपमा अनावरण तथा उद्घाटन गर्नुभएको हो। विषे नगर्ची नेपाल एकीकरणको नेतृत्व गर्ने पृथ्वीनारायण शाहलाई आर्थिक संकलनको सल्लाह दिने ऐतिहासिक व्यक्ति हुनुहुन्छ। कार्यक्रममा नगर प्रमुख पाण्डेले विषे नगर्चीका बारेमा अनुसन्धान गरेर विभिन्न तथ्य र प्रमाणहरू जुटाएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभएको छ। त्यस्तै पूर्व राजदूत सुन्दासले पनि विषे नगर्चीको योगदानलाई राज्यले छायामा पारेको भन्दै वहाँको इतिहासलाई देशव्यापी बनाउन सातै प्रदेशमा शालिक निर्माण गरिने बताउनु भएको छ। सो अवसरमा परियार सेवा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण रणपाल, नेपाल कपड़ा तथा सिलाई व्यवसाय महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण बहादुर कार्की, मणि मुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपाल, विषे नगर्ची एकताको प्रतीक नेपालका अध्यक्ष राम बहादुर रणपाल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा विषे नगर्चीको शालिक निर्माण तथा विश्राम गृह निर्माणका लागि आर्थिक सहयोग गर्ने विभिन्न व्यक्ति, कलाकार र पत्रकारलाई समेत सम्मान गरिएको थियो। र नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले विज्ञप्ति निकालेर पुरूषतर्फ 38 र महिलातर्फ 25 खेलाड़ीलाई प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणी निर्धारण गरिएको जनाएको छ। पहिलो पटक क्यानले ए प्लस श्रेणी थपेको छ। पुरूषतर्फ ए प्लस श्रेणीमा एक दिवसीय कप्तान रोहित कुमार पौडेल, त्यस्तै टी ट्वेन्टी कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहनु भएको छ। यस श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशाल भोर्तेल र करण केसी गरी चारजना रहनु भएको छ। त्यस्तै बी श्रेणीमा ललित नारायण राजवंशी, आरिफ शेख, त्यस्तै भीम सार्की, नन्दन यादव र गुलशन झा रहनु भएको छ। सी श्रेणीमा सन्दीप जुर्रा, अर्जुन कुमार, कुशल मल्ल, शेर मल्ल, ईशान पाण्डे, बसिर अहमद, लोकेश बम, साहब आलम र हेमन्त धामीसँगै विनोद भण्डारी र अनिल शाह समावेश रहनु भएको छ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै राष्ट्रिय सभाको बैठक पनि आजै बस्ने। यू आबद्ध देशका राजदूत र मिशन प्रमुखसँग प्रधानमन्त्री शाहको छलफल, वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको भनाई। राष्ट्रपा सभापति लामिछाने अर्को हप्ता नयाँ दिल्ली जानुहुँदै उच्च अधिकारीसँग भेट गर्ने तयारी। मनसुनी विपदमा खोज उद्धारमा 134 गोताखोर सहित 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा। लुम्बिनी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू। थारू समुदायको परम्परा संरक्षण सम्बन्धी विधेयक पेश। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 प्रक्रिया नै शुरू गरेनन्। सन्धिखर्क नगरपालिकाबाटै कर सेवा। तिलोत्तमामा समाज विज्ञान सम्मेलन सम्पन्न, नीति निर्माण र सामाजिक रूपान्तरणमा बहस। बुटवलमा चितवनबाट ल्याइएको काँक्रोमा अत्यधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन। फुलबारीमा निर्माण गरिएको विषय नगर्चीको शालिक अनावरण र क्रिकेट खेलाड़ीको वर्गीकरण, पहिलो पटक ए प्लस श्रेणी समावेश। यिनै खबर शीर्षकसँगै बिहान 5:40 हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 13 गते बुधबार, मे 27 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको एकादशी तिथि।
0: 19औं वर्षको प्रवेशको अवसरमा हुम्लाको रेडियो कैलाशलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
0: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी, प्रशिक्षार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिस, सामाजिक उत्तरदायित्वको रकम खोज्दै सरकार, निजी क्षेत्र भने अन्यलमा।
1: धानको ब्याड राख्ने बेला मलकै चिन्ता, कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने, काठमाण्डुका विभिन्न स्थानमा बर्ड फ्लू, सावधानी अपनाउन विज्ञहरूको सुझाव।
0: अमेरिका र इरान बीच सैन्य कार्यवाही बढ़दै, इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण, कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
1: र विश्व एसियन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै, सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने, पारा तेक्वान्दो छनौटमा अमीर भोन र रेणु तामाङ पराजित।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, बजेटका लागि नागरिक स्तरबाट सरकारलाई 14,000 भन्दा बढ़ी सुझाव प्राप्त भएको प्रसंग।
0: सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न भन्दै संचालनमा ल्याएको सुझाव संकलन पोर्टलमा दुई साता यता 14,500 भन्दा बढ़ी सुझाव प्रविष्ट भएका छन्। 26 वैशाखदेखि संचालनमा आएको पोर्टलमा हिजो साँझसम्म बजेटतर्फ 4,692 र नीतितर्फ 7,386 सुझावहरू आएका हुन्। नीति कार्यक्रम संसदमा प्रस्तुत भइसकेको तथा बजेट निर्माण समेत अन्तिम चरणमा पुगिसकेकाले आम नागरिकले पठाएका ती सुझावलाई सरकारले आगामी बजेटमा समावेश गर्ने आशंका छ। तर सरकारी अधिकारीहरूले भने उपयुक्त सुझावलाई आगामी बजेटले समेट्ने दावी गरिरहेका छन्। 15 जेठमा वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ। राष्ट्रपति रामचन्द्र पौडेलले 28 वैशाखमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिसक्नु भएको छ। त्यस्तै बजेटका विश्व सिद्धान्त र प्राथमिकता समेत संसदमा प्रस्तुत भइसकेका छन्। आगामी बजेटका लागि संसद र सार्वजनिक स्थलमा पर्याप्त छलफल नभएको भन्दै सांसदहरूले बजेटले आम नागरिकका वास्तविक समस्या, आवश्यकता र चाहनाहरू सम्बोधन गर्नेमा आशंका व्यक्त गरिरहेका छन्। तर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तिथि बसाल्ने चुनौती चिन्ने गरी सुशासन, अर्थतन्त्रको पुनर्संरचना, सेवा प्रवाह र एकीकृत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउँदै आउनु भएको छ। अर्थशास्त्री सुदन कुमार ओलीले जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्नु सरकारको नैतिक दायित्व हुने समेत बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको प्रश्न पार्नु भएको छ। काठमाण्डौ र दिल्ली स्थित युरोपेली संघ ईयू तथा ईयू सदस्य राष्ट्र एवं काठमाण्डौ स्थित विभिन्न देशका राजदूतसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको संयुक्त भेटवार्तामा उहाँले नव प्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री शाहले सरकार राजनैतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नेपालमा 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट एवं निर्णायक जनादेश दिएको र नयाँ सरकार गठनपछि पनि नीतिगत विषयलाई निरन्तरता दिइने प्रश्न पार्नुभयो। प्रधानमन्त्री शाहले जनताका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेकाले वृहत लगानी आकर्षित गर्ने प्रक्रिया थप सहज बनाउने पनि बताउनुभयो। उहाँले वास्तविक र नेपाली नागरिकको दैनिक जीवनस्तर देखिने गरी उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वर्तमान क्षणको अत्यावश्यक र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गराउन पनि आफूहरू लागि परेको उहाँले बताउनु भएको छ। त्यसै गरी प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको बताउँदै नेपालका सबै विकास साझेदार र मित्र राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ़ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो। काठमाण्डु र नयाँ दिल्ली स्थित युरोपियन युनियनका राजदूत तथा काठमाण्डु स्थित विभिन्न देशका राजदूतले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको स्मरण गर्दै नेपालको प्रशंसा गरेका थिए। उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्याण्डेट सहित नयाँ सरकारको नेतृत्वमा पुगेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिए भने आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको पनि बताए। यसअघि पनि प्रधानमन्त्री शाहले काठमाण्डु स्थित विभिन्न देशका राजदूतसँग सम्वाद गरी द्विपक्षीय हित, आपसी सहकार्य, विविध पक्षको बारेमा छलफल गर्नुभएको थियो। नेपालको विदेश नीति स्थिर र सन्तुलित रहने, अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ़ बनाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ।
0: नेपालमा गत दुई महिना यता बर्डफ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार, किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलपरासी पश्चिम हुँदै काठमाण्डु उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभाग अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्डफ्लू पुष्टि भएको छ। संक्रमण नियन्त्रणका लागि 130,000 भन्दा बढ़ी कुखुरा तथा पक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। यसैबीच काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण तीव्र भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत सर्न सक्ने भएकाले उच्च जोखिम रहेको समेत पुष्टि गरेको छ। हाँस, कुखुरा, बटाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिएको समेत नगरपालिकाले बताएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको समेत सीआईएनलाई बताउनुभयो।
3: लगातार त्यस भइरहेको छ होइन, गत गरेको एक हप्ता हुन थाल्यो, त्यो समय देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले अस्ति सुरुवात निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि सूचना निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, बाँकी केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
0: त्यस्तै नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्रसँग तीनै क्षेत्रमा चुनौती थपिरहेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक देखिएको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
4: प्रभावकारी न भ्याक्सिन छ न अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनाथा तत्कालै पन्छी र पञ्चने पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय, पश्चिमबाट शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय लगभग नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ। त्यो रोग देखिन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
0: बढ़दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
5: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाड़ीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढ़ी निष्क्रमण गरिरहनु पर्यो र खोर भित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले सुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निष्क्रमण औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो।
6: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा प्रतिपक्षी दलहरूको भूमिका र सरकारको कामकार भएको समीक्षा,
7: सानो त्यसमा नुक्सा दाग देखाएर काममा अब गभर्नमेन्टको कामलाई नै रोक्ने कुरा त भएन, प्रतिपक्षको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछ।
0: धानको ब्याड राख्ने बेला मलकै किसानलाई मलकै चिन्ता, कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
0: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्, यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
0: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाई अहिले सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेका 100 भन्दा धेरैको घर जग्गा जफत गरिँदै शीर्षकमा खबर प्रकाशित छ। यसलाई नवराज मैनालीले लेख्नु भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकता राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन पनि शुरू गरेको छ। त्यस्तै अत्यधिक गर्मीले पश्चिम तराईको जनजीवन प्रभावित शीर्षकमा खबर प्रकाशित छ भने 8 मन्त्रालय र 2 निकायले गरे 20.84 करोड़ बजेट सिलिण्डर शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै शीर्षकमा भित्र पृष्ठमा खबर छ। भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि सरकारले भूमि समस्या समाधान समिति गठन गर्ने भएको छ। भूमि सम्बन्धी नियमनहरू संशोधन गर्न सरकारले समिति गठन गर्न लागेको हो। सोमबार राजपत्रमा प्रकाशित नियम अनुसार अध्यक्ष सहित पाँच सदस्यीय समिति गठन गर्न लागिएको छ। समितिमा तीन विज्ञ सदस्य तथा भूमि व्यवस्था सहसचिव सदस्य सचिव रहने गरी समितिको पदावधि पाँच सय दिनको हुने र सरकारले 100 दिन थप गर्न सक्ने नियममा उल्लेख गरिएको छ। समितिलाई भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणका लागि आधार र मापदण्ड तोक्ने पनि जिम्मेवारी दिएको छ। त्यस्तै प्रधानमन्त्रीबाट जवाब सुन्न विपक्षको संघर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
1: त्यसै गरी कान्तिपुर दैनिकको भित्रीपन्नामा धानको ब्याड राख्ने बेला किसानलाई मलको चिन्ता शीर्षकमा रूपा गहतराजले बाँके, रामप्रसाद चौहानले बर्दिया, माधव अर्याल पाल्पा, नवीन पौडेल परासी, शिवपुरी रौतहट र रंजना विसीले कैलालीबाट लेख्नुभएको खबर छ। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो साताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्तो हुने गरेको किसानहरूले गुनासो गरेका छन्। बर्दियाको गोलेरिया र दुधाका 42 वर्षीय सईद अहमद शेष 10 वर्षदेखि दुई दाजुभाइको गरेर 10 बिघामा खेती गर्नुहुन्छ। धानको ब्याट राख्ने बेला आएपछि उहाँ यसपालि पनि मलको खोजीमा भौतारी रहनु भएको खबरमा उल्लेख गरिएको छ। पालिकाले तोकेको कोटा अनुसार प्राप्त मल ओडा स्थित 10 जना बड़घरको सहमतिमा स्थानीय किसानलाई बाँड्ने गरेको पनि किसानहरूले बताएका छन्। पूँजी बजारमा सट्टेबाजी निरुत्साहित गर्न सुझाव शीर्षकमा अर्को खबर पनि छापिएको छ। अनि कान्तिपुर दैनिकमै सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआरको रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। अहिले भने विभिन्न कम्पनी र उद्योगहरूले आफ्नै तरिकाले खर्च गर्दै आइराखेका थिए। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले 13 चैतमै स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने कार्यसूचीमा उल्लेख छ। कार्यसूची आएको 2 महिना बितिसकेको छ। 3 सातापछि राष्ट्रपाको प्रथम महाधिवेशन, सभापतिमा लामिछाने दोहोरिने, अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। विधान संशोधन मार्फत 1 सभापति, 3 उपसभापति, 2 महामन्त्री, 3 सहमहामन्त्री, कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा प्रवक्ताको व्यवस्था गरिँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहको पद वरिष्ठ नेता विधानमै सम्मानार्थ व्यवस्था गर्नेबारे पनि छलफल चलिरहेको नेताहरूले बताएका छन्। अर्को खबर छापिएको छ नागरिक दैनिकमा, सम्पत्ति छानबिनले आतंक, सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भएको भनेर पनि यो खबर छापिएको छ। मधेस सरकार विस्तार भएको बारेमा खबर छ। मधेस प्रदेश मन्त्री परिषद विस्तार भएको छ। 3 दलीय गठबन्धनमा सहमति जुटेपछि मंगलबार हिजो साँझ मन्त्री परिषद विस्तार भएको हो। मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिशमा प्रदेश प्रमुख सुरेन्द्र लाफ कर्णले मन्त्री परिषद विस्तार गर्नुभएको हो। सरकारमा नियुक्त 5 मन्त्रीलाई प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ दिलाउनु भएको छ। 5 मन्त्री थपिएसँगै मन्त्री परिषद 12 सदस्यीय बनेको छ। नेकपा एमालेका मोहम्मद शमीर भौतिक पूर्वाधार विकास मन्त्री, लखनदास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्री, शारदा थापा श्रम तथा यातायात मन्त्री र मनोज कुमार सिंह शिक्षा तथा संस्कृति मन्त्री बन्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवराज भट्टराई अर्थमन्त्री बन्नुभएको छ। प्रमलाई सदनमा उपस्थित हुन किन रूलिङ गर्दैनन् सभामुख शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छ। त्यसै गरी अन्नपूर्ण पोस्ट दैनिकमा सामाजिक सुरक्षा भत्तामाथि महालेखाको प्रश्नै प्रश्न शीर्षकमा खबर छापिएको छ भने अर्को खबर विदेशबाट पनि बयान र बकपत्र गर्न दिनु शीर्षकमा सर्वोच्चको आदेश सम्बन्धी खबर हो। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेश स्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भई अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीशद्वय हरिफुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। गोर्खापत्र दैनिकमा राष्ट्रिय सभाले पाएन काम शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ।
6: संघीय संसदको माथिल्लो सदन यति बेला विधेयकको पर्खाइमा छ। सधैँ समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत जेठ 8 गतेको बैठकबाट भौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्यो। करिब एक वर्ष अघि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक दर्ता भए यता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति नभएको खबरमा उल्लेख गरिएको छ। निजामती सेवा विधेयक मस्यौदा संसदमा लैजाने तयारी गरिएको बारेमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने पाण्डु शयनमा रोपाई पर्व गाउँभरिका हलगोरू हेलिँदै हिलोमा शीर्षकमा प्रकाश विक्रम शाह र शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कक्षा 12 नतिजा 45 दिनभित्र सार्वजनिक हुने बारेको खबर छापिएको छ। त्यसै गरी संविधानमा खुला बजार अर्थतन्त्र राख्न निजी क्षेत्रले सुझाव दिएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
0: साझा खबरमा अब विदेशका खबर। इरान र अमेरिका बीच थप दूरी बढ़ने संकेत देखिएको छ। जारी वार्तामा तत्काल कुनै सम्झौताको संकेत नभएपछि अविश्वासको वातावरण बढ़ेको विश्लेषण भइरहेका छन्, जसले गर्दा दुवै देशबीच सैन्य तनाव बढ़ने संकेत गरिएको हो। अमेरिकी सेनाले इरानको दक्षिण समुद्री क्षेत्रमा क्षेपणास्त्र प्रक्षेपण स्थल र समुद्रमा माइल राख्न खोजिरहेका इरानी डुंगामाथि आक्रमण गरेको छ। त्यसको जवाबमा इरानी सेनाले पनि प्रतिकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अप्रेल 8 लागू गरेको युद्धविराम भने अहिलेसम्म भंग भएको छैन। दुई देश बीच युद्धविरामका लागि प्रयास जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायलले दक्षिण तथा पूर्वी लेबनानका विभिन्न स्थानमा व्यापक हवाई आक्रमण गरेको छ। अमेरिकी मध्यस्थतामा गत अप्रेलको मध्यतिर लागू युद्धविरामपछि यो सबैभन्दा तीव्र बमबारी भएको मानिएको छ। इजरायली सेनाले 100 भन्दा बढ़ी हिजबुल्लाका पूर्वाधार र लड़ाकू लक्ष्यमा आक्रमण गरेको जनाइएको छ। सेनाले भने आतंकवादी गतिविधि गरिरहेका स्थानलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बेका उपत्यकाको मसघारा गाउँमा भएको आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 11 जनाको मृत्यु भएको छ र कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप तीव्र बन्दै गएपछि स्थानीयले आक्रमण गर्न शुरू गरेका छन्। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको डब्ल्यूएचओले जनाएको छ। सेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने गाली ग्लोज गर्ने जस्ता दुर्व्यवहारको सामना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
6: साझा खबरमा अब खेल खबर। त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरी त्रिवेणी क्रिकेट मैदानको सम्झौता प्रक्रिया अगाडि बढ़ाएको छ। क्यान र विश्वविद्यालय बीचको 25 वर्ष सम्झौता गत वैशाखमा सकिएको थियो। यी दुई निकायबीच सम्झौता नवीकरण हुन सकेको छैन। यद्यपि क्यानले सम्झौता नभएसम्म राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयको अनुमतिसँगै खेलको

0: एसियन खेलकूद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा नेपालले बुधबार आज चीनको सामना गर्दैछ। चीन र नेपाल बीचको यो खेल मलेसियाको बायुमास मैदानमा हुनेछ। नेपालले सात वर्षपछि चीनको महिला राष्ट्रिय टोली विरूद्ध प्रतिस्पर्धा गर्न लागेको हो र जापानको आइची नागोयामा हुने एसियाली पारा तेक्वान्दो छनौट प्रतियोगितामा नेपालका अमीर ब्लोन र रेणु तामाङ पराजित हुनुभएको छ। मंगोलियाको उलान बटारमा भएको छनौट प्रतियोगिताको K44 क्याटेगोरी अन्तर्गत पुरूष 63 केजी मुनि प्री क्वार्टर फाइनलमा अमीर चीनका निझीसँग 10-6 पराजित हुनुभएको हो।
1: सांसद र राजनैतिक दलहरूले सरकारको काम कारवाहीलाई कसरी हेरिरहेका छन्? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब संसदमा प्रतिपक्षको भूमिकाको कुरा। प्रतिनिधि सभाको बैठक चलिरहँदा प्रतिपक्ष दलले निरन्तर विरोध जनाउँदै प्रधानमन्त्री बैठकमा आउनुपर्ने बताउँदै आएका छन्। प्रतिपक्ष दलको संसदमा भूमिका र रणनीतिका बारेमा नेपाली कांग्रेसका प्रमुख सचेतक वासुना थापासँग हामीले कुराकानी गरेका छौं।
4: हामीले आफ्नो भूमिका सही गरिरहेछौ, प्रतिपक्षको भूमिका सही गरिरहेछौ। जुन उहाँहरूले गर्नुभएको दोषको कुराहरूमा छ, त्यसमा त हामीले आवाज उठाइ नै रहेछौ नि। क्रिएटिभ चिजहरूमा एउटा सानो त्यसमा नुक्सा दाग देखाएर उहाँ काममा अब गभर्मेन्टको कामलाई नै रोक्ने कुरा त भएन, होइन? प्रतिपक्षको रूपमा हामीले राख्ने कुराहरू राखि नै रहेछौ। नीति तथा कार्यक्रममा अब हामीले हाम्रो माग के थियो भने आएर प्रधानमन्त्रीले बोल्दैदेखि जनताहरूले ए प्रधानमन्त्रीले बोलिदिनु भएको छ अब हाम्रो कुरा पूरा हुन्छ भन्ने एउटा जनताहरूमा जान्थ्यो भनेर हामीले त्यो कुरा उठायौं। नीति कार्यक्रम अरूहरू पार्टीहरूको देख्नु बहिष्कार गरेर जानुभयो, हामी त्यो कार्यक्रमै बहिष्कार गर्ने पक्षमा थिएनौं।
5: राष्ट्रिय सभाबाट पनि जस्तो विभिन्न यो अध्यादेशहरू स्वीकृति गरेर पनि धेरैलाई के लाग्छ भने सरकारलाई सजिलो हुने बनाइदिए।
4: सरकारलाई सजिलो हुने बनाइदिएको भन्दा पनि हामीले आफ्नो कुरा राख्ने हो, राखिहाल्यो। सरकार त यसै पनि बहुमतको छ, पास भइहाल्छ, हामीले रोकेर पनि रोकिँदैन। तर हरेक चीजमा चाहिँ इन्टरफेयर गरिरहनु पर्ने चाहिँ त्यहाँ थिएन। जुन चीज हामीलाई लागेको थिएन भन्यो, अध्यादेशका कुरामा पनि अब हामीले उहाँहरूलाई भनिसकेका थियौँ अध्यादेश ल्याउनु गलत हो, किनभने समय हुँदाहुँदै बोलाइसकेको हाउस रोकिएर अध्यादेश ल्याइएको थियो। आखिर उहाँहरूको बहुमत थियो, हाउसबाटै यो सांसदहरूले पाउने अधिकार त्यहीँबाट पास गरेर पठाएको भइहाल्थ्यो नि। यो कुरा त हामीले सदनमा उठायौँ नि।
5: गलत भयो भने प्रश्न गर्छ नेपाली कांग्रेस।
4: क्रिएटिभ काममा हामी समर्थन गर्छौँ, रचनात्मक काममा समर्थन गर्दै जाने हो। गुण र दोषको आधारमा हामी अगाडि बढ्ने हो।
5: भाषणा थापा अरू संसदको भन्दा फरक हुनको लागि तपाईँले गरिराखेको अभ्यास अथवा बनाएको योजना चाहिँ के छ?
4: संसदहरू सबै एउटै हुनुहुन्छ, सबैजनाले
5: कामको हिसाबले अथवा सहभागिता सक्रियताको हिसाबले
4: यस्तो छ। सक्रियताको हिसाबले वासुना थापा कसरी फरक भयो र अरू भन्दा अब्बल छ कि उछ भन्ने यसको मूल्याङ्कन त जनताले अब आउने दिनमा गर्ने हो, म आफैले गर्ने होइन। म केही योजनाहरू बनाइरहेछु। सबैभन्दा नि भन्न नमिल्ने त हुँदैन, केही पोइन्टहरू त भन्न पनि मिल्छ, तर भोलिको दिनमा मूल्याङ्कन गर्ने यसले गरेको योजना सबै सक्सेस हुन्छ, मैले गरेको योजना सबै सक्सेस हुन्छ हुँदैन त्यो पनि मलाई अहिले थाहा छैन। किनभने अहिले भनेको त मैले एउटा वर्क प्लान र एउटा योजना मात्रै प्लानिङ मात्रै गरेको होइन, त्यसले गर्दाखेरि भोलिको दिनमा यसको मूल्याङ्कन भने त तपाईँहरू र जनताहरूले नै गर्ने।
5: हुन त संसद चलेको धेरै लामो समय भएको छैन, अहिलेको स्थिति हेर्दाखेरि त्यो खालको स्वस्थ प्रतिस्पर्धा जस्तो अथवा अरू सांसद अरू पार्टीको भन्दा म केही नयाँ गरौं भन्ने खालको तपाईँले आफ्नो पार्टीमा र अरू पार्टीका सांसदमा कतिको पाउनुभयो कि भयो?
4: सबैलाई चाहिँ के भन्छ भने मैले अरूको भन्दा राम्रो पर्फर्मेन्स गर्न सकौँ, मैले चाहिँ त्यो ठाउँमा चाहिँ जनताहरूको आवाजहरूलाई अरूले भन्दा छिटो पहिला त्यो आवाजहरू त्यहाँ राख्न सकौँ होइन, सरकारहरूमा ध्यान आकर्षण गराउन सकौँ, त्यो सेक्टरको मान्छेहरूले वासुना थापाले यस्तो गरोस् है गर्यो है भनेर भनन् भन्ने त्यो चाहिँ हुन्छ, सबैमा हुन्छ त्यो।
0: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बजेटका लागि सरकारलाई 14,500 सुझाव, सुकुम्बासीलाई जग्गा दिन भूमि समस्या समाधान समिति गठन गरिँदै विदेश नीति स्थिर र सन्तुलित राख्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
0: निजामती सेवा विधेयक संसदमा लैजाने तयारी, प्रशिक्षार्थी चिकित्सकलाई मासिक कम्तीमा 24,000 निर्वाह भत्ता दिन सिफारिश, सामाजिक उत्तरदायित्वको

0: रकम खोस्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा
1: धानको ब्याड राख्ने बेला किसानलाई मलकै चिन्ता। कक्षा 12 को नतिजा 45 दिनभित्र सार्वजनिक हुने। काठमाडौँका विभिन्न स्थानमा बर्ड फ्लू सावधानी अपनाउन विज्ञहरूको सुझाव।
0: अमेरिका र इरान बीच सैन्य कार्यवाही बढ़दै इजरायलद्वारा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण। कंगोमा इबोला फैलिँदै गर्दा स्थानीयद्वारा स्वास्थ्य केन्द्रमाथि आक्रमण।
1: र विश्व स्पेन क्रिकेट छनौट अन्तर्गत महिला टोलीले आज चीनसँग खेल्दै सम्झौता अगावै कुनै प्रतियोगिता आयोजना भए क्यानले त्रिवीसँग मैदान प्रयोगका लागि अनुमति लिनुपर्ने। पारा टेकान्डो छनौटमा अमीर व्लोन र रेणु तामाङ पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले अनलाइन खबर .com को लागि बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न राजनैतिक दल समूह अथवा संघ संस्था जहाँ कोही पनि व्यक्ति अध्यक्ष भइरहनको लागि त्यहाँ धेरै कोशिश गरिराखेका खबरहरू सार्वजनिक हुने गर्छन्। विभिन्न राजनैतिक दलहरूमा अझ यो अलि बढ़ी देखिने गरेको छ र एकजना वेल्डिङ गरिराखेका व्यक्ति भित्रपट्टि छन् र ढोकामा पुगेका छन् एकजना व्यक्ति। त्यहाँ उनले पछाडि पट्टी कुर्सी सँगसँगै टाँसेर लगेर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ए भाई, यो कुर्सी नखुस्किने गरी वेल्डिङ गर्न मिल्छ होला?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
1: होइन पुर्खे बा किन के
2: भएर
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आइसियु प्रस्तुति इसिजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खे बा फेरि दौडिँदै कता हो
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
1: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
3: उत्सवको पर्व
4: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
3: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
4: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
3: फोन नम्बर 071-542-649 549-649
5: खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
5: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
5: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
7: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
8: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगु युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
9: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
10: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
9: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
10: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
9: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-769 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
11: आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
9: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
11: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
9: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
11: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
9: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
11: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
9: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
11: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
9: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
11: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
9: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
12: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
13: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
14: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
12: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826211354।
15: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
16: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
17: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
16: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
18: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
19: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
20: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
21: हाम्रा सेवाहरू:
20: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
21: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
20: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
21: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
20: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
22: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
21: सम्पर्क 9857024344, 9857035227 र 9857073220।

0: आजको सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। नेपालको संविधानले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने व्यवस्था गरेको भए पनि लैंगिक यौनिक अल्पसंख्यक समुदायका मानिसहरूले भेदभाव भोग्नु परेको र अन्य सरह चाहिँ समानताको अनुभव गर्न नपाएको समुदायको दावी छ। समाजमा महिला पुरूषको विषयमा चर्चा चलिरहँदा यौनिक अल्पसंख्यक पनि छन् भन्ने प्रायलाई चाहिँ हेक काम हुँदैन। लामो समयसम्म आफ्नो पहिचान परिचय खुलाउनै लाग्यो र आज समय धेरै अगाडि बढ़िसक्यो, तर विभिन्न कार्यक्रमलाई आधार मान्ने हो भने यो समुदायलाई परिवार र समाजले बुझ्न नसकेको गुनासो बुझ्न सकिन्छ। आज पनि यो समुदाय आफ्नो पहिचानको लड़ाईमै अल्झिएको हो। के छ पछिल्लो अवस्था? सृजनशील संस्था नेपालका सदस्य तथा साहसी कदम नेपालका पनि सदस्य हुनुहुन्छ तिलोत्तमा नगरपालिकाको पुरूष सञ्जालका सचिव अथवा यौनिक अल्पसंख्यक समुदायका अभियन्ता विनोद विसी यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार विनोद सर, यहाँलाई स्वागत छ। हजुर, अब यहाँहरूको आजको लड़ाई पनि समय अलिकति अगाडि नै बढ़्यो होइन, परिचय खुलाउनै नचाहने यहाँहरूको समुदायमा परिचय खुलाएर आउनु भएको छ। पछिल्लो समयमा अझै पनि आज यो धेरै समय अगाडि बढ़िसक्दा पनि भनौँ न कोही अब सांसदसम्म बनिसक्दा पनि यहाँहरूको लड़ाई भनेको चाहिँ पहिचानमै हो, के छ अहिले अवस्था?
2: यहाँले भने जस्तै पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय 2001 देखि 2026 आइपुग्दा एकदमै फड्को मारिसकेको अवस्था छ। तथापि फड्को मारिसक्दा पनि अझै पनि समाजले हेर्ने दृष्टिमा, परिवारले हेर्ने दृष्टिमा केही फरक भए पनि पूर्ण रूपमा फरक हुन सकेको छैन, परिवर्तन हुन सकेको छैन। हुन त पछिल्लो समयले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट सांसदमा पुगेको भने यहाँले जानकारी दिइसक्नु भएको छ। योभन्दा अगाडि हाम्रो नेपालका संयुक्त पन्त हुनुहुन्थ्यो भने अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीबाट चाहिँ भूमिका श्रेष्ठ संसदमा पुगिसक्नु भएको छ। तपाईँ एकजना दुईजना संसदमा पुग्ने जित्तिकै हाम्रो अधिकार प्राप्ति भन्नु भन्नु चाहिँ हुँदैन होइन। एउटा संघीय सरकारमा जाँदैन अधिकार प्राप्ति हुने कुरा पनि हुँदैन, एकजनाले बोल्दैन। स्थानीय लेभलदेखि विभिन्न संस्थादेखि सरकारको स्थानीय तह, प्रदेश तह र संघीय तहसम्म यो समुदायको समान प्रतिनिधित्व भयो भने जसलाई हामीलाई हाम्रो अधिकार प्राप्त गर्नको लागि अथवा हाम्रो वकालतका काम गर्नको लागि सहज
1: हजुर यहाँले भन्नु त भयो जस्तो एक दुईजना दुई चारजना चाहिँ होइन सांसद बन्दैमा मन्त्री बन्दैमा चाहिँ सबै कुरा सबै अधिकार प्राप्त हुन्छ भन्ने छैन भने त भनिसक्नु भएको छ। तर अहिले जुन पछिल्लो समयमा जानु भएको छ भूमिका श्रेष्ठज्यू, उहाँले चाहिँ कति विषयहरू चाहिँ उठान गर्नु भएको छ, यहाँहरूका मुद्दाहरूमा चाहिँ उहाँले कति कुराहरूलाई चाहिँ भनौँ न संसदमा सदनमा चाहिँ राख्न सक्नु भएको छ त?
2: एकदमै बिन्दुजी, यसमा दुई मात्रै छैन। भूमिका श्रेष्ठज्यूले जब उहाँ सांसदभित्र फिरिसक्नुभयो, जब उहाँ निर्वाचित भएर सांसद हुनुभयो, त्यस पछाडिको दिनमा चाहिँ उहाँले यो समुदायको लागि जब उहाँले सदनमा आफू बोल्ने समय पाउनुहुन्छ, त्यो बोलेको समयमा कुनै कसरी खोल्नु भएको छैन। उहाँले हाम्रो यो लैङ्गिक तथा यो अल्पसंख्यक समुदायको लागि आवाज उठाउनको लागि अधिकारको विषयमा बोल्नको लागि होइन, तर एकजनाले बोल्दैमा त्यहाँ सुनिन्छ भन्ने पनि होइन होइन। हजारौँ हजार हुने ठाउँमा एकजनाले भन्छ नि, एउटा उखानै छ, सयजनाले थुके खोली बन्छ, एकजनाले थुके सुक्छ भने जस्तो। भूमिकाको पछाडि स्थानीय तहदेखि लिएर प्रदेश तहसम्म पनि यो समुदायको प्रतिनिधित्व भयो भने पक्कै पनि यो समुदायले फर्को मार्छ। तपाईँ अहिलेको अवस्थामा हेर्ने हो भने त भूमिका व्यवस्था एक त उहाँ आफै पनि समुदायको व्यक्ति त्यही माथि सांसदमा पुगिसकेको अनि यो समुदायलाई एकदमै भित्रै एउटा अन्तर्मा गरी चिनेको भएर सहयोग मिलेर कुनै कत्रो छोड्नु भएको छैन।
0: हजुर विनोदजी, जस्तो खास समस्या भनौँ न, अब हुन त अहिलेसम्म पहिचानकै लडाईँ लड्नु पर्ने अवस्था आउनु पनि एउटा समस्या त हो नै, तर खास समस्या चाहिँ यो समुदायको जुन टड्कारो रूपमा चाहिँ सुधार हुनुपर्छ, के छन् खास समस्या चाहिँ?
2: खासमा समस्या बिन्दुजी मेरो आफ्नो व्यक्तिगत पदबाट यो समुदायलाई पहिला बुझ्नु पर्ने भनेको परिवार हो, होइन? जन्म दिने बुवा आमाले नै यो समुदायलाई अथवा आफ्नो सन्तानलाई बुझ्न सक्नु भएन भने समाजले बुझ्दैन, समाजले बुझ्न नसकेपछि राष्ट्रले बुझ्दैन, होइन? हामी एक्कासी राष्ट्रमा अवस्था उठाउँछौँ तर परिवारभित्र आफ्नो आवाज कति उठाइरहेछौँ त, आफ्नो परिवारभित्र परिवर्तित खोजेको छौँ कि छैनौँ त हामीले भनेर हामीलाई पनि फर्केर हेर्न जरुरी छ, होइन? मैले एकपल्ट अल्पसंख्यक विषयमा आफ्नो परिवारलाई बुझाएँ कि बुझाएनौ, यो भन्नु यस्तो हो, यो व्यक्ति यस्तो हो, म तपाईँहरूले जन्म दिएको सन्तान तपाईँले जे जन्म दिए नि अहिले पछिल्लो समयमा प्राकृतिकले मलाई यो क्याटेगोरीमा राखे भनेर हामीले परिवारलाई चाहिँ ओरिएन्टेसन दिन सक्यौँ कि सकेनौँ भन्ने कुरामा नै भर पर्छ भने त्यो सँगसँगै समाज परिवार बुझ्ने बित्तिकै समाजले बुझ्छ कि, किनभने भोलि समाजले विभेद गर्ने बित्तिकै परिवार त्यहाँ खडा भएर मैले जन्माएको सन्तान हो है, उसलाई प्राकृतिक जोरी दियो, मैले छोरा छोरी जे जन्माए पनि छोरा छोरी अन्तर्लिङ्गी जे जन्माए पनि अहिले पछिल्लो समयमा सामाजिक लिङ्गका आधारमा उहाँको यौन अभिमुखीकरण यो भयो है, उहाँको यौनिकता यो भयो है, त्यो भएको भएर उहाँलाई हेप्ने होइन छेप्ने होइन समान दृष्टिले हेरौँ भने फेरि परिवारले समाजसम्म आवाज उठायो भने त्यो समाजले फेरि दोस्रो आवाज उठ्नु नि त राष्ट्रसम्म आवाज उठ्नुहुन्छ नि त, होइन? त्यो भएको भएर परिवर्तनमा त्यसरी चल्छ, पछिल्लो समाज चाहिँ परिवारले नै नबुझिँदाखेरि अझ धेरै अप्ठ्यारो चाहिँ त्यहाँनिर परिरहेको छ।
0: हो, अब परिवारको कुरा त धेरै नै आएको छ, समाज परिवारले नबुझ्दा बित्तिकै समाजले त बुझ्न अलिकति समय नै लाग्ने भयो, होइन? त्यो सँगसँगै यहाँले जोड्नु भएको जस्तो हो, परिवारमा धेरै यो समुदायका व्यक्तिहरूले चाहिँ राम्रोसँग खुलेर कुराकानी गर्न नसक्दाखेरि, होइन, अनि दुई चार पटक एक दुई पटक अब परिवारले त्यति राम्रोसँग सहज रूपमा लिने कुरा पनि भएन, बुझ्न पनि समय लाग्छ, त्यो बुझ्ने समय चाहिँ परिवारलाई दिन सकेन कि यो समुदायले सिधै समुदायमा आएर होइन एक खालको लडाईँ लड्यो कि भन्ने पनि देख्न सकिन्छ, यसमा कतिको सहमति जनाउनुहुन्छ, कतिको सहमत हुनुहुन्छ?
2: सहमत भन्दा नि यस्तो बिन्दुजी, अब जसरी यो समुदायलाई अथवा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरू आफ्नो पहिचान पाउने बित्तिकै आफ्नो पहिचान आफूलाई महसुस हुने बित्तिकै उहाँहरू चाहिँ घर परिवारमा दबाव हुन्छ कि समाजमा दबाव हुन्छ कि मेरो कारणले अरूलाई नकारात्मक असर पर्छ कि आफ्नो सन्तानलाई भन्ने हेतुले घर छोडेर बाहिर निस्केको हुनुहुन्छ, होइन? अनि बाहेक निस्केपछि केही केही कुराहरू जानिसकेपछि होइन है अब म परिवारमा पनि यो विषयमा चाहिँ जानकारी दिनुपर्छ अथवा यो विषयमा ओरिएन्टेसन दिनुपर्छ भनेर घर फर्किसक्दा त त्यो त कयौँ उसो समस्याहरू उब्जिसकेका हुन्छ नि त, फलानाको छोरा यस्तो भएर निस्केर गयो अथवा फलानाको छोरी यस्तो भएर निस्केर गयो भन्नेमा त्योभन्दा पहिला आफू त्यो आफ्नो पहिचान थाहा पाउने बित्तिकै आफ्नो सोसियल ओरिएन्टेसन थाहा हुने बित्तिकै घर छोडेर बाहिर निस्किनुभन्दा पहिला परिवारलाई आफ्नो विषयमा जानकारी दियो भने परिवारले आज नबुझ्नु होला भोलि नबुझ्नु होला पर्सिबाट नबुझ्नु होला भन्ने हामीले एउटा हिम्मत राख्नु परेन। जसरी अहिले हामी 2001 2026 हामी सरकारसँग लडिरहेछौँ नि त, हाम्रो अधिकार देख्ने हाम्रो अधिकार बचाउनुपर्छ हामीलाई पनि समान समावेशी हुनुपर्छ भनेर हामीले वकालत गरिरहेको छौँ, यो वकालत परिवारमा नै भयो भने त्यति जटिल चाहिँ हुनुहुन्छ भन्ने मेरो आफ्नो।
0: हजुर, यो नेपालको संविधानले चाहिँ सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने भनेर व्यवस्था गर्यो, होइन? तर कहीँ कतै अब समान व्यवहार त छँदै छैन, त्यो अब प्रष्ट छ, तर यो नागरिकता र विवाह लगायतको विषय छ नि, यो कानूनहरू पनि बनेको छ, होइन, केही कानूनहरू पनि आएको छ, तर कार्यान्वयनको पाटो चाहिँ कमजोर भयो भन्ने छ, कति कार्यान्वयन भएको छ?
2: यस्तो छ, अब हात्ती जो देखाउने दाँत र चपाउने दाँत फरक फरक हुन्छ भन्ने जस्तो छ कि यो कानुनहरू, अब यहाँले भने जस्तै संविधानले उल्लेख गरेको छ धारा 12, 18, 42 होइन समानताको नागरिकताको हक भनेर त यो समावेश गरिएको छ समानुपातिक समावेश भनेर होइन तर कस्तो छ भने के कानुनहरू बाध्य पनि छन् कि फेरि जस्तै नागरिकता चाहिँ भक्न चाहिँ तपाईँको के छ भने नागरिकता त पहिचान अनुसार पाउने होइन त्यो पहिचान अनुसार नागरिकता पाउनलाई त जब व्यक्तिले सो घोषणा गर्छ भने पाउनु पर्यो नि त जस्तै त्यही व्यक्तिले म एलजिबिटीआईक्यू समुदाय हो अथवा लैङ्गिक तथा यौनिक अल्पसंख्यक हो भनेर त जो कोही आउन सक्दैन जब जो व्यक्तिले मलाई तपाईँ यौनिक अल्पसंख्यक समुदायको व्यक्ति हो मलाई त्यही पहिचानका आधारमा नागरिकता दिनुहोस् भन्दाखेरि चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा वडामा सिफारिस लिन होस् होइन त्यहाँ चाहिँ उहाँहरूले चाहिँ सकारात्मक हुनुपर्छ तर वडाले सिफारिस दियो भने जिल्ला प्रशासनले के भन्छ भने तपाईँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय हो भन्दा डक्टरले प्रमाणित गरेको सर्टिफिकेट लिएर आउनुहोस् भन्छ क्या त्यो डक्टरले मान्नु म लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको व्यक्ति हो मैले आफू को घोषणा गर्नु हो नि त म के हो भनेर डक्टरले घोषणा गरिदिन्छ होइन तै पनि प्रक्रिया पुर्याउनुको लागि उहाँहरूले डक्टर सर्टिफिकेट ल्याउनुहोस् भन्छ एउटा कुरा अर्को कुरा के छ भने तपाईँको जस म जन्मिँदा एउटा बालिका हो मेरो 16 वर्ष उमेर पुगिसकेपछि मैले मेरो महिलाको लिङ्गको महलमा महिलाको नागरिकता निकाले अहिले मलाई पहिचानको आधारमा नागरिकता निकाल्न नाम पनि परिवर्तन गरे तर त्यो नाम परिवर्तन हुँदैन मैले चाहेको भनेको त लिङ्ग सँगसँगै नाम पनि परिवर्तन गर्न खोजेको हो नि त जस्तै हिजो बिहान मेरो नाम फलानु फलानु फलानु माया थियो भने त अहिले मैले फलानु बहादुर अथवा फलानु प्रसाद अथवा फलानु कुमार बनाउन खोजेको हो होइन त्यो बनाउन नपाइसकेपछि नाम चाहिँ महिलाकै छ अनि यता लिङ्ग मात्रै अन्य लेखेर चाहिँ हामीलाई अलिकति मान्ने भएन क्या अब कतिपय साथीहरू निकालिसक्नु भएको छ त्यसरी पनि कतिपय साथीहरू पनि होइन लिङ्गको मल पहिचानको आधारमा
0: मैले थोरै यो कुरा काटे विनोदजी जस्तो 18 वर्ष पछाडि मात्रै नागरिकता बन्छ होइन तर यहाँहरूको चाहिँ एउटा उमेर भनौँ न 12, 13, 14 वर्षमै यहाँहरूले चाहिँ एउटा आफू चाहिँ यस्तो छु भन्ने चाहिँ भनौँ न आफ्नो पहिचान चाहिँ यहाँहरूलाई थाहा हुन्छ भन्ने पनि छ त्यो कति ठिक हो यो कुरा चाहिँ नागरिकता अलिक पछाडि बन्छ नागरिकता अलिक पछाडि बनाएको भए पनि भन्ने कुरा कि कति सम्भव छ के हो खासमा यहाँ अलिकति नबुझेको कुरा
2: ठिक छ प्रश्नको लागि फेरि पनि यहाँलाई धन्यवाद एकदमै महत्त्वपूर्ण प्रश्न उठान गर्नुभएको छ यो कस्तो छ भने जस्तै अहिलेको पछिल्लो पुस्तालाई चाहिँ नागरिकता निकाल्नलाई सहज छ होइन कानुनमा पनि नयाँ नागरिकता निकाल्नेलाई आफूले इच्छाएको नाम अनुसार आफूले इच्छाएको लिङ्ग अनुसार चाहिँ नागरिकता निकाल्न पाउने भन्ने व्यवस्था छ त्यो चाहिँ सकारात्मक छ तर कतिजनाको पुरानो नागरिकता छ जस्तै म लगायत अन्य व्यक्तिहरूको पुरानो नागरिकता छ हामी महिलाको अथवा पुरुषको नाम निकालेको हामीले यो पनि हामीले परिवर्तन गरौँ लिङ्गको मलमा भइसकेको नाम पनि राख्न पाऊ भन्ने हो अनि अर्को कुरा 12-13 वर्षमा निकाल्नु थाहा हुन्छ भन्नुभयो होइन यो पक्कै पनि सत्य हो यसमा तर मैले भनिहालेँ अहिले पछिल्लो पहिचान 12-13 वर्षमा थाहा भएर 16 वर्षमा नागरिकता निकाले नि हाम्रो पाला भनेको त न विदेश थियो न समावेशी मञ्च थियो न मनोसकुटिङ थियो न साहसीकरण थियो किनभने हामी आफै अन्यलमा थियौँ नि त यसरी भएको छैन तर म कुन क्याटेगोरीमा पर्छु म कुन समूहभित्र पर्छु म महिला हो कि पुरुष हो कि अब जन्मिँदाखेरि त म बालिकै हो अथवा बालक नै हो पछि सामाजिक रूपमा ऊ आफू प्रस्तुत हुँदाखेरि यही भयो कुन क्याटेगोरीमा राख्नु भन्ने थाहा छैन नि त पछि यसलाई विकसित गर्दै यसलाई परिमार्जित गर्दै यो क्याटेगोरीमा राखौँ भनेर एउटा शब्दावली बनाइयो त्यही अनुसारले संविधान निर्माण भयो त्यही अनुसारले पछिल्लो समयमा विभिन्न सङ्घ संस्था त्यही अनुसारले समावेश गराउन थाल्नुभयो होइन तर होइन हामीले निकाल्दा त महिला कि पुरुष नै निकाल्ने हो त्यो पुरानो नागरिकतालाई पनि परिमार्जित गरौँ इच्छाको नाम राख्न पाउँ हामीले भन्ने चाहिँ हाम्रो माग हो कि बिन्दुजी
0: हजुर हजुर अब अलिकति धेरैको जिज्ञासा हुन सक्छ हामीले त धेरै कार्यक्रमहरूमा सुन्छौँ पनि तर यो समुदायलाई अझै पनि अबको पुस्ताले भनौँ न अहिले निस्किराखेको पुस्ताले पनि बुझ्न जरुरी छ र के रहेछ त भन्ने कुरा पनि हुन जरुरी छ हुन त हामी प्रत्यक्ष बसेर स्टुडियोमै कुराकानी गर्न पाएको भए अलिक कुराकानी पनि गर्न सजिलो हुन्थ्यो अलिक बढी व्यवहारिक कुरा पनि गरौँ जस्तो छ नि यहाँहरूले अब यहाँ म एकजना महिला भएर जन्मनुभयो होइन अहिले अब पुरुषको पहिचान चाहिँ भनौँ न परिचय चाहिँ खोजिरहनु भएको छ यो यहाँसँग पाथे घर पनि छ होइन अब यो भनौँ न अब एक बच्चा जन्माउनुबाट किन वञ्चित भएको होला भन्ने खालको पनि भनौँ न मनोभावना पनि धेरैको हुन सक्छ कि अब यो हर्मोनको कारणले गर्दाखेरि यहाँहरू होइन त्यसतर्फ आकर्षित हुनुहुन्न अथवा यहाँहरूले बच्चा जन्माउन पाउनुहुन्न अथवा के छ खास समस्या चाहिँ के हो खासमा
2: ओ यस्तो छ यसमा कस्तो छ भने हजुरले भने जस्तो अरूको जिज्ञासा हुन सक्छ अथवा तिनीहरू यसरी बसिसकेपछि भोलि वंश केले धान्ने भन्ने पनि धेरैको जिज्ञासा हुन्छ होइन म मेरो आफ्नो व्यक्तिगत तरिकाले कसरी लिन्छु भने मसँग पार्टी घर भएका महिला जतिले बच्चा जन्माउने हुन्छ भन्ने चाहिँ
0: छैन
2: बच्चा जन्माउने कि नजन्माउने विवाहको सँग गर्ने भन्ने कुरो त आफ्नो स्वनिर्णय हो नि त होइन मैले विवाह पुरुषसँग गर्ने कि महिलासँग गर्ने अथवा बिन्दुजीले पुरुषसँग गर्ने कि महिलासँग गर्ने अथवा अर्को दोस्रो व्यक्तिसँग गर्ने भन्ने कुरो त उहाँको आफ्नो अधिकार कुरा हो होइन एउटा हिसाब कोसँग जस्तै म एउटा बालिका जन्मेर म कति सामाजिक रूपमा प्रस्तुत हुँदा मैले आफूलाई पुरुष जस्तो छान भने म फेरि आफू जस्तै सम्मान लिनुप्रति आकर्षण भएर मैले त्यो व्यक्तिलाई ल्याएँ भनिसकेपछि बिन्दुजी पनि ठ्याक्कै त्यस्तै हुन सक्छ अब त्यो अर्को दोस्रो विनोद पनि त्यस्तै हुन सक्छ होइन तर बच्चा जन्मिने पनि कस्तो छ भने आफ्नो कोही व्यक्तिले यसरी गर्न सक्नुहुन्छ नेपालमा चाहिँ त्यो प्र्याक्टिस चाहिँ छैन है विदेशमा चाहिँ प्र्याक्टिस छ कि जो आफूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक भित्रको पुरुष भन्छ ट्रान्सम्यान भन्छ त्यसलाई होइन ट्रान्सम्यान भने आफूले इच्छा लायक खण्डमा चाहिँ उहाँहरूले बच्चा जन्माउन सक्नुहुन्छ कि जन्माएको अवस्था छ प्र्याक्टिस त अन्तर्राष्ट्रिय लेभलमा छ तर नेपालमा चाहिँ त्यो छैन अहिलेसम्म अब मेरो हकमा भन्यो भने मलाई चाहिँ त्यो चाहन छैन मसँग पाठे गर्छ मसँग एउटा भनौँ न गर्भधारण गर्ने शक्ति चाहिँ छ मसँग तर म विपत्तिसँग आकर्षण भएर उहाँसँग यौन सम्बन्ध राखेर पनि मैले बच्चा जन्माउन मेरो चाहना छैन मैले त फेरि बच्चा जन्माउनकै लागि भनेर यौन सम्बन्ध राख्नै पर्छ पुरुषसँग भन्ने पनि होइन होइन त्यस्तो फेरि मलाई आफैले गर्भधारण गरेर चाहिँ बच्चा जन्माउने चाहिँ चाहना छैन त्यो कारणले गर्दाखेरि बरु सकिन्छ भने वंश धान्नैको लागि आफूलाई सन्तानको आवश्यकता छ भने त अन्त यति धेरै आश्रमहरूमा बच्चाहरू फेला पुग्नुहुन्छ होइन बेवरेसी अवस्थामा सबै बच्चाहरू फेला पुग्नुहुन्छ जहाँ गर्नु गयो भने कति धेरै दुःख पाएको बच्चाहरू हुन्छ उहाँहरूलाई पनि त धर्म सम्पदको लागि हामीले एडप्ट गर्न सक्छौँ राख्न सक्छौँ तर यो समुदायलाई धर्म सम्पदमै राख्नको लागि भने फेरि कानुनले वञ्चित गरिदिएको छ होइन कि महिलै हुनु पर्यो कि पुरुष नै हुनु पर्यो धर्म सम्पन्न राख्न पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पनि धर्म सम्पन्न राख्नु कानुन गर्ने व्यवस्था छ भनेर कुनै कानुनमा लेखा छैन कुनै संविधानमा लेखा छैन त्यो भएको भएर बच्चाको लागि पनि भोलि आफैले यदि म आफैले पानीको जन्मा भने त त्यो बच्चाको भविष्य कता बन्छ त भन्ने कुरा त हामीले सोच्नु पर्यो नि एउटा गर्भधारण गर्न सक्ने शक्तिमा भन्दैन भोलि त्यसलाई बच्चा जन्माइसकेपछि त्यसलाई जन्म गरिसकेको कुरा हेर्नेका कुरा हुन्छन् होइन अनि उसलाई दम देखाउने कुराहरू हुन्छन् त्यो इत्यादि कुराहरूले छुटेको भएर चाहिँ नेपालमा त्यो प्र्याक्टिस छैन भन्छ मैले चाहिँ
0: हजुर अब अहिले वर्तमान स्थितिलाई हेर्दाखेरि चाहिँ स्थानीय तहले भनौँ न अब यही तिलोत्तमा नगरपालिकाले बुटलोपो महानगरपालिकाले यो आसपासका भनौँ अथवा स्थानीय तह समग्र स्थानीय तहहरूले चाहिँ कसरी हेरेका छन् होइन राज्यले हेरेका कुराहरू त अब यहाँले भनिसक्नु भएको छ समग्र उसले हेर्ने कुरा तर ठ्याक्कै यहाँहरूलाई कसरी सम्बोधन गरिरहेको छ यो हाम्रो होइन घर घरमै सिंहदरबार भने जस्तो स्थानीय तहहरू चाहिँ अलिकति नजिक हुने भएको भएर कसरी हेरिराखेका छन् र अब के हुनु पर्ला त भन्ने कुरा
2: अब यस्तो छ बिन्दुजी यसमा हुन त जसलाई प्यान्ट लाग्छ त्यही खोली भन्ने हो क्यारे होइन अब स्थानीय लेभलको रुपन्देही क्षेत्रमा म यही एरियामा भएको नाताले म यही एरियासँग सम्बन्धित अथवा यही जिल्लासँग सम्बन्धित मानवजा लुम्बिनी पर्वतसँग सम्बन्धित भएको कारण अन्य अन्य ठाउँमा भन्दा हुन त अहिले पछिल्लो समयमा 2001-26 आउँदा त धेरै परिवर्तन भएको छ सबै क्षेत्रमा होइन तर रूपन्देहीको हकमा चाहिँ के भन्छु भने सुरुवाती अब कति हामीले खेल्छौँ कति बाटोमा हिँड्न सक्ने अवस्था थिएन होइन 2006-2007 अहिलेको अवस्थामा त स्थानीय तहले पनि आफ्ना नीति तथा कार्यक्रममा बुटलोपो महानगरपालिका सिद्धार्थ नगरपालिका कुमसतिया गाउँपालिका रिमेडी गाउँपालिका लगायत लगायतकाले हाम्रो यो जति पनि रूपन्देही जिल्लामा हुनुहुन्छ पालिकाहरू उहाँले हामीलाई समावेश गर्दै कार्यक्रममा चाहिँ कहीँ कतै हामीलाई सुन्नु भएको छ समावेश गर्नुभएको छ होइन मैले पछिल्लो समयमा पनि पछिल्लो समय नगरपालिकाले गठन गरेको पुरुष सञ्जालमै हामी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट हामी जेनरल पोस्टमै दुईजना व्यक्ति छौँ। त्यसमा होइन अब म त म आफै भइहालेँ, मैले अर्को व्यक्तिको नाम उहाँलाई भन्न चाहन होला निकाल्नु होला मैले भन्नुभयो। हामी अब त्यसरी बसेका छौँ, नगरपालिकाले हाम्रो डबली भन्ने अर्को संस्था छ, हाम्रो डबलीबाट पनि फेरि लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट महिला हिंसामा महिला हिंसा न्यूनीकरण गर्नलाई संस्थाको तत्व भूमिका रहन्छ भन्ने मैले त्यहाँ फेरि किन पनि एउटा महिलाको गठन भएको छ, त्यहाँ पनि फेरि लैङ्गिक तथा यौनिक अल्पसंख्यकबाट एउटा समलिङ्गी महिलालाई पनि त्यहाँ सदस्य लानु होइन। पछिल्लो समयमा कार्यक्रम तथा नीतिका कुराहरू पनि तर अझै पनि पर्याप्त मात्रामा सुनिन्छ। अब जस्तो नगरपालिका गर्यो त्यो देखाएपछि भूपत उपमहानगरपालिकालाई हुनुहुन्छ, त्यो देखाएपछि दार्जिलिङ नगरपालिकालाई हुनुहुन्छ, त्यो देखाएपछि लुम्बिनी संस्कृति नगरपालिकालाई हुनुहुन्छ, रूपन्देहीका 16 पालिकालाई हुनु पर्यो नि त होइन। त्यो तरिकाले जाने पनि समस्या हुन्छ। पछिल्लो क्रममा लुम्बिनी प्रदेश सरकारले पनि यो समुदायलाई अब निजामतीको लागि 1% भनेर अब आरक्षण पनि छुट्याएको अवस्था, तर त्यहाँसम्म पहुँच पनि पुग्नु सकेको छैन। यो पहुँच अब कसरी पुर्याउने, सरकारले छुट्याइ हामीले छुट्याइदिउँ भनेर मात्रै भएन नि त, यो समुदायको शैक्षिक स्तर छ, यो समुदायको आर्थिक स्तर कस्तो छ, त्यहाँ पुग्नको लागि पहुँच छ कि छैन, त्यसलाई पनि अलिकति अनुगमन चाहिँ गर्नुपर्छ कि सरकारले, हामीले छुट्याइदिउँ अथवा समावेश गरौँ मात्रै भनेर भएन। जस्तै अहिले पछिल्लो समयमै तपाईँको चर्चामा आएको छ नि सुकुम्बासी व्यवस्थाका कुराहरू होइन, यो समुदाय साँच्चीकै छैन सकि छैन, साँच्चीकै यो समुदायको खाना सकि छैन, साँच्चीकै यो समुदायको मुहना सकि छैन भनेर त्यसलाई पनि अनुगमन गर्नुपर्छ जस्तो लाग्छ। तिलोत्तम नगरपालिकाले जस्तै अरूले पनि देखाती गरून् भन्ने त हुँदै हो। अनि स्थानीय राजनीति तहमा पनि जिल्ला स्तरमा अथवा नगर स्तरका राजनीति पार्टीहरूमा पनि यो समुदायलाई ठाकुरको घोषणा पत्रमा मात्रै समावेश गरेको होइन कि स्वयं व्यक्तिलाई नै त्यो सहभागी गराएको छ, उहाँहरूलाई अब सदस्यमा हुन्छ कि त्यहाँभन्दा माथिल्लो पदमा हुन्छ कि उहाँहरूको स्तर हेरेर उहाँहरूको के छ, कहाँसम्म बस्न सक्नुहुन्छ, कहाँसम्म के गर्न सक्नुहुन्छ भनेर उहाँहरूको चाहिँ शैक्षिक स्थितिहरू होइन के कसो अनुगमन गमन गरेर चाहिँ त्यसरी समावेश गर्यो भने अझै सजिलो हुन्छ। तर पछिल्लो समय चाहिँ बिस्तारै समावेशीका कार्यक्रमहरू चाहिँ भइरहेको छ।
0: हजुर हुन्छ, यहाँलाई यो महत्वपूर्ण समय अनि यो जानकारीका लागि धेरै धेरै धन्यवाद छ।
2: धन्यवाद बिन्दुजी, मलाई एकदमै यहाँले सम्झेर हुन त यहाँले भनेअनुसारले मैले समय दिन सकिनँ, हामीले फोनबाट गऱ्यौँ, स्टुडियोमा पाएको भए अझै सहज हुन्छ। व्यस्ततालाई नि यहाँले बुझेर फोनबाटै भए पनि यहाँको रेडियो मार्फत मेरो आवाजलाई जनसमुदायसम्म पुर्याउनको निम्ति महत्वपूर्ण भूमिका खेल्नु भएको छ। मेरो व्यक्तिगत तर्फबाट र मेरो लैङ्गिक तथा यो निकल्प संख्यक समुदायको तर्फबाट लगायत मेरो संस्थाको तर्फबाट पनि यहाँको लुम्बिनी रेडियो परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
0: उहाँ हुनुहुन्थ्यो यौनिक अल्पसंख्यक समुदायका अभियन्ता विनोद बिसी। उहाँसँगको यही कुराकानीसँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवै जना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हुन्छ।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हार जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
10: 98-570-21-835।
11: नमस्कार हो नमस्कार नाई, ये बुढ़ौती में बूढ़ा बूढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
12: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता।
11: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
13: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
11: फल फूल और साग पात बच्चा के खाना साथ साथ
12: सब मिल के खियावल जाए,
11: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
12: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
11: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
12: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
14: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
14: आहा, यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
14: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
10: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ।
10: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
20: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
21: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
22: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
21: शान्ति नै किन?
22: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
21: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
22: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
21: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
22: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
21: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
23: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
7: हाम्रा सेवाहरू:
6: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
7: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
6: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
7: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
6: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
8: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
4: सम्पर्क 98570-24344, 98570-35227 र 98570-73220।
9: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
10: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 98550-50934।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले

0: ल मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
1: श्री बाबा म बेस्तरी खुसी। म त अहिले
0: अब त म त बचे भनेको छ नि। म
2: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
4: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
3: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो
4: आमै नि, त्यति पनि थाहा छैन। ल सुन न, त्यसो भए
5: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
4: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
5: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
4: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
5: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
6: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
5: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
4: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
5: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
4: बसको सुविधा समेत भएकोले
5: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
7: लौ म त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
5: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही, एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
11: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
10: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
11: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
10: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
11: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
10: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
12: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
13: होइन पुर्खे बा किन के भएर
14: 12 चौरासी घुमे खै एक गरेर
13: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
15: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
13: होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
14: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
15: सम्पर्क क्रिम्सन अस्पताल तिरोक्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-744

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175378023।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
10: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
8: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
7: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
9: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
7: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
10: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाऊ
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोषिलो खाना खुवाऊ
13: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: साउजी गुड्का दिनु न।
4: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त
3: हुन्छ
8: हुन्छ ल हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शान्तिको मोबाइल

0: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
1: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंशोपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: ओहो ला
3: ल ल ल ल मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला

0: लामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल शुरू गरौं। हुन्छ त,
6: हुन्छ
7: हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आग ना लगी देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था न करा जाए। सलाई लाइटर लकी बच्चन के पहुंच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के उका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी न पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवपुरी, नेपाल।

0: कहाँ जान लाग्नु भयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश। तपाईँ जस्तै युवा विदेश गएर देश कसरी बन्छ?
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाल्यो भने 3 वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब अघिल्लो केही गरौँ।

0: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो
1: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए।
2: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
1: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
1: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
2: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
3: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
2: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
1: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
2: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
1: बसको सुविधा समेत भएकोले
2: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
4: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
2: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
5: आग लागी तथा डडेलोबाट जोगिउ र जोगाउ
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
5: परालको टौवा भुज लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
6: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
6: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितेमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
12: ओए बहिनीलाई के गरेको? त मान्छे नै रहेनछस्। सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
15: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
14: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
16: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
15: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
17: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470-24870।
18: उत्सवको पर्व
19: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
18: एपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
19: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
18: फोन नम्बर 071-542-6599,
20: 559-6599।
21: सौजी क्युआर भयो
22: है? ए, भगनुस् त, मेसेज आएको छैन।
23: घरी

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 9 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दै प्रतिनिधि सभामा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची।
0: सगरमाथा आरोहीहरूको दोस्रो सम्मेलन काठमाडौँमा शुरू हुँदै जलवायु परिवर्तनले पारेका प्रभावबारे संवाद हुने।
1: बेनी जमसम सड़क एकतर्फी खुल्यो। सुनकोशी मरिन डाइभर्सन अलपत्र पार्ने दुई निर्माण कम्पनी कालो सूचीमा।
0: युद्ध विराम उल्लंघन गर्दै लेबनानमा इजरायलको आक्रमण तीव्र। पछिल्लो आक्रमणमा बालबालिका सहित 31 जनाको मृत्यु।
1: र एसियाली खेलकुद छनौटको समूह चरणमा नेपाली महिला टोलीले चीनसँग खेल्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने तय भएको छ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ। यस्तै अर्थमन्त्री डाक्टर सोनिम वाग्ले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्ले आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। मन्त्री वाग्ले नै प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन एभरेस्ट समिटर्स समिट 2026 आजदेखि काठमाडौँमा शुरू हुँदैछ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई दोस्रो पटक एउटै मञ्चमा ल्याउन समिट आयोजना गर्न लागि हो। दिगो भविष्यको लागि हिमालय नवप्रवर्तन भन्ने नाराका साथ एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकारीमा हुने कार्यक्रमको उद्घाटन अहिले केवीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले गर्नुहुनेछ। सोल्टी होटलमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा हिम नदी पग्लने समस्या, हिमालको फोहोर व्यवस्थापन, आरोहीको समृद्धि लगायत विषयमा छलफल गर्ने कार्यक्रम छ। यस वर्ष विश्वका 26 देशका 176 सगरमाथा आरोहीलाई विशेष पदक तथा प्रमाणपत्र सहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभएको छ। यो संस्करणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहनेछ। राष्ट्रपति पौडेलले समिटर्स ब्रेकफास्टमा सरिक भई आरोहीहरूसँग साक्षात्कार गर्नुहुनेछ। हालसम्म विश्वभरका 7,000 भन्दा बढ़ीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन्। तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। पछिल्लो वर्षहरूमा सगरमाथा आरोहण गर्नेको संख्या उल्लेख्य बढ़ेको छ। यस वर्षको यो याममा एकै दिन गत बुधबार 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपालतर्फबाट विश्वको सर्वोच्च शिखरमा एकै दिन पुग्ने यो अहिलेसम्म सर्वाधिक संख्या हो।
0: म्याग्दीको रघुगंगा गाउँपालिका दुई माथिल्लो बैसरी सिरूबारीमा पहिरो खसेपछि अवरूद्ध बनेको सड़क एकतर्फी खुलेको छ। राति पहिरो खसेपछि अवरूद्ध सड़क विभाग र बेनी जोमसोम कोरेला सड़क आयोजनाको समन्वयमा उपकरण परिचालन गरी एकतर्फी संचालनमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमल सिन्हाका अनुसार हिजो पनि पहिरोका कारण दिनभर जसो सड़क अवरूद्ध बनेको थियो। उहाँका अनुसार ठूलो पहिरो रहेको कारण वर्षा हुने बित्तिकै सड़क अवरूद्ध हुने गरेको छ। मुस्ताङ हुँदै चीनको सिमाना कोराला नाका जोड्ने बेनी जोमसोम कोरेला सड़क अन्तर्गत माग्दीको रघुगंगा गाउँपालिका एक माथिल्लो बैसरीमा पहिरो खस्ता 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद हुने गर्छ। पटक पटक सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिने गरेका छन्, जसका कारण मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित बन्ने गरेका छन्।
1: रमन कन्स्ट्रक्सन र पटेल इन्जिनियरिङ लिमिटेड प्राली नेपाल सरकारको कालो सूचीमा परेका छन्। राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको निर्माण गरिरहेका उनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले 3 वर्षको लागि कालो सूचीमा राखेको हो। तीसहित 11 कम्पनी कालो सूचीमा परेका छन्। जनकपुर 9 धनुषा ठेगाना भएको रमन कन्स्ट्रक्सनले भारतको पटेल इन्जिनियरिङ लिमिटेडसँग मिलेर डाइभर्सन आयोजनाको बाँध, विद्युत गृह लगायतका सिभिल संरचना, गेट लगायतका हाइड्रो मेकानिकल उपकरण आपूर्ति र जडानको लागि ठेक्का पाएको थियो। तर काममा ढिलासुस्ती गरेकोले गत वर्ष कार्तिक 25 गते आयोजनाले ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्त बुझ्दो नभएपछि सरकारले 3 वर्षको लागि कालो सूचीमा राखेको हो। रमन पटेल जेबीले कामको प्रगति बढ़ाउन तदारूकता नदेखाएको र सम्झौताको प्रावधान अनुसार काममा सुधार गर्न सूचना जारी गर्दा समेत चासो नदिएको भन्दै तत्कालीन मन्त्री कुलमान घिसिङले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो। जेबीले कार्य सम्पादन जमानत बापत राखेको 2 अर्ब 40 करोड़ र अग्रिम भुक्तानीको 1 अर्ब 20 करोड़ गरी 3 अर्ब 60 करोड़ रूपियाँ बैंक ग्यारेन्टी जफतको प्रक्रिया समेत अगाडि बढ़ाएको थियो। सिन्धुली र रामेछापको सिमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरूङ मार्फत मरिन नदीमा खसाली बागमती सिंचाई आयोजनामा पुर्याउने लक्ष्य रहेको छ।
0: पोखरामा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन गरिएको छ। बसपाक क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि पोखरा महानगरपालिकाले वडा नम्बर 17 का अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको छ। यसअघि अन्यत्र व्यवस्थापनको पूर्व तयारी बिना सुकुम्बासीलाई हटाएर विचल्ली बनाएको भन्दै आलोचना भइरहँदा पोखरा महानगरपालिकाले यस्तो कदम चालेको हो। समितिलाई 10 दिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी तोकिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। हिजो नै पोखरा बसपाक क्षेत्रभित्र बसोबास गर्दै आएका तथा पछिल्लो पटक अध्यावधिक विवरण लगत बुझाएका 572 सुकुम्बासी तथा भूमिहीन परिवारको लगत छानबिन तथा सत्य तथ्य पहिचानका लागि अर्को समिति बनेको छ। महानगरले बसपाक क्षेत्रको अतिक्रमित जग्गा खाली गराई आधुनिक सुविधा सम्पन्न बसपाक बनाउने योजना अघि सारेको छ। विक्रम सम्वत 2032 बसपाक निर्माणका लागि जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म व्यवस्थित बसपाक बन्न सकेको छैन।
1: लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन प्रेस युनियनले आज आफ्नो 35 स्थापना दिवस मनाउँदैछ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाण्डुमा विधान महाधिवेशन आयोजना गरेको छ। महाधिवेशनको पूर्व सन्ध्यामा बिहान 7 बजे माइतीघर मण्डलामा प्रभात फेरी आयोजना गरिएको छ। केही बेरपछि विधान महाधिवेशन शुरू हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नुहुने तय भएको छ। विधान महाधिवेशनको लागि सबै शाखाबाट अध्यक्ष सचिव कोषाध्यक्ष तथा तोकिए बमोजिमका प्रतिनिधिहरू काठमाडौँ आइपुगेको युनियनका अध्यक्ष उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो। 2048 साल जेठ 13 गते श्रमजीवी पत्रकारहरूको हक हित संरक्षणको लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो। युनियनले श्रमजीवी पत्रकारहरूको हक अधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मीडिया मैत्री नीतिगत व्यवस्थाको लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले बताउनुभयो।
0: खोटाङको दिपरूम चुईचुम्मा गाउँपालिका 4 बतासेकी 27 वर्षीय रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप 3 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुईचुम्मा 4 बतासेका 28 वर्षीय हेमन परियार, छिता पोखरीका 25 वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन्। उनीहरू हिजो पक्राउ परेका हुन्। गत भदौ 30 गते राति रेश्मीका मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको विषयमा अनुसन्धान अघि बढ़ाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा 3 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताउनुभयो। यसअघि रेश्मीका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय 16 वर्षीय किशोरलाई गत असोज 1 गते पक्राउ गरी जिल्ला अदालतको आदेशमा पूर्वपक्षका हत्याका लागि कारागार चलान गरेको थियो। परिवारका सदस्यले थप तीनजनाको नाम उल्लेख गरेर चैत 21 गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका आधारमा अदालतले चैत 28 गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालक सहित चारजना घाइते भएका छन्। हिजो साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको मोटरसाइकलमा सवारलाई शुक्ल फाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत काली किच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्। निकुञ्ज क्षेत्रको हुलाकी सड़कमा बाघले आक्रमण गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका 9 खजुवाका वीरेन्द्र ठगुन्ना, उहाँकी श्रीमती कल्पना ठगुन्ना, 2.5 वर्षीय छोरा रियान्स र 14 वर्षीय भान्जी आरुषी साहु घाइते भएका हुन्। साँझ करिब 7:30 बजेतिर बाघले मोटरसाइकल चालक ठगुन्नाको हातमा आक्रमण गर्दा सवारी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि धनगढ़ी स्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विराम उल्लंघन गर्दै इजरायलले दक्षिणी र पूर्वी लेबनानमा हवाई तथा स्थलगत आक्रमण तीव्र पारेको छ। पछिल्लो आक्रमणमा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा मारिनेहरूमा कैयौं बालबालिका समेत रहेका छन्। इजरायली सेनाले भने आफूहरूले हिजबुल्लाहका 100 भन्दा बढ़ी ठेगाना र लड़ाकूहरूलाई निशाना बनाएको दावी गरेको छ। हिजो मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा क्याबिनेट बैठकमा हिजबुल्लाहमाथि थप दबाव बढ़ाउन आदेश दिनुभएको बताउनु भएको थियो। अमेरिकी मध्यस्थतामा इजरायल र लेबनान बीच युद्ध विराम सम्झौता भएको भए पनि दुवै पक्षबाट लगातार यसको उल्लंघन भइरहेको छ। हालैका यी आक्रमणले उक्त युद्ध विरामलाई थप संकटमा पारेका छन्।
1: अब खेल समाचार। नेपाली महिला क्रिकेट टोलीले आज एसियाली खेलकुदको महिला छनौटको समूह चरणमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। चीनको महिला राष्ट्रिय टोलीसँग नेपाली टोलीले 87 महिनापछि खेल्न लागेको हो। नेपाल र चीन बीचको खेल आज बिहान 12:15 बजेबाट मलेसियाको बायोमास ओभलमा शुरू हुनेछ। नेपाल र चीन बीच सन् 2019 फेब्रुअरीपछि पहिलो पटक हुन लागेको हो। छनौटको पहिलो दिन इण्डोनेसियालाई हराएर सुखद शुरूआत गरेको चीन नेपालसँगको खेल जितेर छनौट हुने लक्ष्यमा छ। को भने पहिलो खेल हो। चीन विरूद्ध नेपाली महिला टोलीलाई तेस्रो पटक मैदान उत्रदैछ। यसअघिका दुवै भेटमा नेपाल विजय भएको छ। चीनसँगको टी20 अन्तर्राष्ट्रियमा पहिलो पटक जनवरी 12, 2019 भेट भएको थियो। पहिलो भेटमा नेपालले चीनलाई 10 विकेटले पराजित गरेको थियो। चीनसँग सोही वर्षको फेब्रुअरी महिनामा भएको दोस्रो भेटमा नेपाल 5 रनले विजय भएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल 22 स्थानमा रहँदा चीन भने 43 स्थानमा छ।
0: अब मौसम। नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। यसको प्रभावले आज सातै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराईमा आज तातो दिन कायम रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावाको लहर जारी रहनेछ। मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै स्थानमा अपरान्हपछि आज हुरीको सम्भावना छ। हिजो काठमाडौँ सहित देशका विभिन्न स्थानमा का साथै वर्षा भएको थियो। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दै प्रतिनिधि सभामा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची
0: सगरमाथा आरोहीहरूको दोस्रो सम्मेलन काठमाडौँमा शुरू हुँदै जलवायु परिवर्तनले पारेका प्रभावबारे संवाद हुने
1: बेनिजमसम्म सड़क एकतर्फी खुल्यो सुनकोशी मरिन डाइभर्सन अलपत्र पार्ने दुई निर्माण कम्पनी कालो सूचीमा
0: युद्ध विराम उल्लंघन गर्दै लेबनानमा इजरायलको आक्रमण तीव्र पछिल्लो आक्रमणमा बालबालिका सहित 31 जनाको मृत्यु
1: र एसियाली खेलकुद छनौटको समूह चरणमा नेपाली महिला टोलीले चीनसँग खेल्दै
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो सञ्चु र धर्मराज विदा हुन्छौ नमस्कार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
9: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै DHM र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
8: शान्ति नै किन?
9: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
8: एसई 2081 18 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
9: DHM नेपाल प्रथम तथा द्वितीय हुन सफल।
8: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
9: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573-33813, 98573-28735, 98573-35394 र 98472-93992।
8: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पुरा गराऊ।
11: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
14: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक

0: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: विशाल इंटरटेनमेंट प्रेजेंट्स।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
16: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ, इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
18: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: झुक्राउनुभछ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कानफोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857271757 र 9842976228।
3: होइन तुर्खे बा, किन के भयो र?
4: बाह्र चौरासी घुमे
3: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
4: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
3: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
5: सौजी क्युआर भयो है?
6: ए बगनुस् त, मेसेज आएको छैन।
7: घरी एस

0: फोन पॉइंटसँग सधैँ रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजारले लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको हो नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: सधैँ हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5, मणिग्राम, रूपन्देही।
2: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएमबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8, पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641, 535-641।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
12: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
2: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
12: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
2: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
12: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
2: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
12: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ।
2: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
12: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
6: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफितै
14: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दैछौ क्या?
6: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
6: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
17: सबै मिलाई खुवाऊ।
16: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी सलाख बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
20: हेलो
21: हेलो बहिनी, सन्चै छौ?
20: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
21: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
20: अनि हुलाकमा पो जानु?
21: हो नि, हुलाकमा जाऊ न।
20: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
21: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
20: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
21: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
20: ए, सहरमा मात्र होला नि?
21: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
20: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्मदर्ता दिनुहोस् त।
5: जन्मदर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि

0: नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
5: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
4: शान्ति नै किन?
5: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
4: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
5: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
4: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
5: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472093992।
4: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
6: साउजी, गुड्का दिनु न।
7: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
8: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9850505934।
6: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852140934।
8: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गैडकोट भन्नुभयो दस सिटाउजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
10: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
9: अब त म त बचेँ भनेछ नि।
10: रामराजीपुर कल्याणपुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतत्तै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने, घाकोबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे, लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
5: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ.
2: ए हो र.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं.
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं.
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं.
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं.
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ.
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं.
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं.
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: 田勘治オフィスセメント、デシコセメント。
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470424870
5: विश्व शान्तिको मोहन लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको बर्गिराम मा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98672-96018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, जिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
3: मोबाइल 98026311 र 98026211354।
5: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाउ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ सुरक्षित भविष्य निर्माण गरौँ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
14: सम्पर्क 98570-24344 98570-35227 र 98570-73220।

0: चितवन भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन,
1: स्त्री तथा प्रसूति,
0: बाल रोग,
1: छाला तथा यौन रोग,
0: हार जोड्ने नसा तथा बात रोग,
1: टाउको तथा मनोरोग,
0: नाक कान घाँटी,
1: जनरल सर्जरी,
0: भिडियो एक्सरे,
1: डिजिटल एक्सरे,
0: ईसीजी,
1: डेन्टल तथा प्याथोलोजी,
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
6: 98-570-21-835।
7: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
8: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
7: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
9: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
7: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
10: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
11: सबै मिलाइ खुवाउ।
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
13: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: नमस्कार स्वयं सेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
18: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि।

0: उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573383, 98573288735, 98573354 र 98472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौ।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857-59-934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855-50

0: 34 आग लागि हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरुट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाडीको भन्दा 10 फिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
5: श्री बाबा म बेस्तरी खुसी, म त अहिले त
4: अब त म त बचे भनेको छ नि। म
5: सुँगै रामराजीपुर कलिमपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो
11: आमै नि, त्यति पनि थाहा छैन, ल सुन न त्यसो भए।
12: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
11: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
12: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
11: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
12: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
13: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
12: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
11: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
12: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
11: बसको सुविधा समेत भएकोले
12: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
14: लौ म त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
12: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय, तिलोत्तमा 2 शंकरनगर, रूपन्देही, एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन।
15: होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
16: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
15: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
16: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गता को परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
15: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
16: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
15: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
17: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: मानसिक समस्याबाट बच्ने उपायहरू।
19: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
18: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
19: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
18: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
19: असल साथीहरूसँग मात्रै संगत गरौं।
18: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
19: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
18: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: किन झोक्राउनु भन्छ काका?
21: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
20: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
21: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
22: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर, मोबाइल 9857021757 र 9742796228।
23: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
24: होइन, के खुसीको खबर हो दाजु?
23: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
24: हो र?
23: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175538023।
24: सौजी क्युआर भए
25: ए बगनुस् त, मेसेज आएको छैन।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5205।
5: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ।
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
5: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
6: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
6: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी।
10: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
17: अनि फलफूल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
19: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
20: एसीको नतिजापछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
21: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ
20: शान्ति नै किन
21: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
20: एसई 2081मा 18 जना 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
21: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
20: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
21: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 9857033813 9857028735 9857035394 र 9842093992
20: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
22: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
23: ए ल ल लिनुहोस् भाइ
22: अनि दाई कति भयो पैसा
23: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
24: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमा हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
25: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: उज्यालो रेडियो नेटवर्क। अहिले मध्याह्नको 12 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा पनि परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो। पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने, यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा। विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान, हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई। इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी, अहिलेको प्रकोपसँग जोड़िएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीनबीचको खेल चल्दै, आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकको सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। निर्णय यही शनिबारदेखि लागू हुनेछ। त्यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दर रेट पनि परिवर्तन गरेको छ। बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको छ। उहाँले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दर रेट परिमार्जन गरेको बताउनुभयो। यो नयाँ सुविधा थैलीको दर रेट पनि आउने शनिबारदेखि नै लागू हुनेछ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकको आजको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट रूलिङ हुनुपर्ने माग दोहोर्याउँदै विरोध जनाउनुभयो। उहाँले बैठक बहिष्कार गर्नुभएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 82-83 आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। साथै राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। पर्सी शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार रातिसम्म यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सी शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसैबीच मनसूनमा हुने विपदजन्य घटनाको खोज तथा उद्धारको लागि सरकारले 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। नेपालमा प्रवेश गर्न लागेको मनसून र यसबाट हुन सक्ने विपदजन्य अवस्थालाई लक्षित गरी सरकारले 134 गोताखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जानकारी दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 वटै सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशभर आवश्यकताको आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदलाई ध्यानमा राखेर आवश्यक सबै तयारी गरिएको र जिम्मेवारी पनि तोकिसकेको उहाँका अनुसार मनसूनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाको 7,524, नेपाल प्रहरीको 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। प्राधिकरणले यसपालि मनसूनजन्य विपदबाट देशभर 51,868 घर परिवारको 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको हो। काठमाडौँमा सगरमाथा समिट्स 2026 आयोजना भएको छ। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको राष्ट्रपतिको भनाइ छ। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिलेका मुख्य चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 1000 रूपियाँले घट्यो, चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मुनबेस योजना सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिन्जेल हामीले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दररेटमा परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1300 रूपियाँले घटेको सुनको भाव आज 1000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुण्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुण्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुण्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई राष्ट्रीय स्तरमा स्वास्थ्य समुदायले निकै चासोका साथ लिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लागि आफ्नो महत्वाकांक्षी मोनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण नै सार्वजनिक गरेको हो। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। चन्द्रमामा मानिसले यात्रा गर्नु अघि चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्याण्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ। नासाका अनुसार मूनबेस परियोजनालाई 3 चरणमा विभाजन गरिएको छ। चीनले पनि सन् 2030 सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ। उसले हालै सियान झाओ 23 अन्तरिक्ष यान मार्फत तियांगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले चीनसँग खेलिरहेको छ। मलेसियाको वायुमासो बलमा टस जितेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 6 ओभर 5 बलमा 1 विकेट गुमाएर 41 रन जोड़ेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेशिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेशियासँग खेल्नेछ। छनौट प्रतियोगितामा 6 वटा देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहको शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको शीर्ष 3 टोली जापानको नागोबायामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा आज इलिमिनेटरको खेल हुँदैछ। इलिमिनेटरमा आज बेलुका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यो खेल भारतको न्यू चण्डीगढ़मा नेपाली समय अनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। आजको विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गरेको आरसीबी फाइनलमा पुगिसकेको छ। दोस्रो क्वालिफायरको खेल पर्सी शुक्रबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दररेटमा पनि परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने, यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा, विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान। हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई। इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी। अहिलेको प्रकोपसँग जोड़िएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीन बीचको खेल चल्दै। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
0: खै जन्म दर्ता दिनुहोस् त
8: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
8: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
8: ए पहिला कसैले भनेन
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगर
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
13: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934
14: यौन हिंसाबाट बचौं र बचाऊ यौन जन्य हिंसा सामाजिक अपराध हो यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
15: को बाहिर
16: म हो दिदी सुन्तली ढोका खोल्नुहोस् न
15: के भयो यति राति किन रुँदै राखे
16: दिदी भित्र हिँड्नुहोस् न मलाई डर लागिरहेको छ
15: ल भन के भयो
16: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको दिदी
15: माइला दाईले पस त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि त्यो गर्नु ए ल ल हामी जान्छौँ भोलि चौकी नआउनु ल ल अब धेरै नरौ कानुनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला
5: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौ सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934
19: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग बीसको भएन
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
19: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
12: पहिला मलाई रिसर्च लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
15: बिनिसरा मसरङ्गी गाडीजी हातखुट्टा चल्दैन थियो मेरो पुरै हातखुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गए उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
20: राजीपुर कल्याणपुर भन्छ न तितनमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हो नि सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नभने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
18: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जड़ीबुटी आयुर्वेदिक उपचार पद्धति में प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जड़ीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
13: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934 लाइन्स सुक नारायणगढ चितवन। मोबाइल 9855050934।
1: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए। ऐसन हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
21: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
22: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
23: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
22: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
23: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
22: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
23: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
22: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
24: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
25: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
24: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
25: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
24: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
26: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Marga Kati OPC Cement, Deshko Cement.
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 र 98472928।
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठीक पछाडि। मोबाइल 98026 35111 र 98026 21354।
5: सौजी क्युआर भयो है?
6: ए भन्नुहोस् त, मेसेज आएको छैन।
7: गरी एसएम

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
4: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
4: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
4: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
4: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
4: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
4: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं।
4: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलो सिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामी अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-6041, 535-641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
11: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
8: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोल्दैछौ क्या?
8: आहा, यो हो नि तरिका सासू ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
8: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ।
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
22: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
21: शान्ति नै किन?
22: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
21: एसई 2081 18 चार जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
22: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
21: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
22: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 98573-33813, 98573-28735, 98573-35394 र 98472-93992।
21: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
23: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
23: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
23: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
23: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
24: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यति बेला दिउँसोको

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेरी।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज हाम्रो वेबसाइट www.radiolumbini.org विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेज र रेडियो लुम्बिनीकै आधिकारिक भिडियो मार्फत पनि तपाई यति बेला कार्यक्रम सुशीली सुनिरहनु भएको छ हेरिरहनु भएको छ। बुधबारी बसाईमा छौं। बुधबारी बसाईमा प्रविधिमा सविता ढकाल र क्यामेरामा प्रशान्त गेवाली म तपाईँको लोकसयात्री प्रकाश न्यौपाने यति बेला तपाईँलाई रमाइलो गराउनका लागि हामी जुटिसकेका छौं। बुधबारी बसाईमा उठिसकेका छौं। तपाईँ पनि रेडियो खोलिसक्नु भएको छ पक्कै पनि। कता हुनुहुन्छ, कतै जान खोज्दै हुनुहुन्छ भने एक घण्टाको समय हामीलाई साथ दिनुहोला। यात्रा गर्दा होस् या यात्रा गर्दा पनि रेडियो सुन्नु मिल्छ र घरमै हुनुहुन्छ, पसलमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँसुकै हुनुहुन्छ, रेडियो लुम्बिनीबाट आउने यो कला संस्कृतिको जगेर्ना गर्ने कार्यक्रम सुशीलीलाई एक घण्टाको समय साथ दिएर पक्कै पनि साथ दिनुहुनेछ, हात दिनुहुनेछ। त्यसैले पनि हामी बुधबारी बसाईमा रमाइलो गर्न आएका छौं। आज हामीले शुरूमै एउटा भजन टुक्काबाट कार्यक्रम शुरूआती गरेका छौं। आज एकादशी पनि हुन्, एकादशीले गर्दा हामी कार्यक्रममा विशेष पर्वदेखि लिएर विशेष विशेष जे आउँछ त्यसलाई चाहिँ हामी अगाडि सार्नेछौं भनेका छौं। हाम्रो हिन्दू धर्मावलम्बीहरूमा आज व्रत बस्ने दिन छ, एकादशी, धेरै व्रत बस्नु भएको छ। त्यसैले पनि आज एकादशी अन्न नखाऊ तुलसी मार्फत हामी तपाईँलाई कार्यक्रम शुरूआती गरेका छौं। त्यसैले पनि आजको बुधबारी बसाईलाई तपाईँले रमाइलो गराउनका लागि हामीलाई फोन गर्नुहुनेछ, म्यासेज गर्नुहुनेछ, विदेश देश विदेशबाट जतिले पनि सुन्नु भएको छ कार्यक्रमलाई शेयर गरिदिनुहुनेछ, माया गरिदिनुहुनेछ। म तपाईँहरूसँग यही रिक्वेस्ट मात्र गरेको छु, कार्यक्रमलाई शेयर गरिदिनुहोला, रेडियो लुम्बिनी मणिग्राम भनेर नेपालीमा सर्च गरिदिनुहोला र हामीसँग साथी बन्नुहोला, यही आग्रह गर्न चाहन्छु। बुधबारी बसाईमा फेरि पनि आज एकादशी परेको हुँदा तपाईँलाई पक्कै पनि भजनबाटै हामीले कार्यक्रमको शुरूआती गर्न चाहन्छौ अथवा दैलो गाउन चाहन्छौ। म पनि तिम्रै भक्त हुँ भजन शिव शर्मा र प्रदीप तिवारीको आवाजमा रहेको यो रमाइलो भजनबाट स्वीकार्नुहोला।

0: आहा, चढ़ाको छु फूल रक्षा गर्देऊ हैकुला। आज एकादशी विशेष बुधबारी साईमा परेको हुँदा हामी एकादशी विशेष भजनबाट दैलो उगारेका छौं। यो भजनपछि फेरि पनि स्वागत छ कार्यक्रम सुसेरीमा। कार्यक्रम सुसेरीले पर्व विशेष, एकादशी विशेष, विभिन्न जे विशेष पर्छ त्यसलाई चाहिँ हामी अंगालेर जानेछौं। विशेष गरेर यो प्रशान्त गेवाली, हाम्रो क्यामेरा पर्सन प्रशान्त गेवालीले एउटा आइडिया लाउनुहुन्छ, नयाँ नयाँ कुराहरू चाहिँ यो गरौं भनेर मलाई पनि आइडिया दिनुहुन्छ। प्रशान्तजी हुनुहुन्छ क्यामेरामा, प्रविधिमा सविताजी हुनुहुन्छ, र तपाईँले रेडियो सुन्नु भएको छ, म्यासेज गर्नु भएको छ, धेरै म्यासेज गरिसक्नु भएको छ, सबैलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। आज एकादशी पक्कै पनि कला संस्कृतिको जगेर्ना गर्नका लागि अथवा धार्मिक स्थलहरूमा आज भगवानहरूका भजन कीर्तनहरू चलिरहेका छन्, त्यसैले पनि रेडियो लुम्बिनी पनि त्यसबाट अछुतो रहनु हुँदैन भनेर हामीले आज बुधबार कार्यक्रम सुसेली मार्फत पहिलो कार्यक्रमको दैलो नै भजनबाट हामीले उगारिसकेका छौं। धेरै साथीहरूले म्यासेज गरिसक्नु भएको छ। नारायण प्रसाद नेउपानेले हामीलाई दोहा कतारबाट सम्झनु भएको छ, कार्यक्रमलाई हेरिरहनु भएको छ। नारायण प्रसाद नेउपाने दोहा कतार मरमरा इस्तानबुलबाट भन्नुभएको छ, उहाँले कार्यक्रम सुसेरीको एकदमै राम्रो छ कार्यक्रम प्रस्तुति भाइ भनेर भन्नुभएको छ। आदरणीय दाई, दोहा कतारमा रहने सबैप्रति हार्दिक सम्मान, हार्दिक माया सुनाइदिनु होला सबैलाई, तपाईँ लगायत तपाईँको फ्यामिली परिवार र मरमरा इस्तानबुलमा रहने सम्पूर्णका लागि पक्कै पनि यो म्यासेज हाम्रो तर्फबाट पनि राख्नुहोला। यति बेला तपाईँको म्यासेज पढ्दा पढ्दै अथवा अर्को मित्र टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ उहाँलाई ढिला नगरिकन स्वागत गरौँ। हजुर नमस्ते।
1: नमस्ते हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म यही रूपन्देही सत्तमा नगरपालिका सत्रबाट सुरज भण्डारी।
0: सुरजजी आराम हुनुहुन्छ?
1: एकदमै। तपाईँलाई कस्तो छ हजुर? तपाईँ कार्यक्रममा फोन गर्न पाएन, म बाहिर चाहिँ धेरै भयो, आज चाहिँ ट्याक्क सुनिहालेँ अनि फोन लगाइहालेको लागि।
0: कार्यक्रम कस्तो लाग्छ सुरजी?
1: होइन, एकदमै एकदम एकदम राम्रो छ है।
0: हजुर, रेडियो यति बेला, रेडियो लुम्बिनी यति बेला तिलोत्तमा नगरपालिका मात्रै नभएर सबै ठाउँमा पर्व विशेष, एकादशी विशेष, आज पनि कार्यक्रमको शुरूआती हामी भजनबाट गर्यौं। आज एकादशी पर्व छ होइन, त्यसैले रेडियो लुम्बिनीले कला संस्कृति, हाम्रा पुराना संस्कृतिहरूलाई अगाडि ल्याउनुपर्छ भनेर लागेको कार्यक्रम हो। कार्यक्रम सुसेलीले यसलाई अंगाल्दै हिँडेको छ, केही त्रुटिहरू पनि छन् भने हामीलाई कमेन्ट पनि गरिदिनु होला सुरजजी।
1: त्रुटि भन्नालाई यो हजुरले कार्यक्रम एकदमै राम्रो चलाउनुहुन्छ होइन
0: हजुर,
1: र यसमा चाहिँ यो अब सबैलाई लोकगीत गाउन आउँदैन, चौधरी भाइहरूलाई आउँदैन, उनीहरूले पनि बिचारा फोन गर्ने त मन लाग्छ होला नि त। अब यहाँ लोकगीत गाउनु पर्छ भने सबैले जुन पनि भाका गाउन पाउँ न हो, त्यस्तो राख्नुपर्छ कि?
0: एकदमै, जस्तै चौधरीहरूले पनि हाम्रो कला संस्कृतिभित्र पर्छ नि त, जस्तै हामीले पनि नबुझ्ने भाषाहरू पनि उहाँले गाउन सक्नुहुन्छ, त्यसलाई समस्या छैन। कला संस्कृति दोहोरी भाका भनेको त हाम्रो चौधरी भाषामा पनि छ, हाम्रो होइन मगर भाषामा छ, हाम्रो ब्राह्मण भाषामा छ, हरेक कुरा भाषाहरू चाहिँ गीत गाउन पाउँछ।
1: हजुर, रिमिक्स तरिकाको चाहिँ भाकाहरू, जस्तै अब सबैले लोकगीत गाउन सक्दैन, कोही आधुनिक गीत गाउने हुन्छ होला होइन, त्यस्तो चाहिँ त्यो पाउनु पर्यो भन्ने कुरो
0: हुन्छ। हुन्छ, त्यसलाई सुझावको लागि धेरै धन्यवाद छ सुरजी। तिरुत्तमा सत्रबाट हामीलाई सम्झनु भएको छ, कार्यक्रमलाई सुझाव सल्लाहहरू दिनुहुन्छ। तपाईँहरूले सुझाव सल्लाह दिनुभयो भने हामीले कार्यक्रमलाई फेरि मोडल चेन्ज गरेर फेरि तपाईँहरूको माग अनुसार कार्यक्रमलाई अगाडि लानेछौँ सुरजी।
1: म आफै चाहिँ धेरै लोक के अरे आधुनिक गीत गाउन मन पराउँछु
0: होइन, गाउन सक्नुहुन्छ सुरजी, त्यसलाई गाउन सक्नुहुन्छ। अनि तिरुत्तमा सत्रमा अहिले के गर्नुहुन्छ सुरजीले?
1: अहिले यतिखेर त हजुर केही पनि छैन, घरबाट बाहिर निस्किन जस्तो पनि छैन है, अहिले त अब घरतिर बसाइ बसाइ छ,
0: घरतिर बसाइ छ, गर्मी छ होइन, अब धानको बिउ राख्ने बेला भएको छ होइन सुरजी?
1: हजुर,
0: तपाईँ पेसागत रूपमा सोध्न मिल्छ सुरजीलाई?
1: पेसागत रूपमा अहिले हाल त अब यस्तो छ, अब पहिला त अब पसलहरू गरिन्थ्यो होइन, अहिले त केही छैन, अहिले यही खेती किसानी हो।
0: अनि नयाँ प्रतिभाको खोजी गर्ने कार्यक्रम पनि हो सुरजी,
1: जस्तै
0: तिरुत्तमा सत्रमा कुनै प्रतिभावान कुनै स्कूलहरूमा होइन, तपाईँको गाउँघरमा कसैसँग प्रतिभा छ, उसले लुकाएर कोठामा मात्रै गाउँछ अथवा गाई बाख्रा मात्रै चराउँदा गाउँछ भने त्यसलाई चाहिँ रेडियो लुम्बिनीले खोजिरहेको छ, लगाइदिनु होला, हामीलाई जानकारी गराइदिनु होला। हामीले राष्ट्रिय स्तरका कलाकारहरू यस्तै कार्यक्रमहरूबाट जानुभएको, त्यस्तै कलाकारहरू पनि हामीले प्रतिभाको खोजी गर्ने कार्यक्रम पनि हो, त्यसमा
2: पनि तपाईले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने हामी अपेक्षा गरेका छौँ सुरजी। आज जतिले पनि रेडियो लुम्बिनी सुन्नु भएको छ अथवा यो भिडियो हेर्नु भएको छ, रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुहोला, त्यसमा हाम्रो कार्यक्रम भिडियोमा पनि आइरहेको छ होइन, अनि यसलाई सेयर पनि गरिदिनु होला, त्रिरोत्तम सत्रमा सबैलाई गराउनु होला, हाम्रो चौधरी थारू भाषामा पनि कसैले गीत गाउन चाहनुहुन्छ भने पनि गाउन सक्नुहुन्छ भनिदिनु होला होइन। अब जति पनि रेडियो सुन्नु भएको छ उहाँहरूलाई चाहिँ आज सुरजीले के कसैले दिने?
1: अब मैले यस्तो छ, म एउटा आधुनिक गीत सुनाउँछु है, त्यसमा केही फरक त पर्दैन नि, यो
2: गाडी सुनाउनुहोस्
1: हजुर हो नि, हुन्छ म पुरानो गीत सुनाउँछु एउटा है,
2: हुन्छ सुरु गर्नुहोस्।
1: मतलाली कुरा

0: भरी खोली दिन्छु मनै भरी खोली दिन्छु मनै भरी खोली दिन्छु हजुर यति नै
1: कति मिठो गीत गाउनुभयो म त लाली गुराँस पाइन्छु होइन मनैभरि मनैभरि फुलिदिन्छु निकै रमाइलो पुरानो भाषा गाउनु भएको छ निकै राम्रो छ सुरज भण्डारीको स्वर पनि आहा कतै कलाकार भन्ने मान्छे कतै मिस गर्नुभयो जस्तो लाग्यो मलाई पनि निकै राम्रो छ सर होइन राम्रो छ सुरजजी तपाईँलाई प्रत्यक्ष भन्नभन्दा पनि हाम्रो रेडियो खुलेर सुन्नु होला तपाईँको स्वर निकै राम्रो छ प्रतिभाका लागि म आभार व्यक्त गर्न चाहन्छु फेरि फेरि पनि कार्यक्रमहरूमा तपाईँ जोडिनुपर्छ प्रतिभा रेडियो हाम्रो स्थानीय रेडियो हो त्यसलाई माया गरिदिनुपर्छ सेयर गरिदिनुपर्छ होइन हामीले चाहिँ यस्ता यस्ता कार्यक्रमहरू चाहिँ पुराना अहिलेको नयाँ जेनेरेसनले पुराना कुराहरूलाई चाहिँ बुझिरहेको छैन त्यसलाई पुराना कुराहरू हाम्रो नयाँ जेनेरेसनलाई पनि बुझाउनु पर्ने छ त्यसैले पनि धेरै धन्यवाद छ सुरजीले निकै राम्रो प्रतिभा पस्कनु भएको छ कार्यक्रम सुशीली मार्फत जतिले पनि सुन्नु भएको छ अब बज्ने गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने
0: हजुर सर्वप्रथम त हजुरलाई अनि त्यसपछि हाम्रो प्राविधिक मित्र बहिनीलाई त्यसपछि हाम्रो क्यामेरा पर्सन भाइलाई त्यसपछि हाम्रो रेडियो हाम्रो रेडियो लुम्बिनी युनिट सम्पूर्ण परिवारलाई त्यसपछि मेरो भण्डारी घर परिवार आमाहरूलाई अनि चाहिँ सम्पूर्ण मलाई जो जतिले सुरज भण्डारी भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्णलाई चाहिँ एक पृष्ठमा सुन्न भन्दै गीत म सम्झिँदै विदा हुन्छु हजुर नमस्ते
1: नमस्ते विदा गर्न चाहे पक्कै पनि सुरज भण्डारी आउनु भएको थियो आफ्नो प्रतिभा सुनाएर जानुभएको छ प्रतिभाको खोजी गर्ने कार्यक्रम हो सुरजजी जस्तै धेरै प्रतिभाहरू लुकेका छन् हामीले एउटा नेपाली लोक संस्कृति अथवा नेपाली कला गला जोसँग छ जस्तै हामी तराई भेगमा चौधरीहरूले धेरै कार्यक्रमहरूमा गीत गाउन पाए हुन्थ्यो भन्नुभएको छ हामीले त्यो मैले त्यो भाषा नबुझे पनि त्यो चाहिँ एउटा नेपाली संस्कृति हो त्यसैले तपाईँले गाउन सक्नुहुन्छ फेरि पनि अर्को मित्र टेलिफोनमा आउनु भएको छ कहाँदेखिको हुनुहुन्छ ढिलाइ नगरिकन कार्यक्रममा शुरू गरौं पक्कै पनि कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं अथवा शुरू उहाँलाई स्वागत गरौं हजुर नमस्ते
2: हजुर नमस्कार
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ हिमलाल पाण्डेजी
2: म बिरगादेखि स्याङ्जा बिरगादेखि अहिले घरतिर गएर गएको छु
1: कालीगण्डकी गाउँपालिका स्याङ्जा बिरगाबाट
2: हजुर
1: हिमलाल पाण्डे होइन
2: हजुर हिमलाल पाण्डे
1: आराम हुनुहुन्छ हिमलालजी के छ स्याङ्जातिरको हालखबर
2: स्याङ्जातिरको एकदम राम्रो छ ठिक छ हिजो
1: मकै खनेला भयो जस्तो लाग्छ होइन स्याङ्जातिर
2: एकवटा मकै लगाउ लगाउ खनेर भ्याइयो अब विकासी राखिदिने पानी परेपछि
1: हजुर हिजो पानी पर्यो होला
2: हिजो साँझ पानी पर्यो
1: मकै निकै राम्रो छ बाँदरले जोगायो भने पक्कै पनि बिर्गामा हामी मकै पोलेर खान आउनेछौँ हाम्रो प्राविधिक मित्रले निकै हाम्रो प्रशान्तजीले मकै निकै रुचाउनुहुन्छ कि पोलेको मकै हाम्रो सविताजी हुनुहुन्छ मकै चाहिँ हरिया भएपछि ल्याउन भन्नुहोस् है हिमलालजीलाई घर गएर भन्नुभएको छ यहाँ पिजा मात्रै पकाउने होइन मकै पनि खुवाउनु पर्छ भन्नुभएको छ कि
2: भइहाल्छ नि तपाईँहरूलाई एक दिन जाने यता बिर्गातिर लिएर आएर चाहिँ बसालेर राम्रोसित पोलेर अनि खामला नि त
1: क्यामेरा अब हाम्रो पर्सनलाई लिएर आएर होइन हिमलालजीको बिर्गामा टक्क मकै पोलेर महीसँग मकै होइन खाने हामी पक्कै पनि खाउँला अवसर मिल्यो भने मकै खाउँला बाँदरले जोगाइदियो भने विशेष गरेर पहाड़मा बाँदरको आतंक छ त्यसैले पनि धेरै किसानहरू अलिकति दुखित पनि हुनुहुन्छ अहिले बाँदर नलागोस् हामी यही शुभकामना दिन चाहन्छौं सबैको खेतीबाली राम्रो होस् सबैलाई राम्रो होस् होइन हिमलालजी पिज्जा अहिले कहिले बनाउने त हिमलालजी
2: पिज्जा मलाई थोरै स्वास्थ्यमा जाने प्रब्लम भएको कारणले म घरतिर गएको छु केही दिनको लागि मेरो आफ्नो आफन्तीलाई चाहिँ छोडिदिएर आएको पसलमा
1: पिजा चाहिँ जतिखेर गए पनि खाना चाहिँ हिमलालजी नभए पनि पाइयो
2: हजुर पिजा पाइयो बर्गर पाइयो मोमो चाउमिनहरू नास्ता आइटमहरू पाइयो
1: एकदमै अनि यति बेला आरु आरु बखडाहरू होइन पहाड़तिर निकै रमाइलो छ टिपेर खाने बेला लटरम्मै बारीको छेउमा हुन्छ नुन पिसेर होइन अलिकति टिमुर मिसाएर मुख मिठाउनु भएको छ कि हाम्रो प्रशान्तजीले
2: हो र
1: आउँदा आरु बखडा ल्याउनु होला रेडियो लुम्बिनी सँगसँगै बसेर खाउँला नि त हिमलालजी बिरगामा हुनुहुन्छ निकै कार्यक्रमलाई माया गर्ने मान्छे अनि अहिले बिरगा जानुभएको छ पक्कै पनि कहिले फर्कनुहुन्छ हिमलालजी
2: म अझै 15-20 दिन लाग्छ होला सर
1: 15-20 दिन लाग्छ है
2: हजुर
1: तपाईँको स्वास्थ्य लाभको कामना गर्न चाहन्छौ हामी कार्यक्रम सुशीलीको तर्फबाट अस्वस्थ हुनुहुन्छ तपाईँलाई स्वस्थ भएर फर्कनु स्वस्थ भएर फर्कनु होला है यही पनि हामी शुभकामना दिन्छौं अनि के भन्नुहुन्छ कार्यक्रम सुशीलीलाई अब सुनेर बसेको केही प्रतिभा छ भने भन्नुहोस्
2: होइन म आज चाहिँ यो फेसबुक उसमा चाहिँ लाइभमा चाहिँ बसिरहेर हेरेको थिएँ घर गएको बेला पनि एफएम त यहाँ पक्रिँदैन खासै त्यति सुन्न पाइँदैन
1: हजुर
2: एकजनाहरु कार्यक्रम त्यता फेसबुक मार्फत चाहिँ सुनेर यसो मेसेज लेखदिएर यसो फोन लगाइहालौँ यसो कुरा गरिहालौँ भनेर बसेको बेलामा
1: गाईले खायो बारीको बन्दा बिजुन केसी र निशा केसीको आवाजमा अब गीत बज्दैछ यो गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ हिमलालजी
2: टिम सबैलाई अनि त्यसपछि मेरो घर परिवार जसले जुन चाहिँ यो लुम्बिनी एफएम सुन्नुभएको छ सबैलाई मेरो आफन्त परिवार सबैजनालाई जसले पनि रोशनी पिज्जा बर्गर भनेर सुन्नुहुन्छ हिमलाल पाण्डे भनेर चिन्नुभएको छ सबैलाई सम्झाउन चाहन्छु
1: जो पनि रोशनी बर्गर अझै पनि चिन्नु भएको छैन भने गिरमाडको थोरै अगाडि छ होइन हिमलालजी मणिक्रमबाट पूर्व लागेपछि रोशनी पिज्जा बर्गर हाउसमा गएर फेरि पनि भेट हुन सकिन्छ हिमलालजी धेरै आभार प्रकट गर्न चाहन्छु स्याङ्जा जाँदा पनि हामीलाई सम्झनु भएको छ फेसबुक हेरेर स्याङ्जामा रहने सबैलाई हाम्रो रेडियो लुम्बिनी तथा कार्यक्रम सुशीलीको तर्फबाट सम्झना नमस्कार सुनाइदिनुहोस् है अहिले भने कार्यक्रमबाट बिदा गर्छु नमस्ते हिमलाल पाण्डेजी हुनुहुन्थ्यो बिरगाबाट बिरगा कालीगण्डकी गाउँपालिका स्याङ्जा बिरगाबाट आउनु भएको थियो मणिक्रममा बस्ने मान्छे केही समयका लागि आफ्नो कार्यको लागि चाहिँ म पहाड़ गएको छु भन्नुभएको छ फेसबुकबाट हेरेर पनि हामीलाई धेरैले फोन गर्नुहुन्छ माया गर्नुहुन्छ म्यासेज गर्नुहुन्छ हिमलाल पाण्डेले पनि फेरि नमस्ते लुम्बिनी एफएम टीमलाई धेरै धेरै सम्झना याद छ आइरहन्छ याद आइरहन्छ एफएम सुनिरहेको छु है भन्नुभएको छ अब बज्ने गीत सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ त्यसै गरेर शालिग्राम गौतमले पनि हामीलाई हेलो हजुर नमस्ते दिवाकालीन अभिवादन रूकुम पश्चिम चौरहारीबाट भन्नुभएको छ नगरपालिका दुई घर भई हाल भने भारतको गुजरातदेखि कार्यक्रम सुशेली हेर्दै र सुन्दैछु भन्नुभएको छ नगरपालिकाको मान्छे अथवा भनौं न भारतमा रोजीरोटीको लागि जानु भएको छ रोजीरोटीमा जाँदा पनि हामीलाई कार्यक्रम सुशेलीलाई टाइम दिएर जुन टाइम निकालिदिनु भएको छ विदेशमा रहने सम्पूर्णका लागि पनि म फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छु बुधबार व्यवसाय हो यो बुधबार व्यवसायमा 71-5-62-012 बाटो भएर तपाईँ आउँदै रहनुहोला धेरै ठाउँमा हामी हिँडेका थियौं आज आउँदै गर्दा धेरै तीर्थहरूमा चाहिँ भजन कीर्तनहरू चलिरहेका छन् सबैले भगवानका नाम जप्नु भएको छ एकादशी व्रत बस्नु भएको छ तपाईँ जे सोचेर व्रत बस्नु भएको छ त्यो चाहिँ पूरा हुनेछ पक्कै पनि आज हामी यति बेला प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश न्यौपाने यति बेला बुधबार व्यवसायमा छौं अहिले भने घडीको क्षमा चाहन्छु गाईले खायो बारीको बन्दा बिजुन केसी र निशा केसीको आवाजमा रहेको रमाइलो भएका स्वीकार्नुहोला

आहा गाईले खायो बारीको बन्दा गति माया गराउँ त यहाँ भन्दा पक्कै पनि यो रमाइलो भाकापछि पुनः स्वागत छ। तपाईँहरूलाई पनि धेरै माया गरेको छु। यो भन्दा अझै कति माया गर्ने हो मैले पनि त्यही खोजिरहेको छु। तपाईँले माया गरिदिनु भयो भने मैले पनि माया गर्न त्योभन्दा धेरै माया गर्छु। त्यसैले पनि कार्यक्रमलाई सेयर गरिदिनु होला। रेडियो लुम्बिनीबाट 1 बजीबाट 2 बजीसम्म आउने कार्यक्रम सुशीली हरेक हप्ताको बुधबार शुक्रबार र आइतबार आउने गर्छ। 1 बजीबाट 2 बजीसम्म हामी रमाइलो गर्छौं। त्यो 1 घण्टाको समय विशेष पर्व विशेष अथवा एकादशी विशेष जे विशेष पर्छ त्यसलाई चाहिँ हामीले अगाडि ल्याउनेछौ। त्यो कुरा पनि तपाईँहरूका लागि जानकारी गराउन चाहन्छु। प्रतिभाको खोजी गर्ने कार्यक्रम हो। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकयात्री प्रकाश न्यौपाने। 1 बजेबाट 2 बजेसम्म कसरी रमाइलो गराउन सकिन्छ भनेर हामी लागिरहेका छौं। तपाईँलाई कसरी हामीले यो कार्यक्रममा आकर्षित गर्न सकिन्छ अथवा यो कार्यक्रम तपाईँले कसरी शेयर गर्नुहुन्छ, यो कार्यक्रम गर्नु राम्रो या नराम्रो, फोन गरेर तपाईँले हामीलाई प्रतिक्रिया दिनुहुन्छ। पक्कै पनि त्यो प्रतीक्षा हामीले गरिरहेका छौं। त्यसैले पनि 0175620012 बाटो अथवा स्टुडियोको टेलिफोन नम्बर यति बेला खुल्ला छ। म्यासेज गर्न चाहनुहुन्छ भने हामीलाई पक्कै पनि रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ। नेपालीमा त्यसलाई शेयर गरिदिनुहोला। नारायण नेपालले हामीलाई दोहा कतारबाट म्यासेज गरिसक्नु भएको छ। कुमार नेपालले म सुन्दैछु है भाइ, प्राइम केयर डेन्टल र न्यू एसके इम्पेरियर बुटोल कालिका नगर होराइजन चोकदेखि अब बजनी गीत चन्द्रकान्त नेपाने कुमार भनेर चिन्ने नचिन्ने सबैका लागि सुनाउन चाहन्छु भनेर हामीलाई प्राइम डेन्टल र न्यू एसके इम्पेरियर बुटोलबाट सम्झनु भएको छ। कुमारजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रमलाई सुनिरहनुहुन्छ हेरिरहनुहुन्छ। कुमार नेउपाने भनेर चिन्ने नचिन्ने कालीगण्डकी गाउँपालिका बलाम ताप स्याङ्जामा रहने र मलाई बुटोलमा रहने जो कहिले पनि कुमार अथवा चन्द्रकान्त नेउपाने कुमार भनेर चिन्ने नचिन्ने सबैका लागि अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। कुमारजीलाई म धेरै आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। बालकृष्ण आर्यालले जय होस् सबैको लुम्बिनी टीमलाई भनेर भन्नुभएको छ। फेरि पनि पक्कै पनि बालकृष्णजी तपाईँलाई पनि म धेरै आभार प्रकट गर्न चाहन्छु। शालिग्राम गौतमले हामीलाई भारतको गुजरातबाट गर्नुभएको छ भने सुन्नुभएको छ भने वसन्त श्रेष्ठले पनि हामीलाई नमस्ते जजो लोपा भन्नुभएको छ। पक्कै पनि आफ्नो भाषामा पनि लेख्नु भएको छ होला। मनको साथी जीवन काकीले पनि हामीलाई मनको साथी आरके थापा दाजु र वरूण राईलाई गणेश श्रेष्ठ आशिष नयन र नयन बस्नेत हिमा राई कालिका कमाल बनेम निर्मल बनेम ढकाल धर्मराज रत्न बहादुर थापा अञ्जयत्री सापुङ लगायतका सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर वसन्त श्रेष्ठले लेख्नु भएको छ। वसन्तजी तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। लगायत सबै सबैलाई मलाई वसन्त श्रेष्ठ भनेर चिन्ने नचिन्ने सबैका लागि सुनाउन चाहन्छु भन्नुभएको छ। वसन्तजी तपाईँलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। 0175620012 बाटो हामी खुल्ला राखेका छौं। फोन गर्न सक्नुहुन्छ, म्यासेज गर्न सक्नुहुन्छ। म्यासेज गर्नका लागि रेडियो लुम्बिनीसँग साथी बन्नुहोस्। साथी बनिसकेपछि कमेन्ट बक्समा गएर हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। कार्यक्रम सुशीली कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै त्यसमा कमेन्ट गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। यही कुरा तपाईँलाई जानकारी गराउँदै फेरि पनि म्यासेज गर्नुहोस्। 0175620012 बाटो भएर हामीलाई फोन गर्नुहोस् भन्दै रमाइलो भाका तपाईँको माझमा फेरि पनि पस्कन चाहन्छु। यही पापी सहरमा मेरो माया हरायो, विष्णुमाझी र अर्जुन कुवरको आवाजमा रहेको रमाइलो भाका स्वीकार्नुहोला।

यो पापी शहरमा मेरो माया हरायो यो गीत चाहिँ हामी बजाउन खोजिरहेका थियौं अलिकति प्राविधिक गडबडीले गर्दाखेरि तपाईँको माझमा यो गीत पस्कन सकेनौ क्षमा प्रार्थी छौं तपाईँमा पर्न गएको असुविधाप्रति कार्यक्रम सुशीली हो कार्यक्रम सुशीलीमा रहेर रमाइला गीत संगीतहरू बजाउने कार्यक्रम हो नयाँ प्रतिभाको खोजी गर्ने कार्यक्रम हो त्यसैले पनि तपाईँहरू तयार भएर रेडियो लुम्बिनीले तपाईँलाई तयारी अवस्थामा बस्नको लागि भनेको छ जोसँग प्रतिभा छ जोसँग कला छ जोसँग कला छ जिन्दगी मरेर लानु केही पनि छैन यथार्थ सबैसँग चिनजान कार्यक्रमहरूमा सहभागी आफ्नो प्रतिभाहरू पस्कने होइन आफूसँग जे कला छ त्यो चाहिँ समाजमा पस्काउनु पनि राम्रो हो त्यसैले पनि यही छोडेर जाने हो हामी जाँदाखेरि तपाईँले जे समाजमा छोड्नुहुन्छ त्यही मात्रै हामीले सम्झने हो त्यसैले पनि हाम्रो पार्थिव शरीर सधैँभरि अजीव छैन त्यसैले पनि सबैलाई यो कार्यक्रममा सहभागी भएर कला संस्कृतिको जगेर्ना गर्नका लागि हाम्रा खैंजडी मादल मर्दुङ्गा अथवा भनौं आफूसँगको कला गला आफ्ना बाजा गाजा आफ्ना भेषभूषाहरूलाई बचाउनका लागि हामीले यस्तो कार्यक्रम तपाईँको माझमा ल्याएका हौ जुन कार्यक्रमले तपाईँसँग भएको प्रतिभा जतिले रेडियो सुन्नु भएको छ अथवा धेरै ठाउँमा हामी यो फेसबुक लाइभबाट पनि सबैलाई सुनाउने प्रयास पनि गर्दै जानेछौ त्यसैले हामीसँग तपाईँ जोडिनका लागि अनुरोध गर्न चाहन्छु जानकी रसाइली मगरले हामीलाई गुड आफ्टरनून अपकमिङ सन सङ डेलिकेटेड अफ माई फ्रेण्ड भन्नुभएको छ अल माई फ्रेण्ड भन्नुभएको छ सबै साथीहरूलाई चाहिँ अब बज्ने गीत सुनाउन चाहन्छु भनेर हामीलाई चाहिँ पक्कै पनि लेख्नु भएको छ त्यसै गरेर तपाईँहरू पनि धेरै म्यासेजहरू हामीलाई पठाउन सक्नुहुन्छ दिवाकर आचार्य जुवाङले हामीलाई नमस्कार म नयाँ मिलदेखि कार्यक्रम सुन्दैछु कार्यक्रम निकै राम्रो लाग्छ तर समय अनुसार नयाँ पुराना गीतहरू मिलाएर सुनाइदिनु होला यसै कार्यक्रम मार्फत अब बज्ने गीत सम्पूर्ण लोकप्रेमी साथीहरूलाई सुनाउन चाहन्छु भनेर हामीलाई देवाकर आचार्य जुहाङले नयाँ मिलदेखि अथवा तिलुत्तमा नगरपालिका वडा नम्बर 5 हामीलाई सम्झाउनु भएको छ वहाँप्रति पनि हामी हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छौ त्यसैले फेरि पनि तपाईँलाई रमाइलो गराउन चाहन्छु गाह्रो हुन्छ फेरि पशुपति शर्मा र मन्जु डोटेलको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

0: आहा गाह्रो हुन्छ फेरि पशुपति शर्मा र मञ्जु पौडेलको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशलीको बुधबारी बसाईमा प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त गेवाली म तपाईँको रोक्षयात्री प्रकाश न्यौपानी यति बेला बुधबारी बसाई एक बजेबाट दुई बजेसम्म रमाइलो गर्नका लागि जुटिसकेका छौं पक्कै पनि जुट्दा जुट्दै यो गीत सुन्दा सुन्दै कोही मित्र टेलिफोनमा आएको जानकारी प्राप्त भएको छ कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं हजुर नमस्ते
1: हजुर नमस्कार म गोलमी जिल्ला सत्यवती गाउँपालिका वार्ड नम्बर दुई पहाडीबाट हाल मणिराम तीन नम्बरबाट
0: आत्माराम भट्टराई तपाईँको नामै कण्ठ भयो आत्मारामजी
1: हजुर
0: तपाईँको आवाज सुन्ने बित्तिकै तपाईँको नाम कण्ठ हुन्छ निकै रमाइलो गर्ने मान्छे नयाँ नयाँ कुरा ल्याउनुहुन्छ आज एकादशी कार्यक्रम सुशीलीले आज एकादशीको पहिलो दैलो नै आज भजनबाट शुरू गरेको छ आत्मारामजी कला संस्कृतिको जगेर्ना गर्नुपर्छ एकादशी विशेष कार्यक्रमहरू आज हामीले चलाइरहेका छौं धेरै मठ मन्दिरहरूमा कीर्तन भजन भएको छ होइन पहाडी आश्रममा पनि पक्कै पनि भजन भएको छ होला भएको छ पक्कै पनि आराम हुनुहुन्छ आत्मारामजी
1: हजुर हजुर आराम
0: के गर्दै हुनुहुन्छ खाना खाएर सुत्दै हुनुहुन्थ्यो कार्यक्रम सुन्दै बस्दै गर्नुभएको छ कस्तो लाग्छ कार्यक्रम आत्मारामजी
1: एकदम राम्रो
0: राम्रो छ सुधार्न पर्ने केही देख्नु भएको छ देख्नुभयो भने ट्याक्कै भनिहाल्नु है बुधबारी बसाईमा हुनुहुन्छ आज रेडियो लुम्बिनी सुनेर जति पनि बस्नु भएको छ आत्मारामजी आउनुभयो भनेपछि सबैले कान चाहिँ अलिक ठाडा गराउँछन् कि नयाँ नयाँ श्लोकहरू नयाँ नयाँ भजनहरू नयाँ नयाँ कुराहरू दिनुहुन्छ कि आत्मारामजीले त्यही भएर अहिलेको नयाँ जेनेरेसनले पुराना कुराहरू सुन्न धेरै मन पराउँछ त्यसरी पनि आज यो जति पनि रेडियो सुन्नु भएको छ उहाँहरूलाई केले कसैले ल्याउनु भएको छ
1: आज रविगत रामायणबाट
0: हजुर
1: एउटा रविगत रामायणको कविता भन्न गइराखेको छु
0: हुन्छ सुरु गर्नुहोस्
1: ल हस् जय हरे राम जय गोविन्द गोपाल चारै दिनको जिन्दगी बिताई दौडेर आउँछ काल

काल कैके हिलै पुत्र नहुदा गुरु वशिष्ठले उमेर अग्नि गर्भवती रानी चिर काबोगले कैके हिलै पुत्र जन्मे भरत भन्ने नाम सुमित्रालाई लक्ष्मण शत्रुघ्न कौशल्यालाई राम जब पर्यो पृथ्वीमा नारायणको पाऊ मनुष्यलाई दर्शन दिन जन्मे शत्रु बाऊ

0: लैहाने गौतम ऋषि की अहिल्या पत्नी इन्द्रले गरे भोग गौतम जीले सरप दिए हदायनी को रोग अहिल्या तिमी व्यभिचारिणी म बिना तिम्रो रहर आफ्नो अर्काको विचार नगर्ने भए गए तिमी पत्थर झुन्दिन होला रामको अवतार स्वर्गमा जान जाति नारायणको कृपा भयो रामले दिए लासी ए सबलाई राम्रै होला राम राम बोल दिल खोला सबलाई राम्रै होला राम राम बोल दिल खोला ओ हरि हरि राम चन्द्र विजय
1: आज एकादशी होइन सबले राम राम बोला राम राम बोल्दा राम्रै होला होइन आज एकादशी निकै राम्रो कविता भन्नुभएको छ भजन भन्नुभएको छ धेरैले लाइभमा हेरिरहनु भएको छ आत्मारामजीको निकै राम्रो प्रस्तुति कार्यक्रम स्पेसलीमा राख्नुहुन्छ त्यसैले पनि निकै राम्रो छ भनेर तपाईँको प्रशंसा पनि लेखिसक्नु भएको छ त्यसैले पनि धेरै साथीहरूले म्यासेज गर्नुभएको छ आत्मारामजीको कार्यक्रममा निकै राम्रा कविता पुराना कविता भजनहरू आउँछन् भनेर प्रशंसा गर्नुभएको छ आत्मारामजी कार्यक्रम स्पेसली सुनेर बस्नु भएको छ अब पनि रमाइलो भाका दुखियो दिलको घाउ रामु नेपाली दीपक छेत्री र अमृता नेपालीको आवाजमा रहेको भाका आउँदैछ कसैलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ
0: यो सर्वप्रथम रेडियो लुम्बिनी तिलोत्तम टेलिभिजनका सम्पूर्ण महानुभावहरू सबैलाई
1: धन्यवाद
0: अनि मेरो घरमा रहेका हाम्रो गाउँमा रहेका जिल्लामा रहेका हाम्रो नेपालबाट विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई यो गीत समर्पण गर्न चाहन्छु
1: कार्यक्रम बुधबार व्यवसायमा आउनुभयो आत्मारामजी फेरि शुक्रबार व्यवसायमा तपाईँसँग भेटघाट हुनेछ त्यति जनका लागि कार्यक्रमबाट विदा गर्छु नमस्ते
0: हस् नमस्कार नमस्कार
1: आत्माराम भट्टराई आउनु भएको थियो सत्यवती दुई गुल्मी हाल भने मणिकरामबाट हो भन्नुभएको छ कर्णप्रिय केसीले पनि हामीलाई म्यासेज गर्नुभएको छ ल है म पनि आए कार्यक्रमको साथमा भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी संगीत के छ हजुरको खबर निकै आरामै हुनुहुन्छ होला नि होइन र घर मेरो दाङ तुलसीपुर रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झनासँगै अब बस्ने गीत समर्पण गर्न चाहन्छु कार्यक्रम सुशीलीको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु भन्नुभएको छ त्यसै गरेर तेजप्रसाद भट्टराईले नमस्कार सुनिराखेको छु है प्रकाशजी भन्नुभएको छ कहाँदेखि सुन्दै हुनुहुन्छ पक्कै पनि भारतको मुम्बईबाट हो जस्तो लाग्छ तेजप्रसाद भट्टराईले आत्मारामजीलाई पनि नमस्ते सुनाइदिनु होला भन्नुभएको छ भर्खर टेलिफोनबाट विदा भइसक्नु भएको छ आत्मारामजी रेडियो सुनिरहनु भएको छ यो तपाईँले सम्झना भनेको कुरा चाहिँ आत्मारामजीले सुनिरहनु भएको छ हामी कार्यक्रम सुश्रीमा छौं प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त किमालीसँगै म तपाईँको लोकसयात्री प्रकाश नेउपाने नयाँ तथा पुराना लोक तथा दोहरी भाकाहरूसँगै हामी यति बेला तपाईँसँगै छौं तपाईँ हामीसँगै हुनुहुन्छ रमाइलो गरिरहेका छौं धेरै साथीले म्यासेज गर्नुभएको छ म्यासेजहरू मैले पढिरहेको छु रेडियो लुम्बिनी मणिक्राम भनेर सर्च गर्नुहोला हामीसँग साथी बन्न सक्नुहुन्छ साथी बनिसकिसकेपछि हामीलाई तपाईँले माया गर्न सक्नुहुन्छ तपाईँलाई हामीले माया गर्नेछौ कला संस्कृतिको जगेना गर्नका लागि यति बेला फेरि अर्को मित्र टेलिफोनमा आउनु भएको छ ढिला नगरीकिन स्वागत गरौं हजुर नमस्ते नमस्ते हजुर
2: नमस्ते सर नमस्ते
1: माधव पाण्डेजीको आवाज सुन्दा पनि धेरैमा आउनुभयो माधवजी आरामै हुनुहुन्छ
2: एकदम आरामै सर अब त्यो लुम्बिनी च्यानल मोबाइलमा सबैको मोबाइलमा टिप्थ्यो अचल टिप नै छोड्यो
1: के एक हप्ता चाहिँ हामीलाई अलिकति प्रब्लम भएको थियो अहिले चाहिँ आइरहेको छ माधवजी अहिले आछ कि नै
2: आज मैले ट्राई गरिनँ त्यही भएर असल कार्यक्रम बन्द भएपछि के भएछ म ट्राई आज गरे होइन
1: ट्रान्समिटर चाहिँ बिग्रिएर अर्को चाहिँ हामीले चेन्ज गरेका छौँ रेडियो चाहिँ रेडियो लाइभमा गएको थिएन अहिले चाहिँ आएको छ माधवजी तपाईँहरूमा पर्न गएको क्षमा प्रार्थी छौं हामी तपाईँहरूमा पर्न गएको असुविधाप्रति माधवजी रमाइलो गर्ने मान्छे आज एकादशी भनेर हामीले एकादशीको भजनबाट हामीले कार्यक्रम शुरू गरेका थियौं माधवजी आज कहाँ हुनुहुन्छ माधवजी
2: म सिमानगर बजार
1: आज बजारमै हुनुहुन्छ कला संस्कृतिलाई माया गर्ने मान्छे रेडियो लुम्बिनीलाई सधैँ फोन गर्ने मान्छे माधवजी आउनु भएन भने कार्यक्रम खल्लो लाग्छ आज आउनु भएको छ धेरै खुसी छ धेरैले माधवजीले के ल्याउनु भयो भनेर कान ठाडा गराएर सुन्नु भएको छ माधवजी आज जति पनि रेडियो लुम्बिनी सुन्नु भएको छ माधवजीले दुईटा हप्ता आउनु भएन आज चाहिँ पक्कै पनि मिठो प्रस्तुति दिनुहुनेछ के ल्याउनु भएको छ कोसेली
2: कसरी त अब सर फोन गरिहाल्यो अब त्यो मुखमा छिटो आउँछ त्यही गाइहाल्छ
3: हुन्छ सुरु गर्नुहोस्
2: ए बसमा चढा नानी केरा पानी पाखा चोखा

0: that family to have a name to call the world and family. Meaning, that brother and honey, get a body that family to have a name. I love a lot and party. Meaning, that brother and honey, get a body that family.
1: मिनी बसमा चढ़ा नानी केराबारी भातखाउली सुख भन्नी बल्ल चाल पाउली है बसमा चढ़ेर जाँदाखेरि पाल्पाको केराबारीमा भात खाने सिस्टम छ केराबारीमा भात खाने सिस्टम छ नि माधवजी
0: एकदमै चिसो हावा चिसो पानी
1: कलकल आउँदो पहाड़बाट झरेको पानी होइन समय अथवा भनौ स्थान लोकदोहोरी भाकाले यही बोकेको छ यही कला बोकेको छ यही हाम्रा स्थानहरूलाई जानकारी गराएको छ होइन माधवजी
0: हजुर हजुर
1: आफैमा गायक अब पनि गीत चाहिँ कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने पक्कै पनि हामी कार्यक्रमको लगभग अन्त्यमा पनि छौं त्यसरी पनि प्राविधिक मित्रको रोजाईमा हामीले आज गीत बजाउनेछौ लास्ट गीत जे बजाउनुहुन्छ त्यसैमा चाहिँ हामी खुसी छौं यो गीत चाहिँ कसैलाई सुनाउन चाहनुहुन्छ भने सक्नुहुन्छ समर्पण गर्न सक्नुहुन्छ
0: अब यो गीत त अब यहाँ सबैले मैले यहाँ गीताको बजारभरि मुखमा हेरेका छन् र माधव पाण्डे भनेर अब म गीता चाहिँ पक्कै आफै चल्ने सबैलाई थाहा हुन्छ सबैजनालाई नमस्कार र अब सञ्चालन यत्रो ठुलो कार्यक्रम सञ्चालन गर्ने तपाईँहरू सबैलाई नमस्कार
1: हुन्छ कार्यक्रमबाट बिदा गर्छु माधवजी माधवजी अन्तिम सहभागी हुनुहुन्थ्यो आज भने एक घण्टाको समय सकिएको छ त्यसैले पनि दरम खोला ठाडो भएका जहाँसम्म प्राविधिक मित्रले संकेत गरे अनुसार यही गीत चाहिँ तपाईँको पृष्ठभूमिमा हामी बजाउनेछौ कार्यक्रम यतिन्जेल सुन्नुभयो तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु जतिले पनि फोन गर्नुभयो जतिले मेसेज गर्नुभयो सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु एक घण्टाको बुधबारी व्यवसायमा मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि र मेरो यो कार्यक्रमको भिडियो तपाईँको फेसबुक पेज अथवा रेडियोको पेजसम्म पुर्याउनका लागि एक घण्टा खटिने प्राविधिक मित्र सविता ढकाल र प्रशान्त गेवालीलाई म विशेष धन्यवाद दिँदै शुक्रबारी व्यवसायमा एक घण्टा तपाईसँग रमाइलो गर्ने वाचा गर्दै त्यतिन्जेलसम्मका लागि पृष्ठभूमिमा दरम खोला ठाडो भएका बसन्त थापा र देवी घरतीको आवाजमा रहेको यो रमाइलो भाका छोड्दै मलाई पनि पक्कै पनि विदा दिनुहुनेछ नमस्कार जय गीत जय संगीत

0: Arga Kanti Ofisi Sement, Deşko Sement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेस्तरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा तीन सीताराज मिल मोबाइल 98571 7557 र 98472 96228
4: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 9806331111 र 9806211354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 0715316041 5356141
9: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाउ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
11: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
12: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
11: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
14: हाम्रा सेवाहरू
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
8: सम्पर्क 9857024344 9857035227 र 9857073220।
15: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढाबुढी गफी त
16: के हुनु नर्स नानी
15: जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
16: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
17: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
16: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खैदाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि बाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64460।

0: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागि जन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
2: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
3: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो
4: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए।
5: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
4: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
5: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
4: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
5: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
6: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
5: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
4: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
5: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
4: बसको सुविधा समेत भएकोले
5: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
7: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
5: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
8: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्।
7: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहिन छस्।
9: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
12: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
11: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस्।

0: मा पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
1: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842712882 र 9847024870।
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071537823।
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
5: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
2: हाम्रा सेवाहरू
5: जनरल फिजिसियन,
2: स्त्री तथा प्रसुति,
5: बाल रोग,
2: छाला तथा यौन रोग,
5: हाड जोड्ने नसा तथा बात रोग,
2: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
2: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
2: डिजिटल एक्सरे,
5: ईसीजी,
2: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
2: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071562832, मोबाइल
10: 9857021835।
11: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
12: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
19: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
20: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
19: शान्ति नै किन?
20: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
19: एसई 2000

0: एक्कासीमा 18 जना 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
1: DHM मा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
0: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
1: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98573 33813, 98573 28735, 98573 35394 र 98472 93 92।
0: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भन्ने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भन्ने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुलिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, त्यो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने बस्छु। श्री बाबु म व्यस्तरी खुसी म त अहिले त अब त म त बस्यो भने छ नि म
6: सुँगै सुँगाएको रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैकलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: एसई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
9: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
10: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
9: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
10: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
9: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
10: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
11: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
10: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
9: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
10: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
9: बसको सुविधा समेत भएकोले
10: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
12: म त अब ढुक्क भए बरु तपाईँका पनि छोराछोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गा दत्त माविमा
10: सम्पर्क शंकरनगर दुर्गा दत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन

0: Marga Kati Ubisi Cement, Deshko Cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाल्ने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 98570 21 757 र 98472 96 228
4: खुशीको खबर
5: होइन के खुशीको खबर हो दाजु
4: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
5: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
6: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
7: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
8: तपाईमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
6: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98026311 र 98026321354
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
9: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
11: फोन नम्बर 071-531-641 535-641
12: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
12: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मिस
13: हो। राष्ट्रको स्थान किसान,
14: अ कम्प्लिट पाइपिङ सोल्युसन।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संस्थितिमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया, युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नाघेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66.9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 खर्ब पुगेको छ। विदेशी विनिमय संचिति 34.14 खर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिना भन्दा बढ़ीको आय त धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 खर्ब पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब अर्थात कुल ग्राहक उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झण्डै 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफलको जवाफ दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घनफीट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्राचार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बी र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवा गराईबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरी दिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मिडियार प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। यो सँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनिया विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चिनिया विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3% कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको थियो। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट सनदमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रोइकेले 2 विकेट लिइन्। योसँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संस्थितिमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी। फोन नम्बर 01-5224-3552-5224-3553।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फको 23 संस्करण शुरू भएको छ। ठमेलको क्यूएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्फ महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्त चित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्। महोत्सव निर्देशक राम्यता लिम्बुले यस वर्षको चलचित्र छनौटको मनोरञ्जनसँगै नेपाली समाजका समसामयिक विषयमा बहस र संवाद सृजना गर्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट वृत्त चित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई 1,00,000 रूपियाँ प्रदान गरिने आयोजकले जनाएको छ। काठमाडौँको बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कर्पोरेटिभ लिमिटेडले 34 जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 6 रहेको संस्थाले महानगरपालिकाको सहकारी विभागको रहबरमा रकम फिर्ता गरेको हो। 1,50,000 रूपियाँसम्म बचत गर्ने 70 जना बचतकर्तालाई बचत फिर्ता लिन विभागमा बोलाइएकोमा 34 जनाले बचत फिर्ता लिएका हुन्। सरकारले आउँदो 1 महिनाभित्र 5,00,000 रूपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ। सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ। भक्तपुर नगरपालिकाले सरसफाई कर्मीहरूका लागि व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। एक दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मेयर सुनिल प्रजापतिले सरसफाई सबैका लागि महत्वपूर्ण विषय भएको बताउनुभयो। विकसित देशहरूमा काममा कुनै विभेद नहुने र श्रमको सम्मान गरिने उल्लेख गर्दै उहाँले सरसफाई पनि सम्मानजनक काम भएको धारणा राख्नुभयो। सरसफाईको काम गर्दा रोगबाट बस्न सावधानी अपनाउन र अत्यन्त संवेदनशील भएर काम गर्न मेयर प्रजापतिको आग्रह छ। प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा युरोप र क्यानाडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुर घर भई काठमाडौँको टोका बस्ने भीम लामा र दैलेख घर भई काठमाडौँको बुढा नीलकण्ठ बस्ने खड्कदोष साई रहेका छन्। भीमले युरोपका विभिन्न देश पठाइदिने भन्दै 1 जनाबाट 1,93,00,000 र खड्कदोषले क्यानाडा पठाइदिने भन्दै 1 जनाबाट 5,32,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। र सर्वोच्च अदालतका न्यायाधीश अतिल प्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न आग्रह गर्नुभएको छ। न्यायाधीश श्रेष्ठले आज निकाल्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोगको संकलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक संकलनको काम तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। बोन म्यारो समस्याबाट पीड़ित न्यायाधीश श्रेष्ठको भारतको नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एण्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय सञ्चितमा ऐतिहासिक कीर्तिमान। काठमाडौँमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरू। आइतबारसम्म चल्ने महोत्सवमा 29 देशका 50 भन्दा बढी चलचित्र प्रदर्शन हुने। र काठमाडौँको बुद्ध दर्शन सहकारीबाट 34 जनाको बचत रकम फिर्ता। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: श्री बाबा म बेस्तरी खुसी म त अहिले त
5: अब त म त बचे भनेको छु नि म
7: रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्नी अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने

0: पद्धति मा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855050934।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
4: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
6: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Gökhancı Ofisi Sement. Değişko Sement.
1: Vurzer kar, rang, raunak. Ghar raman, duvay rangin banavne akarshak offer. Aze Vurzer paints ko kharidna paunuhos. Motorcycle, fridge ra mobile phone jitne mauka. Saathai sure sort ma paunuhos 100 square feet ko silk illusion design pani. Shartaharu lagu hune chan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन

0: का रेडीमेड गहना पाइनु का साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नु का साथै खरिद बिक्री पनि गरिन्छ है।
1: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842712882 र 9847024870।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857021757 र 9742969228।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नानी खाना खान आऊ।
8: लाउ दिनुस्।
7: हात धोयौ?
8: धोइसके बाबा।
7: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
8: ढिला भइसक्यो।
9: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
7: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
9: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
10: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: उत्सवको पर्व
13: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
12: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
13: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
12: फोन नम्बर 071542569
14: सौजी क्युआर भयो है?
15: ए भगनुस् त, मेसेज आएको छैन।

0: हो घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको बलिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071590719 र 98672906018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
5: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
6: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौ।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
6: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
7: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026121354।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
13: फोन नम्बर 071-531-641, 535-641।
14: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
15: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
16: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
15: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
18: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
19: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
20: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
19: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
20: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
18: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
21: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
22: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कैल जाता? आ का होई डाक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सरसफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
23: देखा, पाथर खोजब के भगवाने मिले जैसन होई गई, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता देता।
22: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
24: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
22: फल फूल और साग पात बच्चा के खाना साथ साथ
23: सब मिल के खियावल जाए,
22: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
23: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेची देवल जाए।
22: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर ढिका के पिए के चाही, बुझलू ने?
23: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
13: सबै मिलाइ खुवाउ
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
26: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
27: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
28: खै दाई दुई लिची रोड अनि एउटा सुर्ती ल्याउनुहोस् न
29: ए ल ल लिनुहोस् भाइ
28: अनि दाई कति भयो पैसा
29: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
30: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
27: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
31: शान्तिको आवाज रेडियो लुम्बिनी

0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको सक्ने भछु
6: सेवा अब म व्यस्तरी खुसी म त अहिले
5: अब त म त बसेँ भनेछ नि म
7: सुँगै सुँगै रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलदेखि खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतै पोल्ने दुख्ने बेसी पटौने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
9: सापके काटे में ध्यान देवे वाला बात सापके काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
10: अनुरोध आगे लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
11: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
12: आमै नि त्यति पनि थाहा छैन ल सुन त्यसो भए
13: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
12: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
13: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
12: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
13: अंग्रेजी र नेपाली दुवै माध्यम अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
14: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
13: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
12: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
13: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
12: बसको सुविधा समेत भएकोले
13: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
15: लौ त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
13: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
16: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
17: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
16: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
16: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
17: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
16: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
17: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
18: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
19: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
18: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
19: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
20: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
21: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांसी ओबीसी सीमेंट, देश को सीमेंट।
1: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद न पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर शॉट मा पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक्सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन हो।
11: नानी खाना खान आऊ।
12: लाउ दिनु।
11: हात धोयौ?
12: धोइसके बाबा।
11: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
12: ढिला भइसक्यो।
13: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
11: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
13: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
14: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
15: नेपाल सरकार विज्ञापनको।
6: उत्सवको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: टिसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली भिनन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
6: फोन नम्बर 071-542-6999 549-6999।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: होइन, के खुसीको खबर हो दाजु?
17: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
18: हो र?
17: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-8823।
19: सौ चाहिँ क्युआर भयो है
20: ए भगनुस् त मेसेजै आएको छैन घरी एसएम

0: राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
1: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

जिलो तपाईको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-18

0: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही को किसान वर्ग तथा ग्राहक वर्ग मा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन सुरुवातसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
3: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
1: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
6: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगिउँ र जोगाउँ।
7: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
6: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
7: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
6: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
7: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
6: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
7: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
6: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
7: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
6: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
7: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026121354।
11: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
2: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
11: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
12: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
13: फोन नम्बर 071-531-641, 535-641।
14: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
15: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
16: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
15: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
2: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
18: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
19: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
20: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
19: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
20: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
18: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
21: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
22: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
23: नमस्कार हो नमस्कार नाई, यी बुढौती मे बुढा बुढी का बात कहिल जाता? अका होई डाक्टर नी बहिनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
24: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत?
23: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
25: गोश्त मछली अंडा सबसे बढ़िया बा, गोश्त मछली अंडा सबसे बढ़िया बा,
23: फल फूल और साग पात बच्चा के खाना साथ साथ
24: सब मिल के खियावल जाए,
23: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
24: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
23: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहिए, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर ढिका के पिए के चाहिए, बुझलू ने।
24: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
0: नमस्ते आई नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफित
1: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या
0: आहा यो अनि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
3: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
4: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
5: सबै मिलाई खुवाऊ
4: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ अब ढिला नगर्नुहोस् आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा
28: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो विज्ञान व्यवस्थापन शिक्षा र कानून तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ
27: शान्ति नै किन
28: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल
27: एसई 2081मा 18 जना 4 GPA सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल
28: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल
27: अनुभवी शिक्षक उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल
28: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम सम्पर्क नम्बर 98573383 98573285 98573394 र 98472093992
27: शान्ति नमुना भविष्य निर्माणको विश्वसनीय आधार
29: यति बेला साँझको

0: नमस्कार, रेडियो लुम्बिनीबाट अपराह पाँच बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक, अर्थतंत्र को आकार 66 खर्ब, विदेशी विनिमय संचिति में ऐतिहासिक रेकर्ड। इजरायल ने 2300 नेपाली कामदार लैजाने, रोजगारी को आवेदन जेठ 17 गते देखि खुलने, करीब 3.5 लाख तलब। मौजदात रहेको रासायनिक मलले असार अन्तिम सम्म मात्रै पुग्ने, पर्याप्त बजेट नछिट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी। मनसून आउने लाग्दा लामो सुक्खाको जोखिम, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना। निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन, 10 महिनामा देलैयाबाट 1,48,000 मोटरसाइकल भित्रिए। र महिला एसियन गेम्स क्वालिफायरमा चीनमाथि नेपालको संघर्षपूर्ण जित।
1: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आगलागीको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट भिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय, दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ। जनहितका लागि तिलोतमा नगरपालिका, रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नु भएको छ। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बावजूद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनुभयो। आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। विश्व अर्थतन्त्र 3.1% खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। देशको अर्थतन्त्रको कुल आकार 66 खर्ब रूपियाँ पुग्ने र नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धि दर राष्ट्रिय औसत भन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धि दर भने औसत भन्दा न्यून रहने देखिएको छ। सर्वेक्षण अनुसार कुल गार्हस्थ उत्पादन जीडीपीमा कृषि क्षेत्रको योगदान 24% र गैर कृषि क्षेत्रको 76% रहने अनुमान छ। आर्थिक गतिविधिमा बागमती प्रदेश सबैभन्दा अघि छ, जसले जीडीपीमा 36.7% योगदान पुर्याएको छ। यद्यपि प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने 4.20% संकुचन आई 57,05,000 मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ। अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्ममा संघीय राजस्व 3.2% वृद्धि भएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी खर्च 10.4% बढ़े पनि पूँजीगत खर्च विकास खर्चमा भने उल्लेख्य सुधार हुन सकेको छैन। सरकारको कुल सार्वजनिक ऋण 28,78,000,000,000 रूपियाँ पुगेको छ, जुन जीडीपीको 43.6% हो। यसै वर्ष सरकारले 3 खर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गरेको छ। नेपालबाट इजरायलले 2300 कामदार लैजाने भएको छ। नेपाल सरकार र इजरायल सरकार बीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा 2300 नेपाली कामदार लैजाने गरी वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ। जम्मा माग संख्या मध्ये 40% पुरूष र 60% महिला कामदारका लागि कोटा निर्धारण गरिएको छ। योग्य नेपाली नागरिकले विभागको अनलाइन पोर्टलबाट आवेदन दिन सक्नेछन्। अनलाइन दरखास्त पेश गर्ने प्रक्रिया आगामी 2083 जेठ 17 गते राति 12 बजेदेखि शुरू भई 2083 असार 7 गते राति 12 बजेसम्म खुल्ला रहने विभागले जनाएको छ। आवेदन दिने व्यक्ति 25 वर्ष पूरा भई 45 वर्ष ननागेको, शैक्षिक योग्यताको हकमा कम्तीमा 10 कक्षा उत्तीर्ण गरी अननी वा सी एमए सम्बन्धी विषयमा न्यूनतम 15 महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। प्लस टू वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा 3 महिनाको तालिम प्राप्त गरेका व्यक्ति पनि छनौट प्रक्रियामा सहभागी हुन सक्नेछन्। आवेदन दिने व्यक्ति पनि सहभागी हुन सक्नेछन्। छनौट भएका सहायक कामदारहरूले इजरायलका सेयार केन्द्रहरूमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको हेरचाह सरसफाई र पोषण सम्बन्धी कार्य गर्नुपर्नेछ। यस पदका लागि मासिक करिब 3.5 लाख नेपाली रूपियाँ पारिश्रमिक हुनेछ भने हप्तामा 6 दिन र प्रति हप्ता 42 घण्टा काम गर्नुपर्नेछ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाउ बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजात रहेको पोखरेलले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै जान्छ। बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराएका छन्। त्यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानकर्षण गराउनु भएको थियो। मल अभाव हुन नदिन भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको उहाँको भनाइ छ। मन्त्री चौधरीले सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्रांगारिक मलको प्रयोगमा जोड़ दिएको पनि स्पष्ट पार्नुभयो। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ 16 देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। उहाँले बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताउनुभयो। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। उहाँका अनुसार बोर्डमा 505 स्वास्थ्य संस्था मध्ये 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन्। उहाँले बोर्डको संकट टार्नका लागि व्यवहार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताउनुभयो। भैरुवा भन्सार कार्यालयबाट यातायातका सवारी साधनहरू मध्ये सबैभन्दा बढ़ी मोटरसाइकल आयातबाट राजस्व संकलन हुने गरेको पाइएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरुवा भन्सार हुँदै 1,48,852 मोटरसाइकल आयात भएका छन्। मोटरसाइकल आयातबाट वैशाखसम्म 18,11,33,87,000 राजस्व संकलन भएको भैरवा भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 10 महिनाको अवधिमा 1,14,522 मोटरसाइकल बेलैयाबाट आयात भएका थिए। सो अवधिमा मोटरसाइकल आयातबाट 13,76,09,45,000 रूपियाँ राजस्व संकलन भएको थियो। यो वर्ष मोटरसाइकलबाट समीक्षा अवधिमा 4,35,00,000 रूपियाँ राजस्व वृद्धि भएको हो। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बेलैया नाकाबाट 4,773 पेट्रोलबाट चल्ने जीप कार भ्यान आयात भएका छन्। यस वर्ष मनसून आउने लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा धेरै हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जूनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा क्षति प्रविधि अप्नाउन पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरूले यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। पर्सी शुक्रबार देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन्। भोलि बिहिबार बेलुका नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार राति यो क्रम अझ बढ्ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेश बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सी शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। र महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले विजयी शुरूआत गरेको छ। आज सम्पन्न खेलमा नेपालले चीनलाई 19 रनले हराएको हो। 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्रै बनाउन सक्यो। बलिङतर्फ नेपालकी रिया शर्माले 2 तथा मनिषा उपाध्याय, कविता कुंवर र पूजा महतोले 1-1 विकेट लिनुभयो। मलेसियाको क्वालालम्पुर स्थित बायोमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन जोड्यो। उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेल्नुभयो। विभिन्न स्वराष्ट्र सहभागी प्रतियोगितालाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूह बीमा रहेको छ। नेपालको समूहमा चीन र इण्डोनेसिया छन्। त्यसैगरी समूह एमा आयोजक मलेसिया, हङकङ र थाइल्याण्ड छन्। प्रतियोगिताको शीर्ष 3 स्थानमा रहने टोली यसै वर्ष जापानमा हुने विश्व एसियाली खेलकुद प्रतियोगितामा छनौट हुनेछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक। अर्थतन्त्रको आकार 66 खर्ब। विदेशी विनिमय सञ्चितमा ऐतिहासिक रेकर्ड। इजरायलले 2300 नेपाली कामदार लैजाने। रोजगारीको आवेदन जेठ 17 गतेदेखि खुल्ने। करिब 3.5 लाख तलब। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मुलुकको मलको संकट उत्पन्न हुने चेतावनी। मनसून आउने लाग्दा लामो सुक्खाको जोगी। पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना। निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन। 10 महिनामा बेलैयाबाट 1,48,000 मोटरसाइकल भित्रिए। र महिला एसियन गेम क्वालिफायरमा चीनमाथि नेपालको संघर्षपूर्ण जित। अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: चिकित्सक वा स्वास्थ्य कर्मी को सल्लाह बिना आफू खुशी प्रतिजैविक औषधि को सेवन नगरौं।
2: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
1: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
2: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
1: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
1: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
7: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
6: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Marka Kati Ofisi Sement. Desh ko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470240870.
5: होइन पुर्खेबा, किन के भयो र?
6: बाह्र चौरासी घुमे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.
5: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
6: ए क्रिम यनमा गएको सब ठिक ठाक. अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक.
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071-562744 562745.
8: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
9: लो किन नि, के भयो, सन्चो भएन?
8: होइन, यतिकै जानै मन लागेन.
9: यतिकै पनि हुन्छ?
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
9: ए कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
10: नमस्ते. कति कामले पाल्नु भयो?
9: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
10: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
8: हस् म्याडम.
11: नेपाल सरकार विज्ञापन बोर्ड.
12: ओहो
13: ला, मरेको के हो?
12: हेर त, रगतै रगत भयो. छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ.
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
12: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो, केही ठेगान छैन.
13: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
14: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ.
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ.
16: नेपाल सरकार विज्ञापन बोर्ड.
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
18: होइन, के खुसीको खबर हो दाजु?
17: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि.
18: हो र?
17: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823.
19: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने. एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरुको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
20: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
21: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
20: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
21: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
20: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
22: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
23: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
24: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
23: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
24: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
23: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
25: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
23: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
26: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
23: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
26: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
25: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
27: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
28: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
29: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दैछौ क्या
28: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
30: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
28: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
31: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
32: सबै मिलाइ खुवाऊ
31: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमा

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमूना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा एघारमा भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा बाह्रमा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 चार जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमूना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 9857033813, 9857028735, 9857035394 र 9472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
3: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
3: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
3: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 नियमित खोप पुरा गराऊ।
8: 6 पछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6 महिनामा जन्मेको 6 59 बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: एसी को नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
2: नेपालकी उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसेयरमा समेत भर्ना खुलेको छ।
1: शान्ति नै किन?
2: कक्षा 12 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
1: एसई 2081 18 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
2: डीएचएममा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
1: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
2: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मणिग्राम, सम्पर्क नम्बर 9857033813, 9857028735, 9857035394 र 9472093992।
1: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं। पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भछु सेवा म बेसरी खुसी म त अहिले त अब त म त बचे भनेछ नि म
6: सुमै सुधारे रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
9: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
9: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिजा पनि खुवाऊ
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
10: नमस्ते डाक्टर सर
11: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
10: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनुहोस् एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
10: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
10: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
11: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: ए के भयो के को हल्ला खल्ला हो यो
15: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
16: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
14: किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
16: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
15: हो त है, हामीले त ध्यानै नदिएको।
16: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
17: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
18: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
18: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
18: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो
20: आमै नि, त्यति पनि थाहा छैन। ल सुन न, त्यसो भए
21: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
20: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
21: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
20: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
21: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
22: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
21: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
20: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
21: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
20: बसको सुविधा समेत भएकोले
21: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
23: लौ म त अब ढुक्क भए। बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
21: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन।
24: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
25: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
24: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
25: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
24: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
25: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
24: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
26: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
27: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
26: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
27: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
26: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
27: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ
26: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
27: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
26: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
25: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
28: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
25: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
28: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
0: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
4: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
7: किन झोक्राउनु भन्छ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानवाधिकार हनन गरेको आयोगको ठहर। रासोपा सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्समा उल्लेख वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
3: फेचर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त फेचरको बानी लागिसकेको छ। फेचर अप्लायन्सेस, फेचरको बानी लाग्छ।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली लेखक र गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा किटान गरेको हो। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले नयाँ कानून बनाएर कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्ताहरूलाई बढ़ीमा 6 महिना कैद, 3,00,000 जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख कुबेर खापुङ, शस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंश नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ।
1: यस्तै आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित सहित नखु कारागार प्रशासन सत्यराज जोशी र रासोपाकै सांसद मनीष शाह र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरूङमाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ आएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66 खर्ब 9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्यहरू सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14 खर्ब 50 अर्ब रूपियाँ पुगेको छ। विदेशी विनिमय संचिति 34 खर्ब 14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिनाभन्दा बढ़ी आएको आयात धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10 खर्ब 98 अर्ब रूपियाँ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रास्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचकांक 0.622 पुगेको छ भने नेपालीको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको बताउनुभयो।
1: यस्तै नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9,963 उद्योग दर्ता भएकामा 2082 सालको फागुनसम्ममा दर्ता भएका उद्योगको संख्या 11,140 वटा पुगेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। पछिल्लो एक वर्षमा 3,89,74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको हो। यस्तै नेपालमा मातृ मृत्यु दर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला र पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको हो। मातृमृत्यु दर उल्लेखनीय सुधार भएको, नवजात शिशु मृत्यु दर, शिशु मृत्यु दर तथा 5 वर्ष मुनिको बाल मृत्यु दर घटेको र स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।
0: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हप्तामा 2 दिनको विदा नोट्सहरूका लागि कतिको उपयोगी भन्ने जनआवाज सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
6: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको मानव अधिकार आयोगको ठहर, राष्ट्रपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा, नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेखीय वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान, निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाण्डुमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको उहाँको भनाइ छ। यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत अर्थतन्त्रमा टेवा पुगेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।
0: इस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरैसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैसो भागमा औसतभन्दा कम वर्षा हुने अनुमान गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी प्रयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्।
1: सरकारले दिएको हप्तामा दुई दिन सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा चिकित्सक र प्रशासनिक कर्मचारीले पनि पाएका छन्। तर नर्सहरूको हकमा भने आंशिक मात्र लागू भएको छ। यस्तै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूको हकमा पनि कतै दुई दिन बिदा छ भने कतै शनिबार एक दिन मात्रै बिदा छ। कतिपयले दुई दिन बिदाले सो हेरचाहका लागि फाइदा पुगेको बताउँछन् भने कतिपयले पाठ्यक्रम नसकिने भन्दै एक दिनमै बिदा पर्याप्त रहेको बताएका छन्। साथी सम्झना महर्जनले काठमाडौँ उपत्यका विभिन्न नर्सिङ कलेजका शिक्षिका तथा विद्यार्थीलाई दुई दिने विदाले के फाइदा पुर्याएको छ भनेर सोध्नु भएको छ।
10: मेरो नाम सफिना प्रजापति, म चाहिँ भक्तपुरबाट। दुई दिन बिदा चाहिँ छ, हामीलाई चाहिँ फाइदा नै गरेको छ। किनभने अब नर्सिङ यतिकै पनि सबैलाई नै थाहा छ नि त, एकदम हेक्टिक छ, स्केड्युल एकदम टाइट हुन्छ हाम्रो। अब कलेजमा भए पनि प्रेजेन्टेसनहरूदेखि लिएर सबैको प्रिपेयर गर्ने, लाइक हाम्रो आफ्नो सेल्फ टाइम लिने टाइम हुँदैन नि त। अनि यो दुई दिन बिदाले चाहिँ आफूलाई सेल्फलाई टाइम दिने अनि रिफ्रेसमेन्ट रिक्रिएसनको लागि पनि हामीलाई चाहिँ टाइम पाएको जस्तो जस राम्रो लागेको छ हामीलाई चाहिँ दुई दिन बिदाले चाहिँ।
11: मेरो नाम सरस्वती राई, धरानबाट हो। हाम्रो चाहिँ दुई दिनको बिदा चाहिँ छैन, हप्ताको एकचोटिको बिदा हुन्छ। त हाम्रो बानी नै बसिसकेको, अब हाम्रो त एकदमै नर्सिङ फिल्ड भने चाहिँ प्र्याक्टिकल पनि हुन्छ, थ्योरिटिकल पनि हुन्छ, अन्त धेरै कुरा हुन्छ। अनि सबै कुरालाई सँगसँगै लग्दा एक दिनको बिदा नै हामीलाई ठिकै हो क्या, किनकि अब भ्याउँदैन नि त। अब दुई दिन बिदा भन्दा झन् पेलान परेको जस्तो हुन्छ। हुन्छ, बसेर रिफ्रेस हुन्थ्यो होला, तर पनि अब पढ्नु पनि पर्ने हुन्छ, टाइम म्यानेज गर्नु झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
12: मेरो नाम चाहिँ अञ्जना कटेल हो, सोलुखुम्बुबाट आएको। अब म एउटा नर्सिङ स्टुडेन्ट भएको नाताले गर्दा चाहिँ आइतबार छुट्टी नदिएकै ठिक छ जस्तो लाग्छ। करिकुलम अनुसार चाहिँ टाइमहरू चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ आइतबार छुट्टी दियो भने कोर्सहरू पुरा नहुने, प्र्याक्टिकल ड्युटीहरू पुरा नहुने त्यस्तो हुन्छ। त्यही भएर चाहिँ आइतबार छुट्टी नदिएकै ठिक हुन्छ जस्तो लाग्छ।
13: सारा कार्की, मेरो त यहाँ गोदावरी हो, फ्यामिली सबै हेर्नुपर्ने भएको भएर हामीलाई त अब राम्रै भएको छ। पहिला अब एक दिन छुट्टी हुँदाखेरि त होइन, सबै कुराको लागि टाइम म्यानेज गर्न गाह्रो हुन्थ्यो नि त। सजिलो भएको छ, लङ आवर ड्युटी भएको छ नि त हाम्रो। अहिलेसम्म त त्यस्तो भर्खर लागू भयो होइन, अब अहिलेसम्म त त्यस्तो साह्रो भएको छैन, पछि हेर्दै गाउँ होइन कस्तो हुन्छ। अहिलेलाई चाहिँ खासै फरक भएको छैन।
14: म नानी सभामाली ललितपुर हो, एसएन कलेज सादो बाटो। एक दिन बढी घर बस्नु पाइयो भन्ने मात्रै हो, अरू त अब पहिलाको भन्दा अब आवर बढाएको छ नि त। त्यो अनुसार चाहिँ हामीले एक दिन बिदा बराबरको त्यो आवर बढाएकोमा काम गरिन्छ। सजिलै छ, यस्तो बिदा एक दिन बढी हुँदाखेरि हामीले काम भ्याउँदैनौँ कि जस्तो चाहिँ सुरुमा चाहिँ त्यस्तो लागेको थियो। तर अब हामीले पहिलाको भन्दा अब आवर बढाएर काम गर्दाखेरि छिटै लाग्यो, त्यस्तो प्रेसर त छैन।
15: मेरो नाम चाहिँ रुजा महर्जन हो, लुगुमा हो, जनमैत्री फाउन्डेसन हो, एलएको कलेज हो। मलाई चाहिँ फाइदा नै गरेको छ जस्तो लाग्थ्यो। दुई दिन बिदामा रेस्ट प्लस अब यो गर्नुपर्ने वर्कहरू पनि मजाले गर्न पाइरहेको छ, किनकि दुई दिन बिदाले हाम्रो एक्सपेन्सेसहरू पनि बढ्छ नि त। अब गाडीमा आउने जाने त्यो भयो, अनि प्लस टिफिनहरू खाजाहरूको पनि पैसा बच्यो। कलेजमा पनि हाम्रो कोर्सहरूको लागि पनि अब छुट्टी टाइम अलिकति लम्बाइदिएको छ, धेरै पनि होइन, अनि टाइम चाहिँ अलिकति ड्युरेसन अलिक लामो छ। तर दुई दिन नै बिताएको छ।
16: मेरो नाम सुस्मिता कार्की, घर चाहिँ मेरो खलडुङ्गा हो, बस्छ त्यहाँ जोरपाटी बस। त्यस्तो पहिलेदेखि कन्टिन्यू भइरहेको थियो नि त पढाइ, त्यस्तो फाइदा बेफाइदा त खासै अहिले त्यस्तो केही छैन। हजुर, हामीले बिदा पाएको छैन, हामीले शनिबार पाइरहेको थियौँ पहिला पनि, अहिले पनि हाम्रो शनिबार नै पाए हुन्छ जस्तो लागे छैन, कन्टिन्यू गइरहेछ नि त। अब हाम्रो कलिकुलम अनुसार पनि त त्यही पहिला नै चिटिभिटीले छुटाएको कोर्स अनुसार गइरहेछ, त्यो भयो भने त हामीलाई पनि सजिलै भइरहेछ नि त। अहिले हाम्रो कोर्स पनि त्यही अनुसार जान्छ, त्यो कारणले पनि यही नै ठिक छ, अहिलेकै ठिक छ। अलिकति ड्युटी हस्पिटल जाँदा चाहिँ स्ट्रेस बढी हुन्छ, त्यो बेला चाहिँ भए नि हुन्छ जस्तो लाग्छ, तर कोर्स अनुसार हेर्दा चाहिँ यही नै ठिक छ।
1: यसैबीच भोलिदेखि लगातार चार दिन सार्वजनिक विदा परेको छ। भोलि मुस्लिम समुदायको ईद र पर्सी गणतन्त्र दिवसको विदा छ। शनिबार र आइतबार सार्वजनिक विदा रहेकोले लगातार चार दिन विदा परेको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
17: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
17: हाम्रा सेवाहरू:
2: ओपीडी सेवा,
17: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
17: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
17: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
17: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
17: छार सूत्र सेवा,
2: जलौका सेवा,
17: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
17: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घूस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घूस माग गरेको आरोपमा पक्राउ परेका थिए।
0: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.99 अंकले बढ़ेर 2,782.10 बिन्दु पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.85 अर्ब रूपियाँ कारोबार भएकोमा आज 354 कम्पनीका 1.52 करोड़ किता शेयर 6.03 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिना यताकै धेरै हो। यसरी गएको वैशाख 15 गते 6.53 अर्ब रूपियाँका किनबेच भएको थियो, त्यस यता कारोबार रकम 6 अर्ब रूपियाँ पुग्न सकेको थिएन।
1: कृषि सामग्री कम्पनी लिमिटेड लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो।
0: पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले नेपालको पर्यटन क्षेत्रमा नीति बन्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले कानूनी जटिलता र सरकारको कार्यशैलीकै कारण पर्यटन क्षेत्र गम्भीर समस्यामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बितेको 14 वर्षदेखि युरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित हुन नसक्दा ठूलो बजार गुमाउनु परेको बताउनुभयो। होटल संघ नेपालका सीईओ बहादुर महतले भिजिट नेपाल वर्षको 28 वर्षपछि पनि पर्यटक संख्या 3 गुणा मात्र बढ़ेको भन्दै प्रभावकारी पर्यटन प्राधिकरण गठनको माग गर्नुभयो। यति एयरलाइन्सका सीईओ सुभाष सापकोटाले 15 वर्षभन्दा पुरानो विमान किन्न नपाइने नीति र इन्धन मूल्य वृद्धिका कारण पहाड़ी उडान 40% घटेको बताउनुभयो।
1: काठमाण्डुमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्बको 23 संस्करण शुरू भएको छ। थमेलको क्यूएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्ब महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा लगानी बढ़ाएको छ। तर भारत भने बढ़दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूँजीकरण 49 खर्ब 50 अर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पूँजीकरण 49 खर्ब 20 अर्ब डलर छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष 5 मध्ये 3 चीन, हङकङ र ताइवान हुन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्यांकन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो।
1: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतले 63 रन बनाइन्। चीनकी मा रुई केले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज राति सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल मुलनपुरमा राति 7:45 हुनेछ। हैदराबाद तेस्रो तथा राजस्थान चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्। यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हार्ने टोली भने बाहिरिनेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 23 पटक भेट भएकोमा हैदराबाद 14 र राजस्थान 9 खेलमा विजयी भएका छन्। लीग चरणमा भएका दुईवटै भेटमा हैदराबादले राजस्थानलाई हराएको थियो। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। गुजरात र इलिमिनेटरको विजेता बीचको दोस्रो क्वालिफायर पर्सि शुक्रबार हुनेछ। 19 संस्करणको फाइनल खेल आउँदो आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नवयुवा आन्दोलनमा ओली, लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर। रासोपा सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योगदाता झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्था आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0175 4969 5 49 6 99
2: साउजी क्युआर भयो है
3: भगवान् मेसेज आएको छैन
4: घरी एस

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे चोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू भिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्त नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5625।
5: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको।

थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।

0: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट। रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
14: सम्पर्क 98 5 70 24 344, 98 5 70 35 227 र 98 5 70 73 220।
5: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
15: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी।
5: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98 4 70 77 00 3, 98 4 70 66 155 र 98 4 70 16 539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
16: एसीको नतिजा पछि अब कहाँ पढ्ने भनेर तनावमा हुनुहुन्छ वा भविष्य बनाउने सही ठाउँ खोज्दै हुनुहुन्छ? अब ढिला नगर्नुहोस्, आउनुहोस् शान्ति नमुना माध्यमिक विद्यालयमा।
17: नेपालकै उत्कृष्ट सरकारी विद्यालय शान्तिमा कक्षा 11 मा भर्ना खुल्यो। विज्ञान, व्यवस्थापन, शिक्षा र कानून, तपाईँको रुचि अनुसार जे चाहिन्छ त्यही उपलब्ध। साथै डीएचएम र सब ओभरसियरमा समेत भर्ना खुलेको छ।
18: शान्ति नै किन?
17: कक्षा 12 मा 100% नतिजा दिन तथा उच्च अध्ययनका लागि धेरै विद्यार्थीले नाम निकाल्न सफल।
18: एसई 2081 मा 18 जना 4 जीपीए सहित देशमै सर्वोत्कृष्ट नतिजा दिन सफल।
17: डीएचएम मा नेपाल प्रथम तथा द्वितीय हुन सफल।
18: अनुभवी शिक्षक, उत्कृष्ट वातावरण अनि अतिरिक्त क्रियाकलापमा बेग्लै पहिचान बनाउन सफल।
17: थप जानकारीका लागि शान्ति नमुना मावि तिलोत्तमा 5 मडिग्राम, सम्पर्क नम्बर 98573383, 98573285, 98573394 र 98472093992।
18: शान्ति नमुना, भविष्य निर्माणको विश्वसनीय आधार।
19: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
20: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
19: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
20: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
19: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
21: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
22: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मडिग्राम, रूपन्देही।
23: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
24: ए ल ल, लिनुहोस् भाइ।
23: अनि दाई, कति भयो पैसा?
24: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
25: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
22: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मडिग्राम, रूपन्देही।

0: ಅಭ್ಯಾಸ ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್ ಸಂಪರ್ಕ 9800364460
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड। यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक, अर्थतंत्र को आकार 66 खर्ब, विदेशी विनिमय संचिति में ऐतिहासिक तथ्यांक। मानवाधिकार आयोग द्वारा नवयुवा आंदोलन का घटना को प्रतिवेदन अनुसार कार्यवाही गर्न सिफारिश, कार्यवाही सिफारिश खण्ड आज सार्वजनिक। इजरायलले 2300 नेपाली कामदार लैजाने, रोजगारी को आवेदन ज्येष्ठ 17 देखि खुल्ने, करीब 3.5 लाख तलब। जात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने, पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी। मनसून आउने लाग्दा लामो सुक्खाको जोखिम, पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना। निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन, 10 महिनामा बेलैयाबाट 1,48,000 मोटरसाइकल भित्रिए। जनभावना माध्यमा पूर्व विद्यार्थी सञ्चाल कार्यक्रम सम्पन्न, विद्यालय स्तरीय उपप्रमुख कप छात्र भलिबलमा बुद्ध पब्लिक प्रथम। र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको संघर्षपूर्ण जीत।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण प्रस्तुत गर्नु भएको छ। अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बावजूद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउनु भएको हो। आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। विश्व अर्थतन्त्र 3.1% खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। देशको अर्थतन्त्रको कुल आकार 67 खर्ब रूपियाँ पुग्ने र नेपालीको प्रति व्यक्ति कुल राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने प्रक्षेपण छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धि दर राष्ट्रिय औसत माथि रहे पनि अन्य प्रदेशको वृद्धि दर भने औसत भन्दा न्यून रहने देखिएको छ। सर्वेक्षण अनुसार कुल गार्हस्थ उत्पादन जीडीपीमा कृषि क्षेत्रको योगदान 24% र गैर कृषि क्षेत्रको 76% रहने अनुमान छ। आर्थिक गतिविधिमा बागमती प्रदेश सबैभन्दा अघि छ, जसले जीडीपीमा 36.7% योगदान पुर्याएको छ। यद्यपि प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने 4.20% संकुचन आई 57,05,000 मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ। अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्ममा संघीय राजस्व 3.2% वृद्धि भएको जानकारी गराउनुभयो। उहाँका अनुसार सरकारी खर्च 10.4% बढ़े पनि पूँजीगत खर्च विकास खर्चमा भने उल्लेख्य सुधार हुन सकेको छैन। सरकारको कुल सार्वजनिक ऋण 28.78 खर्ब रूपियाँ पुगेको छ, जुन जीडीपीको 43.6% हो। यसै वर्ष सरकारले 3 खर्ब रूपियाँ सार्वजनिक ऋण परिचालन गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगद्वारा जेएनजी आन्दोलनका घटनाको प्रतिवेदन अनुसार कार्यवाही गर्न सिफारिश गरिएको छ। आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। गएको भदौ 23 र 24 गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको हो। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएर पनि कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्तालाई बढ़ीमा 6 महिना कैद, 3,00,000 रूपियाँ जरिमाना र कम्तीमा 5 वर्ष राजनैतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारले गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। नेपालबाट इजरायलले 2,300 कामदार लैजाने भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन सिहार केन्द्रहरूमा सहायक कामदारका रूपमा 2,300 नेपाली कामदार लैजाने गरी वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ। कुल माग संख्या मध्ये 40% पुरूष र 60% महिला कामदारका लागि कोटा निर्धारण गरिएको छ। योग्य नेपाली नागरिकले विभागको अनलाइन पोर्टलबाट आवेदन दिन सक्ने र अनलाइन दरखास्त पेश गर्ने प्रक्रिया आगामी जेठकै 17 गते अर्थात 2083 जेठ 17 गते राति 12 बजेदेखि शुरू भए 83 असार 7 गते राति 12 बजेसम्म खुल्ला रहने विभागले जनाएको छ। आवेदन दिने व्यक्ति 25 वर्ष पूरा भई 45 वर्ष ननागेको, शैक्षिक योग्यताको हकमा कम्तीमा 10 कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा न्यूनतम 15 महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। प्लस टू वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा 3 महिनाको तालिम प्राप्त गरेका व्यक्ति पनि छनौट प्रक्रियामा सहभागी हुन सक्नेछन्। छनौट भएका सहायक कामदारहरूले इजरायलका स्याहार केन्द्रहरूमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको हेरचाह, सरसफाई र पोषण सम्बन्धी कार्य गर्नुपर्नेछ। यस पदका लागि मासिक करिब 3.5 लाख नेपाली रूपियाँ पारिश्रमिक हुनेछ भने हप्तामा 6 दिन र प्रति हप्ता 42 घण्टा काम गर्नुपर्नेछ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदका लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाउ बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजात रहेको पोखरेलले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। त्यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो। मल अभाव हुन नदिन भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरिसकेको उहाँको भनाइ छ। मन्त्री चौधरीले सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्रांगारिक मलको प्रयोगमा जोड़ दिएको पनि स्पष्ट पार्नुभयो। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। उहाँले बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताउनुभयो। बोर्डका सूचना अधिकारी विकेस मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। उहाँका अनुसार बोर्डमा 505 स्वास्थ्य संस्था मध्ये 442 सरकारी र सामुदायिक 27 स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन्। उहाँले बोर्डको संकट टार्नका लागि व्यवहार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताउनुभयो। भैरवा भन्सार कार्यालयबाट यातायातका सवारी साधनहरू मध्ये सबैभन्दा धेरै मोटरसाइकल आयातबाट राजस्व संकलन हुने गरेको पाइएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरवा भन्सार हुँदै 1,48,852 मोटरसाइकल आयात भएका छन्। मोटरसाइकल आयातबाट वैशाखसम्म 18,11,33,87,000 राजस्व संकलन भएको भैरवा भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 10 महिनाको अवधिमा 1,14,522 मोटरसाइकल बेलैयाबाट आयात भएका थिए। सो अवधिमा मोटरसाइकल आयातबाट 13,76,09,45,000 रूपियाँ राजस्व संकलन भएको थियो। यो वर्ष मोटरसाइकलबाट समीक्षा अवधिमा 4,35,00,00,000 रूपियाँ राजस्व वृद्धि भएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म बेलैया नाकाबाट 4,373 पेट्रोलबाट चल्ने जीप कार र भ्यान समेत आयात भएका छन्। यस वर्ष मनसून आउने लाग्दा नेपालमा लामो सुक्खाको जोखिम पनि बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा धेरै हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैजसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अप्नाउन, पानीको मितव्यय उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरूले यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। पर्सि शुक्रबार देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन्। भोलि बेलुकादेखि नै सामान्यदेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सि शुक्रबार राति यो क्रम अझ बढ्ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेस बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। रूपन्देहीको तिलोत्तम 8 दीपनगर स्थित जनभावना माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी सञ्जाल कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालयको सहयोग तथा विद्यालयको आयोजनामा आज विद्यालय सभाहालमा भएको कार्यक्रमबारे बताउँदै विद्यालयका प्रधानाध्यापक शम्भु प्रसाद पराजुलीले विज्ञान प्रविधि अतिरिक्त तथा प्रयोगत्मक शिक्षण विधिलाई आत्मसात गर्दै विद्यालय अघि बढ़िरहेको बताउनुभयो। पूर्व विद्यार्थी सञ्जाल कार्यक्रम मार्फत विद्यार्थीहरूका सुझाव अनुभव र योजनालाई विद्यालयको शैक्षिक विकाससँग जोड्ने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो। प्रमुख अतिथि अक्षय कोषदाता छमबहादुर खत्रीले विद्यालयका शैक्षिक योजनाहरू समय सापेक्ष प्रभावकारी रहेको बताउनुभयो। प्रधानाध्यापक शम्भु प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधा कुँवर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हनुमान कुहार सप्र जीवन अर्याल सहभागी पूर्व विद्यार्थी तथा शिक्षकहरू लगायतले मन्तव्य राख्नु भएको थियो। हाल खबरमा अब खेल खबर। देवदहमा सञ्चालित चौथो अन्तर्विद्यालय स्तरीय उपप्रमुख कप छात्र भलिबल प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम भएको छ। प्रतियोगिता अन्तर्गत भएको फाइनल खेलमा 25-15, 25-19 र 25-22 तीन सेट जित्दै बुद्ध पब्लिक प्रथम भएको हो। सगरमाथा आवासीय मावि उपविजेता बनेको छ। प्रतियोगिताका विजेता टीम देवदह बुद्ध पब्लिकले नगद रू 40,000 ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा देवदह बोर्डिङ स्कूल तृतीय हुँदै नगद 20,000 ट्रफी र मेडल प्राप्त गरेको छ। देवदह बोर्डिङ स्कूलले सीता माविलाई हराउँदै तृतीय भएको हो। सीता माध्यमिक विद्यालयले प्रोत्साहन हुँदै नगद 10,000 प्राप्त गरेको छ। प्रतियोगितामा देवदह क्षेत्रका सामुदायिक र संस्थागत गरी 15 विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेतालाई एक कार्यक्रमका बीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरूङले पुरस्कार प्रदान गर्नुभएको थियो। नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा अधिकृत परशुराम ढकाल शिक्षक विद्यार्थीहरूको सहभागिता रहेको थियो। र महिला एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले आज विजयी शुरूआत गरेको छ। आज सम्पन्न खेलमा नेपालले चीनलाई 19 रनले हराएको हो। 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्रै बनाउन सक्यो। बलिङतर्फ नेपालकी रिया शर्माले 2 तथा मनिषा उपाध्याय कविता कुंवर र पूजा महतोले 1-1 विकेट लिनुभयो। मलेसियाको क्वालालम्पुर स्थित बायोमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन जोड्यो। उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेल्नुभयो। विभिन्न 6 राष्ट्र सहभागी प्रतियोगितामा 2 समूहको विभाजन गरिएको छ। नेपाल समूह बीमा रहेको छ। नेपालको समूहमा चीन र इण्डोनेसिया छन्। त्यसै गरी समूह एमा आयोजक मलेसिया हङकङ र थाइल्याण्ड छन्। प्रतियोगिताको शीर्ष 3 स्थानमा रहने टोली यसै वर्ष जापानमा हुने 20 एसियाली खेलकुद प्रतियोगितामा छनौट हुनेछ। यही खेल खबरसँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण सार्वजनिक। अर्थतन्त्रको आकार 67 खर्ब। विदेशी विनिमय सञ्चितमा ऐतिहासिक तथ्याङ्क। मानव अधिकार आयोगद्वारा नवयुवा आन्दोलनका घटनाको प्रतिवेदन अनुसार कार्यवाही गर्न सिफारिश। कार्यवाही सिफारिश खण्ड आजै सार्वजनिक। इजरायलले 2300 नेपाली कामदार लैजाने। रोजगारीको आवेदन जेठ 17 खुल्ने। करिब 3.5 लाख तलब। मौजात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी। मनसून आउने लाग्दा लामो सुक्खाको जोखिम। पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना। निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन। 10 महिनामा बेलैबाट 1,48,000 मोटरसाइकल भित्रिए। जनभावना माविमा पूर्व विद्यार्थी सञ्जाल कार्यक्रम सम्पन्न। देवदहमा विद्यालय स्तरीय उपप्रमुख कप छात्र भलिबलमा बुद्ध पब्लिक प्रथम। र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको संघर्षपूर्ण जीत। साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा। जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्। खै के हो के हो?
13: आमै नि, त्यति पनि थाहा छैन, ल सुन त्यसो भए।
14: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले,
13: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले,
14: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले,
13: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले,
14: अंग्रेजी र नेपाली दुवै माध्यम विद्यालयमा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
15: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
14: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
13: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
14: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
13: बसको सुविधा समेत भएकोले
14: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
16: लौ म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
14: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा दुई शंकरनगर रूपन्देही एन इन्स्टिच्युसन अफ क्वालिटी एजुकेशन
17: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
18: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
17: पछिका लागि भनेर औषधि बचाएर नराखौं
18: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
17: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
18: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
17: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं
19: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
20: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
21: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
20: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
21: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
20: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
21: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
20: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
22: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
23: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
22: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
23: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक

0: को एकमात्र डीटीएच सेवा डिश फोन डिश हो खुशी को कनेक्शन
1: ए छ बजेको बिहानी र साथी सहको साँझ बाल युवा वृद्ध वृद्ध महिलाको माझ गाउँ सहर बिउजाउन सियाइयान आउँछ विकास र समृद्धिको खबर सुन आउँछ बाली नाली चौपैया र खेतबारीको कुरा पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा हिमाल चुली पहाड खोज तराई फाँट पनि कान थापेर सुनी बसौ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082/83 आर्थिक सर्वेक्षण सार्वजनिक सुधारका संकेत। बीच चुनौतीपूर्ण अर्थतन्त्र, निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
1: आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: 10 वर्षमा 2,500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार, तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
2: नयाँ पहलकदमी लिन सक्नेछौ र हाम्रो पहलकदमीले 84 को निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
0: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाईको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाई छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
5: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
4: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वय दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
6: राष्ट्रिय मानवाधिकार आयोग

0: ले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिसमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन, अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भन्दाखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भने बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
1: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ?
0: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोग को जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो। त अब गर्नुपर्छ, त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
2: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिना भन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
3: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा ₹3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण ₹28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
2: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पुँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
4: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायोचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
2: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महत्तको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
5: सुशीला श्रेष्ठ। दाङमा पहिलो महामहोत्सव माउरी पालक किसानको उत्साह र समस्या एकै ठाउँमा।
6: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ।
7: माउरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थियो, यो मह त यस्तो छ भन्नुहुन्छ।
5: मह उत्पादन बढ्दै तर बजार र प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाई सराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने 3 दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
12: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ गोराही 10 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी।
13: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि
12: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका गुराही 18 द्वारा मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्।
6: म सबले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिनेथे, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग धोइ भएको अवस्था हो। यो मौसमले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
12: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही चार लक्ष्मीपुरका माधव प्रसाद शर्मा।
14: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ। हाम्रो दाङ दङ्गारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिलिरहेको छैन।
12: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
15: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
12: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
5: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नु भएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
16: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खाने पानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो।
5: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी, रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ, जसका कारण सर्लाईको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ।
19: कुनै समय खेतीपाती पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा स्वास्थ्य सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
20: अब त्यो परेको बाटै हो, बाटो राम्रो भइदियो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
19: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढ़ेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बदेल, हात्ती लगायतका जंगली जनावरले बालीनानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिंजाली मगर बताउनुहुन्छ।
20: खेतीपाती हुन्छ नि, बदेल दिउँसो खाइन्छ, हुँदैन धेरै, आधी पनि खान पाउँदैन, दिउँसो झोडा बाँदर खाइन्छ, अनि खोइ आधी सर पनि खान पाउँदैन नि, अलिअलि दसवटा भाडा बाँच्यो, त्यही पनि मगर घुनले खाइदिन्छ।
19: विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
16: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौ, हामी त्यहाँबाट यता तल झरे पछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बराबर हुन्छ, बाँदर रोक्नु पर्ने, जङ्गल जनावर रोक्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यसकारण हामी त्यहीँ बस्छौँ, बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याएछौँ।
19: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाईसराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
21: हस्तक्षेपकारी भूमिका निर्वाह नगरेसम्म स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ। अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर चाहिँ न त्यहाँको बस्ती रोप्न सक्छ, न त्यहाँका लागि राम्रो आएर
19: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाईसराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाई सराय अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर डिलीराज खनालसँग कुराकानी गर्नुभएको छ।
22: बसाई सराईको अब देशका धेरै कारणहरू हुन्छन्। केही बसाई सराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने हुनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको धेरै हिसाबले अहिले अब तपाईँको बाँदरदेखि लिएर सबै सैनिक प्रकारले उजाड हुने स्थिति छ। अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिकति विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने, कतिपय त्यो बाध्यतालाई पनि जाने। त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसर को हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यौँ भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ. तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेछन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ नि र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ.
0: जस्तो अहिले तीन तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिभूति दिलाउन सक्छ. बसाई सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ?
22: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही केही अघि मैले भनेको मैले हेरिरहेको छु तपाईँको बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू चाहिँ पनि त्यहाँबाट चाहिँ बसाइसकिरहेका छन्.
5: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ. आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ. सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद. भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
2: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
0: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
3: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
4: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
2: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समिति नै छन् तपाईँका सवालहरू।
5: हाम्रा दुःख एउटा तरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यही हाम्रो खेत नै हो।
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
2: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे। कार्यक्रम हेलो सांसद।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईंलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
2: अनि म सन्तोष रावल।
1: यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना

0: यति बेला रातिको 8 बज्यो।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
5: किन झोक्राउनु भएछ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराजगीर, मोबाइल 98-570-21-757 र 98-472-96-228।
5: उत्सवको पर्व
7: एसआर गिप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
5: इसिएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
7: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 071-542-6999।
8: सौजी क्युआर भयो है?
9: ए बकुलिस त, मेसेज आएको छैन
10: घरी एसएम।

0: our phone point sanga sadai rewarded.
1: Pito Santi Kumuhan Lumbini Santi Kuabas Radio Lumbini.
2: अब भित्रै पो हुन्छ रे नि गीतहरूको घर गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु छाडिराख्छु ल यतै जे जति छन् बारी म त अब नयाँ हुन्छ उडे है म त सरा आकाशैभरि साथी चाहिँ हुन्छ मेरो गाजले.

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो र बुझिस्?

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी, एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा सहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी, तिलोत्तमा 4 डाइभर टोल, रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5205।
9: मानसिक समस्याबाट बच्ने उपायहरू।
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
10: असल साथीहरूसँग मात्रै संगत गरौं।
9: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
10: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
9: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना शेयर, लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड। किन आँखा मिचेकुमिचे गरेको?
17: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
16: धेरै समय मोबाइल चलाएपछि क्या हो?
17: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
16: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
17: ए, त्यसो भए जोगिन के गर्ने त?
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
17: बुझेँ।
16: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
18: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಹೇರ ನ ಯಸ್ತಾ ಮಾನ್ಛೆ ತ ಬ್ಯಾನ್ ಬ್ಯಾನ್ ನನಿಸ್ಕೆ ಪನಿ ಹುನೆ ನಿ ವರ್ಕರ್ ಖುಟ್ಟಾ ನಭಾಯೆಕೊ ಮಾನ್ಛೆಲಿ ಅಲ್ಜಾಯೋ ಅಹಿಲೆ ಫೇರಿ ಆಖಾ ನದೇಖ
2: ಐನ ಕೆ ಬನ್ನು ಭಾಯೆಕೊ ಹೇರ್ದಾ ತ ಮಾನ್ಛೆ ಬುಝ್ನೆ ಜಸ್ತೋ ಹುನುಹುನ್ಛ ಯಸರಿ ಅರ್ಕಲಾ ಭನ್ನ ಪಾಯಿಂಛ
1: ಐನ ಠಿಕೈ ತ ಮನೆ ನಿ ಕಾಮ ತ ಕೆ ಗರ್ನ ಸಕ್ತೈನ ನಿ ಸಕ್ತೈನ ಅರುಲೈ ಅಲ್ಜಾಉನೆಲೈ ನ ಭನೆರ ಮೈಲಿ ಕಸ್ಲೈ ಭನೌ ತ
3: ಅಂಕಲ್ ಅಂಕಲ್ ಆಉನುಹುಸ್ ಸ್ಮಾರ್ಟ್ಲೆ ಬಾಟೋ ಕಟೈ ದಿನ್ಛ
4: ಧನ್ಯವಾದ ಬಾಬು तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
1: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
10: लैङ्गिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
11: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
12: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
11: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
12: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
11: ए हो र बाबु
12: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
11: ए
12: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
11: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
8: नेपाल सरकार विज्ञापन हो
13: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ पन्ध्र दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
14: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
15: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
16: रमिला तिमीले के भन्न खोजेको के हो भन धक्नमानी भन न
17: मेनुकाको विवाहको तयारी भइरहेको छ सर त्यही भएर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, होइन गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: बिनिसरा मतरङ्गी गाइडको भन्नुभयो 10 सिटोजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भछु
7: श्री बाबा म बेस्तरी खुसी म त अहिले त
6: अब त म त बचेँ भने छ नि म
7: सुमै सुधारे रामराजीपुर कल्यापुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतै पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
10: जातीय विभेद के अंत्य करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
11: एसईई को रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो बा जान्ने बुझ्नेहरुको कुरा सुन्दा शंकरनगर दुर्गादत्त माविमै पढ्नु पर्छ भन्छन् खै के हो
12: आमै नि फेरि पनि थाहा छैन ल सुन त्यसो भए
13: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
12: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
13: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
12: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
13: अंग्रेजी र नेपाली दुवै अलग अलग कक्षा को व्यवस्था होने भएकोले
14: शिक्षा अंतर्गत मेजर विषय तथा व्यवस्थापन में होटल मैनेजमेंट कंप्यूटर साइंस र फाइनेंस जस्ता विषय पठन पाठन होने भएकोले
13: ख्याति प्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन होने भएकोले
12: सुविधा संपन्न भवन तथा पर्याप्त खेल मैदान को व्यवस्था भएकोले
13: नेपाल सरकार का संपूर्ण छात्रवृत्ति समेत उपलब्ध होने भएकोले
12: बस को सुविधा समेत भएकोले
13: स्नातक तर्फ शंकरनगर बहुमुखी कैंपस समेत सँगै रहेकोले
15: म त अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा
13: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन
16: लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले एक महिनाभित्र होर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लेटर सन् 1999 देखि 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डडेलो लाग्ने र लूका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 वटा शहरहरू सबै भारतीय शहर छन्, जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वन डडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। जेएनजी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको औल्याइएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
2: अब विगतको परिभाषण हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ, होइन? यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
1: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाब नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
3: अब अहिलेको त्यो जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिशलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
1: जेएनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग, चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचित भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट, बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
4: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ़दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
1: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
4: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
1: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्षभित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
5: फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन ₹58 अर्ब र प्राथमिक सन्तुलन ₹9 अर्ब घाटामा रहेका छन्।
1: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
6: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा संचित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो होइन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
1: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो विप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
6: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै बित्ति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
1: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेका छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर $100 अर्ब अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
6: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो, अहिले विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेएनजी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द्व अथवा त्यसपछिका राजनीतिक संक्रमण कालभन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाई जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छोटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यसकारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
1: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिरहेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ, अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
6: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममा मैले सुनेको थिएँ त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डाक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यसकारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फेमिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी त्यहाँ धेरै छैन। त्यसको तथ्याङ्क अलिक राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले लिन्छ त्यो हेर्नुपर्ने।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एडहानम घेब्रेयेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:45 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दिने
1: यति बेला रातिको 9 बज्यो।
2: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
3: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या।
2: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
2: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
6: सबै मिलाइ खुवाऊ।
5: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
8: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
10: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ।
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
9: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन्छ। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त?
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: लौ न लौ लौ चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Hey you, do you want to talk to me?
1: आफ्नो सन्देश नजिकको मान्छेलाई पुर्याउन चाहनुहुन्छ या तपाईको आफ्नो मनका कुरा कसैलाई पोख्न पाउनु भएको छैन? तपाईको सन्देश पुर्याउने माध्यम बनेर आउँदैछु म इज्जत गरेर हरेक बुधबार बीबीसी नेपाली सेवापछि कार्यक्रम शुभरात्रि।
2: जुनले आकाश सजायो, जुनले आकाश सजायो, ताराले रात मुस्कायो, मीठो संगीतको संगतले मन फेरि रमायो, मीठो संगीतको संगतले मन फेरि रमायो, शिवरात्रिको यात्रामा साथ दिनुहोस् सबैले, शिवरात्रिको यो यात्रामा साथ दिनुहोस् सबैले। तपाईको आफ्नै कार्यक्रमले फेरि ढकढकायो, तपाईको आफ्नै कार्यक्रम शिवरात्रिले फेरि ढोका ढकढकायो, हो फेरि ढोका ढकढकायो। नमस्ते, अनि रात्रिकालीन अभिवादन कार्यक्रम शिवरात्रि सँगै उपस्थित भइसकेको छु म तपाईँको निरन्तरको आवाजको दुनियाँको सयत्री इज्जत कण्डेल भने मलाई प्रविधिबाट मेरो साथ दिँदै हुनुहुन्छ सुन्दर बस्यालले। मित्रहरू, कार्यक्रम शिवरात्रि हरेक बुधबार रातको बीबीसी नेपाली सेवालाई कत्या आउने गर्छ। यो रेडियो लुम्बिनी 96.8 MHz ध्वनि तरंगको प्रस्तुति हो र तपाईँ यति बेला हामीलाई www.radiolumbini.org हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशनसँगै तपाईँ हामीलाई फेसबुक लाइभ यानि कि रेडियो लुम्बिनी मणिग्राम नामक फेसबुक आइडी सर्च गरेर तपाईँ हामीलाई मजाले सुन्न सक्नुहुनेछ र फेसबुक लाइभमा तपाईँले कमेन्ट बक्समा तपाईँका सुन्दर सुन्दर तपाईँका केही रचना छन् भने पनि त्यहाँ छोड्न सक्नुहुन्छ, त छैनन् भने पनि तपाईँका आफन्तजन प्रियजनलाई मिठो सन्देश छोड्न सक्नुहुन्छ जुन सन्देशहरू हामी यहाँबाट वाचन गर्नेछौं। साथीहरू, कार्यक्रममा रहेर तपाईँका लागि मिठा मिठा सुमधुर संगीतहरू त पक्कै अनेर गर्नेछौ, सँगै तपाईँका लागि केही गजल मुक्तकहरू हामी अनेर गर्ने प्रयत्न गर्नेछौ। यदि फोन कल गर्न चाहने साथीहरूका लागि 0175620712 यो लाइन भएर तपाईँले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र तपाईँले आफ्ना केही रचना छन् भने पनि यहाँबाट वाचन गर्न सक्नुहुन्छ। यदि रचना छैनन् भने पनि तपाईँले आफ्नो आफन्तजन प्रियजनलाई शिवरात्रि शुभ सपनीको कामना गर्न सक्नुहुन्छ तपाईँको आफ्नै आवाजबाट। ओके, यति भन्दै अब पनि कार्यक्रमलाई अगाडि बढाऊ यो मिठो सुमधुर सांगीतिक आवाजबाट, त्यसपछि तपाईँ संघको यात्रामा जुट्नेछौ, हामी सँगै रहनुहोला।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

लाउँछौ र माया अलम भन्दा तिमी मुस्काई जान्छौ, लाउँछौ र माया लाम भन्दा तिमी मुस्काई जान्छौ, जान्छौ सल्लै जाऊ भन्दा फेरि फर्की आउँछौ। आँखाभित्र सपना रूपी मनभरि बास बस्यौ, आँखाभित्र सपना बोकी मनभरि बास बस्यौ, टाढा हुने कुरा गर्दा किन यति अल्मलाउँछौ। माया लाउन सजिलो कहाँ छ, माया लाउन सजिलो कहाँ छ, मनको ढोका खोल्न पनि धेरै चोटि हार्नुपर्छ। तिम्रो यादले जुन उदाउँछ हरेक साँझभरि, तिम्रो यादले जुन उदाउँछ हरेक साँझभरि, नजिक हुँदा नबोली टाढा हुँदा सम्झाउँछु। विरती भनेको शब्द होइन मुटुको धड्कन रहेछ, विरती भनेको शब्द होइन मुटुको धड्कन रहेछ, लुकाउन खोजे जति फेरि आँखाबाट आँसु झर्छौ, जान्छौ र सल्लै सल्लाई गरेर जाउभन्दा फेरि फर्की आउँछौ। टाढा हुने कुरा गर्दा किन यति अल्मलाउँछौ, मनको ढोका खोल्न पनि धेरै चोटि किन सोचिरहन्छौ, नजिक हुँदा नबोली टाढा हुँदा किन सम्झाउँछौ, लुकाउन खोजे जति फेरि आँखाबाट आँसु झर्छौ, लुकाउन खोजे जति फेरि आँखाबाट आँसु झर्छौ। ओके, पक्कै पनि तपाईँका लागि गजलहरू हामी अनेर गर्ने प्रयास गरिरहेका छौँ, सँगै मुक्त गजलहरू सँगै गीत संगीत हामी जोड्नेछौँ कार्यक्रम शुभरात्रिमा। हरेक बुधबार रातको बीबीसी नेपाली सेवा लगत्तै हामी आउने गर्छौँ। आज पनि तपाईँका लागि विभिन्न गजल मुक्तक सँगै विभिन्न सांगीतिक आवाजहरूको सँगै उपस्थित भएका छौँ। आशा छ तपाईँहरूको साथ रहनेछ। करिब 10 बजेसम्म यो मिठो सुमधुर साँझलाई अझै मिठो बनाउनुहुनेछ तपाईँहरूको साथले, यो अपेक्षा राखेका छौँ। पक्कै पनि धेरै साथले हामीलाई www.radiolumbini.org सँगै हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन र लुम्बिनी प्रदेश आसपासका क्षेत्रबाट 96.8 MHz ध्वनि तरङ्गबाट मिठो सात्रमा जोड्दै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई विशेष आभार भन्ने गर्छ। यति बेला फेरि पनि अर्को गजलतर्फ लाग्न चाहन्छु, एउटा गजल, त्यसपछि हामी साङ्गीतिक यात्रातर्फ नै फेरि लाग्नेछौ। प्रेमिल गजल रहेको छ यो पनि। तिम्रो मुस्कानले मन मेरो चोरेको छ, तिम्रो मुस्कानले मन मेरो चोरेको छ, माया भन्ने शब्दले मुटु नै छोएको छ, टाढा भए पनि साथ तिम्रै लागिरहन्छ, टाढा भए पनि साथ तिम्रै लागिरहन्छ, सम्झनाको डोरीले हामीलाई जोडेको छ, जुन हेर्दा तिम्रै अनुहार याद आइरहन्छ, जुन हेर्दा तिम्रै अनुहार याद आइरहन्छ, रातभरि सपनाले मन मेरो रोकेको छ, माया त केवल शब्द होइन रहेछ प्रिय, माया त केवल शब्द होइन रहेछ प्रिय, तिम्रो साथले जीवन सुन्दर बनाएको छ, तिमी नभएको दिन पनि बित्छ कुनै गरी, तिमी नभएको दिन पनि बित्छ कुनै गरी, तर तिम्रो अभावले मन मेरो रोएको छ, माया भन्ने शब्दले मुटु छोएको छ, सम्झनाको डोरीले हामीलाई जोडेको छ, रातभरि सपनाले मेरो मन रोकेको छ, तिम्रो साथले जीवन सुन्दर बनाएको छ, तिम्रो साथले जीवन सुन्दर बनाएको छ।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो बुझिस्?

वरीवर पारी पीपल हो वरीवर पारी पीपल पर्दा पारी सुंदर सन वरी चाहिँ यतिबेला म तपाईसँगै यो मिठो आवाज मिसाउने प्रयत्न गरिरहेको छु. आवाज कस्तो आइरहेको छ कुनै ओके पक्कै साथ दिँदै हुन चाहिँ अपेक्षा राखेका छौँ. कार्यक्रम शुभरात्रिमा तपाईँका लागि केही गजल मुक्तकहरू सँगै रमाइरहेका छौँ र मिठा मिठा संगीतहरू पनि अनेर भइरहेका छन्. सुन्दरले निकै मिठा एकदम प्रेमिल गीतहरू अनेर गरिरहेका छन्. अपेक्षा छ तपाईँलाई पक्कै मन परिरहेको छ. करिब 10 बजेसम्म यो साथ यात्रा दिन नभुल्नु होला यो अपेक्षा राखिएका छौँ. र केही सल्लाह सुझाव छन् भने पनि हामीलाई दिन नभुल्नु होला. पक्कै पनि हामी सकेसम्म बोल्नुभन्दा पनि धेरै सकेसम्म धेरै गजल मुक्त जोड्ने प्रयास गरिरहेका छौँ. यसर्थ पनि फेरि गजल जोड्छौँ, त्यसपछि फेरि साङ्गीतिक यात्रामा जानेछौँ. गजल सुरु हुन्छ यसरी. तिम्रो नाम सुन्ना साथ मन मुस्काउँछ किन हो, तिम्रो नाम सुन्ना साथ मन मुस्काउँछ किन हो, टाढा हुँदा पनि तिम्रै यादले सताउँछ किन हो, आँखाले आँखालाई जब चुपचाप भेट्छन्, आँखाले आँखालाई जब चुपचाप भेट्छन्, शब्द बिना नै मुटुले माया बताउँछ किन हो, तिमी साथ हुँदा समय पनि छोटो लाग्छ, तिमी साथ हुँदा समय पनि छोटो लाग्छ, टाढा हुँदा एउटै क्षणले रुवाउँछ किन हो, माया त सायद फुलझै कोमल हुँदो रहेछ, माया त सायद फुलझै कोमल हुँदो रहेछ, छुन खोज्दछन् मनभित्र फुलाउँछ किन हो, जीवनको बाटोमा साथ तिम्रै पाइरखौं, जीवनको बाटोमा साथ तिम्रै पाइरखौं, यही एउटा चाहनाले मुटु सजाउँछ किन हो, टाढा हुँदा तिम्रै यादले सताउँछ किन हो, तिमी बिना अथवा शब्द बिना नै मुटुले माया बताउँछ किन हो, टाढा हुँदा एउटै क्षणले रुवाउँछ किन हो, छुन खोज्दछन् मनभित्र फुलाउँछ किन हो, यही एउटा चाहनाले मुटु सजाउँछ किन हो, यही एउटा चाहनाले मुटु सजाउँछ किन हो.

0: आधी शरीर तिम्रो माया कसरी सङ्गालुमा निकै मिठो गीत रहेको थियो तपाईँका लागि भर्खर मात्र राखेका थियौ पक्कै पनि इन्जोय गर्नुभयो होला कार्यक्रममा रहेर गजल मुक्तकहरू सँगै संगीतहरू सँगै अगाडि बढिरहेका छौं कार्यक्रम शुभरात्रि हो पक्कै पनि यति बेला फेरि पनि गजलतर्फ नै लाग्न चाहन्छौ तिम्रो सुन्दर एउटा कसैलाई बयान गरेको होइन एउटा प्रेमिल गजल रहेको छ यो पनि तिम्रो सुन्दर मुस्कानले मन चोरेको छ तिम्रो सुन्दर मुस्कानले मन चोरेको छ मन मुटुभित्र माया रोपी सपना भरेको छ तिम्रा ती आँखाभित्र कति कथा लुकेका तिम्रा आँखाभित्र कति कथा लुकेको छ एक नजरले नै मनलाई फेरि छोएको छ तिम्रो साथ पाइरहूं भन्ने चाहना छ मनमा तिम्रो साथ पाइरहूं भन्ने चाहना छ मनमा समयले पनि यो माया अझै गाढा बनाएको छ जुन भन्दा उज्यालो लाग्छ तिम्रो यो त्यो अनुहार जुन भन्दा उज्यालो लाग्छ तिम्रो त्यो अनुहार हेरिरहूं जस्तो लाग्ने जादु भरेको छ तिमी नजिक हुँदा संसार नै सुन्दर लाग्छ तिमी नजिक हुँदा संसार नै सुन्दर लाग्छ तिम्रो मायाले जीवन रंगीन पारेको छ मुटुभित्र माया रूपी सपना भरेको छ एक नजरले नै मनलाई फेरि छोएको छ समयले पनि यो माया अझै गाढा बनाएको छ हेरिरहौ जस्तो लाग्ने जादु भरेको छ तिम्रो मायाले जीवन रंगीन पारेको छ तिम्रो मायाले जीवन रंगीन पारेको छ
1: आफू भित्रै पो हुन्छ रे नि गीतहरूको घर गाएर म त जोड जोडले खोलालाई सुनाउनेछु छाडिराख्छु ल यतै जे जति छन् बारी म त अब नयाँ हुन्छ उडेर म त सरा आकाशैभरि साथी चाहिँ हुन्छ मेरो गाजले

मनको कुरा मनमै राख्दा पीड़ा बढ्दो रहेछ। मनको कुरा मनमै राख्दा पीड़ा बढ्दो रहेछ। बाटो हिड्दा मन झन हराउँदै रहेछ। टाढा भएर पनि तिमी नजिक जस्तो लाग्छ। सम्झनाको सहाराले रात बित्दो रहेछ। आँखाले लुकाए पनि मुटुले चिनिदिन्छ। साँचो माया समयसँग अझ गाढा हुँदो रहेछ। जीवनको भिडभाडमा साथ छुटे पनि मनभित्रको प्रेम कहिल्यै नमर्दो रहेछ। मायाको बाटोमा हिँड्दा मन झन हराउँदो रहेछ। सम्झनाको सहाराले रात बित्दो रहेछ। साँचो माया समयसँग अझ गाढा हुँदो रहेछ। मनभित्र पीडा मनभित्रको प्रेम कहिले नमर्दो रहेछ। ओके, यो गजल रहेको थियो तपाईँको लागि, राखेका थियौं। पक्कै पनि हामीलाई सुन्दैछ। कार्यक्रम शुभरात्रीमा छौं र शुभरात्रीमा हामी गजलहरू जोडिरहेका छौं। फेरि पनि एउटा गजल जोड्छौं, त्यसपछि साङ्गीतिक यात्रातर्फ फेरि जानेछौं। यो गजल सुन्नुहुन्छ यसरी। तिम्रो यादले रातभरि निदाउन दिएन, तिम्रो यादले रातभरि निदाउन दिएन, मनको पीड़ा कसैलाई सुनाउन दिएन। टाढा भयो भन्दैमा माया कहाँ घट्दो रहेछ। सम्झनाले मुटुलाई बिर्साउन दिएन। जुनसँग कुरा गर्दा तिम्रै नाम आयो, ताराले पनि मलाई मनलाई बहुलाउन दिएन। माया भनेको भेट मात्र होइन रहेछ, दूरीले पनि सम्बन्ध टुटाउन दिएन। आज पनि मनले तिम्रै बाटो हेर्छ, समयले धेरै बिते पनि हटाउन दिएन। मनको पीड़ा कसैलाई सुनाउन दिएन। सम्झनाले मुटुलाई बिर्साउन दिएन। ताराले पनि मनलाई बहलाउन दिएन। दूरीले पनि सम्बन्ध टुटाउन दिएन।

ओके यिनै गीतहरू राख्दा राख्दै गजलहरू वाचन गर्दा गर्दै आजको समय करिब सकिएको सङ्केत पाएका छौं। पक्कै पनि यति साथ दिने तपाईँ सम्पूर्णलाई विशेष आभार भन्दै गर्छ। देश विदेशबाट साथ दिने तपाईँ सम्पूर्णलाई विशेष आभार। यो मिठो साथ र समीप्यताको लागि कार्यक्रम शुभरात्रि सुनेर साथ दिनुभयो। www.radiolumini.org हाम्रो पात्र लगायतका विभिन्न एप्लिकेशन सँगै फेसबुक लाइभ र लुम्बिनी प्रदेश आसपासको क्षेत्रबाट 96.8 MHz ट्युन अन गरेर पनि हामीलाई मिठो साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई विशेष आभार भन्ने गर्छ। पक्कै पनि र इज्जतले सत्यै भन्ने कुरा यही त हो। रातको समय छ, कतै चुक्क लाउनु पो भुल्नुभएको एकचोटि ख्याल गर्नुहोला। र चुक्क लाउनु भुल्नुभएको छ भने अथवा औलोको जेवार पलाउनु भुल्नुभयो कि गोठमा डिया बाछा पाल्नुभएको छ, कतै बान्न पो भुल्नुभयो कि एकचोटि ख्याल गर्नुहोला। घरमा कोही बिरामी हुनुहुन्छ होला, औषधि सेवन गर्न पो भुल्नुभयो कि एकचोटि ख्याल गर्नुहोला। सँगै घरमा घरपालु वा जनावरहरू पाल्नुभएको छ, उनीहरूलाई रातको समयमा तिर्खा लाग्न सक्छ, यसर्थ उनीहरूले पिउन सक्ने भाँडोमा पानी राखिदिनुहोला। र अन्य पशु पन्छीहरू अत्यन्त गर्मी बढ़िरहेको छ, उनीहरूले पिउन सक्ने भाँडोमा छतमा लगेर तपाईँले पानी पनि राखिदिनुहोला, ताकि उनीहरूलाई यो गर्मीबाट केही भए पनि एउटा छल्ने मौका मिलोस् र तपाईँलाई पनि ठूलो आत्मसन्तुष्टि मिल्नेछ। त्यसले बाहिर हिँड्दा ख्याल गर्नुहोला, गर्मी बढ्दो छ। तराईका क्षेत्रहरूमा पक्कै पनि छाता बोतलमा पानी लिएर हिँड्नुहोला, आफूलाई एकदम ख्याल गर्नुहोला, सजगता रहनुहोला। यति भन्दै अर्को हप्ता भेट हुने बाचा अनि बन्धन भन्दै आजको श्रृङ्खलाबाट अन्तिममा यो गीत छोड्दै प्राविधिक साथी सुन्दर र म तपाईँको निरन्तरको आवाजको दुनियाँको प्रतिनिधि इज्जत उजुल पढ्छौं। आगामी साथ भेट हुनेछ। शुभरात्री, शुभ सपनी।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पर्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
1: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यति बेला रातिको

0: friendship, for every relationship. Khulduli.com. Ma Dr. Khem Karki ko saath. Generation gap, hai na pai huncha break. Oh no, tension career ko confusion education ko. Khulduli.com. Ma Dr. Khem Karki ko saath.
1: Tragedy attraction.
0: Khulduli. Harek din. बेलुकी 9 बजे
2: नमस्कार खुलदुली डट कम को फेरि पनि अर्को एउटा श्रृंखलामा यहाँ छौं हामी म डाक्टर खेम कार्की र आज हामी सँग साथी हुनुहुन्छ सृजना बज्राचार्य है कि उहाँको बारेमा यहाँहरूले उहाँको आवाज सुन्नुभएको छ धेरै कुराहरू उहाँसँग चाहिँ अन्तर्क्रिया पनि गर्नुभएको होला उहाँ यौन तथा प्रजनन स्वास्थ्यको विभिन्न विषयहरूमा विधाहरूमा चाहिँ एकदमै सानो उमेरदेखि होइन आफै पनि सानो उमेर हुँदादेखि युवा किशोर किशोरीहरूदेखि अहिलेको वयस्कहरूसँग पनि उहाँ लगातार त्यो विषयमा काम गरिराख्नु भएको छ अब यति चाहिँ मैले परिचय दिएँ त्यस पछाडि चाहिँ उहाँले नै परिचय दिनुहुन्छ अरू छुटेछ भने र उहाँको विषयको हिसाबले हेर्दाखेरि चाहिँ उहाँ चाहिँ खास गरी जेन्डरको विषयमा लैङ्गिकताको विषयमा उहाँको विशेषज्ञता छ र यो महिलावादी आन्दोलन महिलाहरूको सशक्तिकरणको विषयवस्तुहरूमा चाहिँ उहाँको राम्रो दखल हामीले देख्छौँ होइन र कम्युनिकेसनको क्षेत्रमा पनि काम गरिराख्नु भएको छ त्यसैले आज हामी उहाँको आफ्नै अनुभव पनि र किशोर किशोरीहरूसँग काम गरेको अनुभवहरूको कुराहरू पनि हामी सृजनाजीसँग बसेर आरामले छलफल गर्छौँ त्यसैले हाम्रो छलफलहरूलाई तपाईँले रेडियो अडियो अथवा खुलदुली डट कमबाट तपाईँले देशभरि सुनिराख्नु भएको छ 100 भन्दा बढी एफएम स्टेशनबाट हाम्रा कुराहरू तपाईँ सुनिराख्नु भएको छ र त्यस्तै गरेर फोर्सी नेटवर्क भन्ने युट्युबबाट तपाईँले हामीलाई प्रत्यक्ष देखिराख्नु भएको छ हामी रेडियोको लागि पनि र चाहिँ युट्युबको लागि पनि हामी यो सामग्रीहरू बनाउने गर्दछौँ र त्यसपछि हाम्रो सोसियल नेटवर्कको प्लेटफर्महरूबाट तपाईँले चाहिँ फेसबुकबाट अथवा रिल्सबाट अरू टिकटकबाट पनि हामीलाई छोटो छोटो हाम्रो छोटो छोटो कुराहरू चाहिँ तपाईँले देखिराख्नु भएको छ सुनिराख्नु भएको छ अहिलेसम्मको हाम्रो अनुभवमा के देखिएको छ भने कतिपय हाम्रा कुराहरू चाहिँ आज मात्रै हाम्रो प्राविधिक साथीले भनिराख्नु भएको थियो एउटा कुनै इस्यु चाहिँ 46 लाख भनेको 46 लाख चाहिँ साथीहरूले हेर्नु भएको छ र प्रतिक्रियाहरू दिनुभएको छ हजारौं हजार प्रतिक्रियाहरू दिनुभएको छ तिनै प्रतिक्रियाहरूकोमा आएका कुराहरूलाई हामी फेरि उत्तर दिने त होइन तर त्यसको आधारमा हामीले चाहिँ अरू कार्यक्रमहरू पनि बनाइरहेछौँ होइन त्यसैले आज चाहिँ हामी सृजनाजी र म तपाईँहरूसँग खास गरी किशोरीहरूको कुराहरू गरौँ किशोरीहरूका के समस्याहरू हुन्छन् उनीहरूले के समस्याहरू चाहिँ भोग्नुपर्छ र खास गरी महिनावारीसँग सम्बन्धित उहाँहरूको इस्युजहरू र अहिले हामीले चाहिँ महिनावारीको व्यवस्थापन होइन एमएचएम पनि भनेर भन्छौँ मेन्सुरल हाइजिन म्यानेजमेन्टको कुराहरू पनि गर्छौँ यो विषयवस्तुहरूको बारेमा चाहिँ हामीसँग के छ राम्रा कुराहरू के छन् अरू कुरा थप्नुपर्ने कुराहरू के हुनसक्छ होइन अब यस्तो कुराहरूको बारेमा चाहिँ हामी छलफल गरौँ अब सुरु चाहिँ हामीले के गरौँ भने खास गरी किशोरीहरूका अथवा चाहिँ महिलाहरूका चाहिँ समस्याहरू के हुन्छन् स्वास्थ्यसँग सम्बन्धित समस्याहरू अथवा चाहिँ अझ त्यसलाई चाहिँ स्पेसिफिक अथवा अझै सानो बनाउने हो भने यौन तथा प्रजननसँग सम्बन्धित समस्याहरू चाहिँ के हुन्छन् त्यसपछि अनि त्यहाँबाट तिनै समस्याहरूको बारेमा थोर थोरै छलफल गर्दै जाउँला सेनाजी
3: अब किशोरी भन्ने बित्तिकै हामीले जुन अब किशोरी एउटा अब त्यसको विविधतालाई पनि हेर्न जरुरी छ किशोरी भन्ने बित्तिकै चाहिँ अब अपाङ्गता भएका किशोरीहरूलाई पनि नछुटाउँ भनेर म भन्छु र यो नै तथा हाम्रो लैङ्गिक अल्पसंख्यक किशोरीहरूलाई पनि नछुटाउँ भन्ने चाहिँ मेरो हो सुभाहरू सबैलाई समग्रमा लिँदाखेरि धेरै इस्युजहरू चाहिँ छन् धेरै समस्याहरू चाहिँ देखिन्छ होइन त्यो मध्ये पनि किशोर अवस्थामा देखिने र हामीले अब हेर्दै आएको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कुरा गर्दाखेरि चाहिँ एउटा समस्या भनेको चाहिँ उहाँहरूले आफ्नो निर्णय आफै गर्न चाहिँ अलिकति अप्ठ्यारो हुने र त्यो हाम्रो समाजमा पनि किशोरीहरूले निर्णय लिएको बानी नभएको र किशोरीहरूले निर्णय लिने या बोल्ने जहिले त्यति चाहिँ नि स्वीकार नगरेको भएर चाहिँ त्यो पनि एउटा चाहिँ नि जटिल रूपमा नै समस्या देखिन्छ जब हामीले यौन तथा प्रजनन स्वास्थ्यको बारेमा कुराकानी गर्छौँ किनकि डिसिजनले नै म्याटर गर्छ नि त एमआर त तपाईँले छनौट त तपाईँले गर्नुहुन्छ नि त यो गर्ने सही हो या सही होइन भनेर त्यो पनि एउटा समस्याको रूपमा पनि हामीले चाहिँ छलफल गर्न सक्छौँ र त्यसलाई चाहिँ कसरी चाहिँ हामीले अब आफूलाई पनि सक्षम बनाउने र किशोरीहरूलाई पनि सक्षम गराउनको लागि चाहिँ अभिभावक र स्कूलको पनि के जिम्मेवारी हुन्छ कुरा छ भने अर्को चाहिँ अब कुराकानी गरिराखेको बेलामा चाहिँ नि समस्या त होइन तर यो प्राकृतिक नियम भनौँ न भएको भएर चाहिँ महिनावारीलाई पनि दिनुपर्छ प्राकृतिक रूपले हामीले लिँदै गर्दाखेरि जति पनि कुराहरू चाहिँ महिनावारी लाई एड्रेस गर्ने महिनावारी स्वास्थ्य र व्यवस्थापनलाई व्यवस्थापन गर्दाखेरि सम्बोधन नहुने समस्याहरूको बारेमा चाहिँ बढी कुरा गरौँ होला महिनावारी आज समस्या होइन कि त्यसलाई चाहिँ व्यवस्थापन गर्दाखेरि आपूर्ति नभएका कुराहरू चाहिँ समस्या हो भनेर चाहिँ मलाई लाग्छ सो त्यो पनि हामीले कुराकानी गर्न सक्छौँ र किशोर अवस्थामा पुग्दै गरिसकेपछि चाहिँ आफ्नो पहिचानलाई लिएर आफूले चाहिँ अब सही आफ्नो चाहिँ के हो भन्ने कुरा चाहिँ थम्याउन नसक्दाखेरि त्यो
2: एकदमै समस्या हुन्छ होइन त्यति बेला चाहिँ थुप्रै यो पहिचानमा चुनौतीहरू हुन्छ जस्तो चाहिँ अनि अब तपाईँको विचारमा चाहिँ किशोरीहरूको आवश्यकता भनौँ न किशोरी भन्ने बित्तिकै हामीले 10 देखि 19 वर्षको त्यो चाहिँ त्यस उमेर समूहको मानिसहरूलाई हामीले लिनु पर्यो व्यक्तिहरूलाई लिनु पर्यो होइन त्यसमा चाहिँ अब त्यो उमेरको आवश्यकता भनौँ न 10 देखि 14-15 वर्षको लागि एउटा आवश्यकता होला 14-15 वर्ष पछाडि 19-20 वर्षसम्म अर्को आवश्यकता होला होइन तपाईँको आफ्नै अनुभव पनि र चाहिँ तपाईँले काम गरेको अनुभवको हिसाबमा पनि के चाहिँ मुख्य आवश्यकताहरू होला भन्नु त
3: त्यो समयमा चाहिँ नि एउटा अब पढाइको पनि एकदम बोझ हुने
2: होइन
3: त्यो कुरालाई चाहिँ हामीले बिर्सिनु भएन परिवारमा पनि अब मेरो
2: पढाइमा बोझ हुने भन्दा पनि एकदम पढाइप्रति एकदमै यति धेरै हुन्छ नि त होइन 8-9-10 कक्षातिर पुगिराखेको हुन्छ
3: त्यो भयो अनि अब एउटा त पढाइ म्यानेज गर्नुपर्ने त्यसपछि महिना महिना पछि चाहिँ भयो होइन हरेक महिनामा हुँदाखेरि अनि त्यो समयमा त अब सुरु सुरुमा महिनावारी हुँदाखेरि त आई थिङ्क प्याड पनि थिएन होला बजारमा पाइँदैन थियो कपडा नै लगाउनु पर्ने त्यो काठमाडौँको मान्छे होस् बाहिरको मान्छे होस् हामीले पनि कपडा नै प्रयोग गरेर आएको होइन त्यो म्यानेज गर्ने त्यसलाई सफासँग धुने
2: होइन
3: अनि मैले अस्ति नै कुरा गरिरहेको थिएँ एउटा मेरै अब सर्कलमा चाहिँ नि स्कुलमा भन्दा पनि अब नेवार समुदायमा भनौँ न महिनावारीको एकदम महत्वपूर्ण छ होइन हाम्रो त अब पूजा बारा राख्ने अनि त्यो भन्ने पनि हुन्छ अनि हाम्रो समुदाय मेरो समुदायमा चाहिँ के छ भने महिनावारी अगाडि नै त्यो बारा राख्नुपर्ने 12 दिन चाहिँ कोठामा थुनिनु पर्ने होइन त्यसलाई चाहिँ बारा राख्ने भनेर भन्छ
2: महिनावारी भएपछि त्यो राखिन्छ कि
3: हाम्रो महिनावारी हुन अगाडि राख्थ्यो कि
2: होइन
3: अनि कस्तो भयो भने मेरो मम जब मेरो पिरियड हुने स्टार्ट भयो मेरो मम वाज एक्सपेक्टिङ मेरो सिस्टर होइन अनि पछि मेरो ममलाई चाहिँ कस्तो छ ला अब यो त तिम्रो त महिनावारी हुन अगाडि तिमीलाई भाडा राख्नुपर्ने थियो तिम्रो चाहिँ राखिएन अब त मलाई घरमा पनि अब हजुरआमाले पनि केही भन्ने होला समाजमा पनि केही भन्ने होला लगभग आई थिङ्क 1 वर्ष हामीले लुकायौँ होला कि मम्मी र मैले मिलेर होइन अनि कसैलाई थाहा थिएन मेरो पिरियड भइसकेको छ भने अहिले पनि आई डोन्ट थिङ्क थाहा छ होइन अब यो दे वेन दे विल लिसन दे विल यस्तो भएको छ अनि त्यसपछि माई मम डेलिभर्ड अनि पछि उहाँ चाहिँ सुत्केरीको लागि चाहिँ मामा घर जानुभयो अनि त्यसपछि मेरो पिरियड भयो आज यता मेरो ड्याडकोमा अनि हाम्रो त जोइन्ट फ्यामिली अनि पछि अब मलाई त त्यो पिरियड त्यति बेला त अब म्यानेज गर्न आउँदैन थियो अनि त्यो सबै मेरो ममले गरिदिनुहुन्थ्यो अब भनौँ न प्यान्टी ल्याइदिनेदेखि लिएर त्यसमा कपडा
2: राख्नुहुन्छ
3: अब मामा भइसकेपछि त अनि पछि मेरो मम्मीलाई चाहिँ मैले फोन गरेँ त्यति बेला फोनमा मेरो मामा घरमा पनि फोन थिएन काइन्ड चाहिँ गरेँ उहाँले मलाई फोन कल गर्नुभयो मम्मालाई यस्तो भयो भने ल अब सबैलाई भनिदेऊ भनेर भन्नुभयो होइन अनि मैले गएर भने मलाई यस्तो भयो, यस्तो रगत आयो, के भयो मलाई थाहा छैन भनेर भने, अनि पछि एकैचोटि मेरो हजुरआमाले चाहिँ ल अब तिम्रो यस्तो भयो, तिमीलाई चाहिँ बाह्र राख्नु पर्यो, कोठामा चाहिँ अब लुकाउनु पर्यो भनेर थियो, अब त्यो झ्याल भएको सनलाइट नआउनेलाई सबै कभर गरेर एन्ड देन पर्दा सर्दा लगाएर मलाई त्यहाँ राख्यो बाह्र दिन म स्कुल पनि गइनँ,
2: मतलब हाम्रो नेवारी
3: संस्कारमा चाहिँ बाह्र दिन चाहिँ राख्यो होइन, अनि त्यसपछि अब त्यहाँनिर मलाई पिरियड के हो, पिरियड कसरी म्यानेज गर्नुपर्छ त्यो केही पनि सिकाएको थिएन, तर त्यो चाहिँ अब एक किसिमले रिचुअल पनि भयो, त्यो आराम गरोस् भनेर बनाएको थियो कि पहिला मलाई चाहिँ थाहा भएन, तर बाह्र दिन चाहिँ राख्यो, तर बाह्र दिन पछि अब मेरो बहिनीहरू पनि अब तीन चार वर्षको फरक छ, यिनीहरूको पनि हुन्छ भनेर छ दिनमा उनीहरूलाई पनि राख्यो, अनि उनीहरू छ दिन मात्र बच्यो, रमाइलो चाहिँ साथीहरू आउँथ्यो, खेल्थ्यो घरमा, अब सबैजना पाहुनाहरू आउनुहुन्थ्यो अनि उहाँले न्युट्रिसियस फुडहरू नै लिएर आउनुहुन्थ्यो, मकै सकै चकलेट होइन, त्यति बेला तपाईँको त्यति बेलासम्म चाहिँ मेरो घरमा टिभी पनि भइसकेको थियो, च्यानल पनि आउँथ्यो नि, म त हेर्थेँ, त अनि रेस्ट्रिक्सन इज घाम भएको ठाउँमा जानु भएन, अनि त्यसपछि तपाईँको मेल मेम्बर्सहरूलाई चाहिँ कुराकानी गर्नुभयो, उहाँहरूले देख्नु भएन भने
2: तपाईँलाई याद भयो त्यो किन नगर्ने भनेर,
3: किन नगर्ने भने त अहिलेसम्म पनि मलाई थाहा छैन किन चाहिँ त्यस्तो रिचुअल चाहिँ राखेको छ भनेर,
2: सो
3: संस्कार भयो, तर त्यसको चाहिँ रिजनिङहरू अब हामीले
2: धार्मिक रिजनिङहरू
3: हेऱ्यो भने, विश्वासहरू हेऱ्यो भने पनि होला, तर इट डजन्ट मेक सेन्स जस्तो लाग्छ कि, त्यति बेला फेरि मेरो ग्रान्ड मम त्यति धेरै रेस्ट्रिक्सन पनि थिएन कि, अनि पछि बेलुका चाहिँ पर्दा सर्दा खोलिदिने होइन, अनि त्यसपछि बाहिर जाऊ, बाहिर यसरी गएर आऊ भनेर भन्नु, त्यही बेला मेरो भाइलाई पनि देखेँ, मेरो दाइलाई पनि देखेँ, हामी कुरा पनि देख्ने बित्तिकै ला कुरा नगर भनेर भन्थ्यो, भित्र आउँथ्यो, सो देयर वाज नथिङ, त्यो त्यसको रेसिप्रोकल चाहिँ केही पनि थिएन कि, अनि तर त्यसपछि चाहिँ नि अब एज अ दुलै जस्तो गरेर चाहिँ बाह्र दिनपछि चाहिँ निकाल्ने, मामा घरको सबैजना आउने, गिफ्टहरू लिएर आउने, अनि आई थिङ्क सूर्यसँग बिहे पनि गरिदिने, इमोर्टालिटी बेल विवाह त हाम्रो सानोमा हुँदाखेरि गर्दाखेरि गर्थ्यो, सो त्यति बेला चाहिँ सूर्यसँग विवाह हुन्थ्यो, सो एउटा एउटा पानीमा चाहिँ नि त्यो रिफ्लेक्सन हेर्ने, सूर्यलाई हेरिसकेपछि मात्र यो allowed to see other family members or oh, so but it was ramailo jani ramailo thyo tara aba tesko instant aile aera jani ke bhancha scientific reason herda heri jani khoi tesko ke value thiyena jasto chan lagyo tara tesko pani hamile
2: ani tes pachi chai mahinawari barne chalan huncha
3: ani tes pachi jani hudaina ani tes pachi ke pani hudaina ani aba bhancha kotha najane tesko bhanne thyo ni ta pahila tara mero family ma chan tesko ke pani bhayena even puja ko din पनि भयो भने चाहिँ मेरो हजुरमाले चाहिँ नुहाएर आऊ, नुहाइसकेपछि जे पनि हुन छुन मिल्छ भनेर भने, हाम्रो चाहिँ अब अलिकति बुद्धिस्ट फ्यामिलीसँग लिङ्क भएको भएर पनि त्यस्तो केही चाहिँ रेस्ट्रिक्सनहरू चाहिँ भएन कि,
2: त्यो हजुरहरूको फ्यामिली अथवा नेवार कम्युनिटीमा यो सबै ठाउँमा यस्तो हुन्छ कि,
3: अब हाम्रो समुदाय नेवार समुदायमा भनौँ न त्यो चाहिँ सिमिलर नै छ, कहीँ चाहिँ महिनावारी हुन अगाडि बाह्र राख्छ नि, कहिले चाहिँ राख भइसकेपछि राख्ने चलन पनि छ,
2: त्यसलाई चाहिँ बाह्र दिन राख्ने भएको हुनाले बाह्र कि त्यसको नेवारी
3: अब बाह्र भनेर एउटा के भन्छ कटनको एउटा त्यो गणेशको जस्तो मूर्ति पनि हुन्थ्यो, अनि पछि केही गरे भने त्यसले तर्साउँथ्यो, त्यस्तो के पनि थियो, त्यो चाहिँ मलाई साइन्टिफिक त्यो कल्चर डिल चाहिँ मलाई केही पनि थाहा भएन, तर त्यो थियो, एन्ड देन अर्को चाहिँ मलाई स्कुल को टाइममा अब पिरियड त भयो, घरमा त म्यानेज हुन्छ जस्तो जस्तो मनहरू हुनुहुन्थ्यो अब थियो, तर स्कुलमा जाँदाखेरि चाहिँ कस्तो सिचुएसन, अहिले पनि त्यो सिचुएसन चाहिँ छ कि छैन अब कुनै ठाउँमा होला होइन, अब स्टुडेन्ट्सहरू धेरै, अनि पछि टोयलेट चाहिँ लिमिटेड होइन, दसवटा टोयलेट छ भने पाँचवटा केटीको पाँचवटा केटाको, त्यसमा चाहिँ पाँचवटा केटीको हो भनेको पनि तिनवटा टोयलेट चाहिँ बन्दै हुन्थ्यो, टु टोयलेट्स, रिसेस टाइम 15 मिनट्स, अनि पछि लन्च टाइम 30 मिनट्स, त्यसमा लाइन बस्दा बस्दा कसैको टाइम आउँदैन थियो कि, अनि पछि पिरियडमा त झन् पिरियड हुनेको त यति टाइम लाग्छ नि त, सो यु हेभ टु गो एन्ड चेन्ज, अनि पछि हात धुनु पर्यो, पखाल्नु पर्यो होइन, त्यस्तो थियो, अनि पछि कस्तो त्यो मेरो टाइममा चाहिँ कस्तो थियो भने सकेसम्म टोयलेट नजाने कि पिरियडको टाइममा, पिरियड नहुँदाखेरि त टोयलेट छिर्न नै गाह्रो थियो, किन दुईटा टोयलेट मात्र फङ्सनिङ थियो, अब पिरियड भएको बेला पनि त झन् त्यत्रो लामो टाइम लाग्यो, अरू साथीहरूलाई पनि अब कुराउनु परेकोमा आफूलाई पनि कस्तो इम्बारेसिङ हुन्थ्यो नि त, अनि पछि अब झन् अब पिरियडलाई चाहिँ लुकाएर राख्नुपर्छ भनेर भन्दाखेरि त्यहाँ मैले टाइम लगाएँ भने पिपल विल थिङ्क कि मेरो किचन पिरियड भइरहेको छ भनेर होइन, सो त्यो चाहिँ एकदम त्यति बेला चाहिँ म्यानेज गर्न गाह्रो थियो,
2: आई थिङ्क यो त भयङ्कर ठुलो कुरा उठाउनु भयो तपाईँले होइन, साइकोलोजिकली कति स्ट्रेस भयो होइन, ब्लिड भइरहेछ होइन च्यापेर, अनि त्यसपछि अब त्यहाँ गयो भने पनि त्यो थाहा पाउँछ होइन, लामो समय लाग्छ भनेपछि त्यसले त एकदमै ठुलो स्ट्रेस गराउँथ्यो होला.
3: अनि त्यो अब त्यस्तो भएन, अनि त्यसपछि वी डोन्ट ह्याभ प्रपर पानी पनि नहुने के टोयलेटमा छन् होइन, अनि त्यो टोयलेट सफा पनि नहुने, एकजनाले युज गरेपछि अर्कोले सफा गर्नुपर्छ नि त, पानी पनि छैन अनि साबुन पनि नहुने के, सो देन यु नट टेन टु गो होइन. सो अब त्यो जुन लगाएको कपडा चाहिँ यु हेभ टु मेक इट लाइक 8 आवर, हाम्रो स्कुल कति आवरको हुन्थ्यो त्यो आवरसम्म चाहिँ यु हेभ टु वेयर इट के. अनि पछि अब कस्तो भयो भने धेरै ब्लिडिङ भयो भने धेरै कपडा राख्नु पर्यो, धेरै कपडा राखेपछि त यु हेभ अब घाउ पनि हुने, चिलाउने पनि, त्यो गर्मीमा त्यस्तै होइन इरिटेसनहरू, अझ के अरे प्यान्टीलाई त्यसको माथि फेरि अर्को एउटा स्टकिङ लगायो, त्यस्तो गर्दाखेरि चाहिँ इट वाज भेरी डिफिकल्ट टाइम. त्यसपछि आई थिङ्क 8-9 क्लास पढ्दै जाँदाखेरि चाहिँ सेनिटरी प्याडहरू मार्केटमा आयो, अनि पछि अब पेरेन्ट्सले अफोर्ड गर्ने भएको भएर चाहिँ अनि दे स्टार्टेड टु यो युज गर, यो युज गर्यो भने सजिलो हुन्छ, 10 मिनटमा फाले पनि पुग्यो भन्ने कुराहरू चाहिँ भयो. अनि आफू पढ्दै गइसकेपछि म अनि त्यसपछि फ्यामिली प्लानिङ एसोसिएसन अफ नेपाल अनि एफपानमा इङ्गेज भए एज अ पियर एजुकेटर, अनि त्यहाँबाट पनि धेरै कुराहरू सिकेँ. अनि एउटा नेपालमै आई थिङ्क रिसर्च गरेको रहेछ कस्तो चाहिँ अब मेन्स्ट्रुअल हेल्थ फ्रेन्डली चाहिँ टोयलेट हुनपर्छ, वास हुनपर्छ भन्ने कुरा चाहिँ एउटा रिसर्च गरेको रहेछ, यतिजना स्टुडेन्ट भयो भने चाहिँ यतिवटा टोयलेट हुनपर्छ भनेर. अनि त्यसमा चाहिँ मार्किङ गर्दाखेरि साउथ एसियामा मार्किङ गर्दाखेरि चाहिँ अब नेपाल पनि त्यस्तो एउटा देशमा पर्दो रहेछ जहाँ चाहिँ मेन्स्ट्रुअल हेल्थ हाइजिन म्यानेजमेन्टमा चाहिँ एकदमै क्वेसन भएको होइन, अनि किशोरीहरूले चाहिँ त्यो कारणले पनि अब उनीहरू चाहिँ स्कुल स्किप गर्ने, स्कुल ड्रप आउटहरू गर्ने भन्ने कुराहरू चाहिँ सुनियो कि. सो त्यो चाहिँ अनि यही विषयमा चाहिँ अनि आफूलाई चाहिँ एकदमै अब रुचि भएर चाहिँ यही विषयमा पनि लाग्यो होइन, कति धेरै समुदायमा जाँदाखेरि चाहिँ त्यति बेला त्यो कन्टेक्स्टहरू पनि देखियो कि, साथै नै पिरियडले गरेर चाहिँ मेन्स्ट्रुअल हेल्थले हेल्थ पनि म्यानेजमेन्ट नभएको र किशोरीहरूले चाहिँ स्कुल ड्रप आउट पनि गर्नुपर्ने भनेर कि. अनि त्यो इन्टरसेक्सनालिटी खोज्दै जाँदाखेरि चाहिँ अब हामीलाई त त्यस्तो गाह्रो छ भने अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ कति गाह्रो होला कि. एउटा त मैले कस्तो भने मैले यो एसिया सेफ अबोर्सन पार्टनरसिप हाम्रो नेटवर्कसँग चाहिँ कोभिडको टाइममा चाहिँ साइन ल्याङ्ग्वेजसँग एउटा हामीले चाहिँ अब आफै त्यो टिमले पनि एउटा एक्सपेरिमेन्ट गरेको, अब यो महिनावारी भन्दाखेरि होइन प्रजनन स्वास्थ्य भन्दाखेरि साइन ल्याङ्ग्वेजहरू छ कि छैन भन्ने कुराहरू पनि गर्दाखेरि चाहिँ साइन ल्याङ्ग्वेजमा पनि सिकाउने त्यो साइन पनि रहेनछ भन्ने कुराहरू पनि पत्ता लगायौँ होइन. अनि अब जसरी हामी एकदम फरक कुरा गर्छौँ अनि अब जसलाई चाहिँ सुन्न गाह्रो छ होइन, जसले चाहिँ अब साइन ल्याङ्ग्वेज युज गर्नुहुन्छ भने उहाँहरूलाई चाहिँ सिकाउँदाखेरि चाहिँ हामी एकदम बिस्तारी चाहिँ सिकाउनुपर्छ, सफ्ट होइन स्लो भोइसमा चाहिँ गर्नुपर्छ भन्ने कुराहरू, अनि हाम्रो मेन्स्ट्रुअल हेल्थसँग रिलेटेड एजुकेसन मटेरियल्सहरू पनि इन्क्लुसिभ छैन भन्ने कुराहरू पनि भयो. र अब धेरै अगाडि चाहिँ हामीले के पनि गर्यौँ भने यो महिनावारी चाहिँ नि महिलालाई मात्र हुँदैन, हामीले चाहिँ महिलालाई भनेर जुन हाम्रो कमन अन्डरस्ट्यान्डिङ छ अब चाहिँ हामीले महिनावारी हुने व्यक्ति भनेर चाहिँ भन्नुपर्छ, हाम्रो ल्याङ्ग्वेज पनि इन्क्लुसिभ हुनपर्छ भन्ने कुरामा पनि हामीले
2: यसलाई अलिकति क्लियर गरौँ है. महिनावारी हुने चाहिँ महिला भन्दा पनि महिनावारी हुने व्यक्ति, अब महिनावारी भएको महिनावारी भइराख्ने कुनै एउटा व्यक्ति पनि उसको चाहिँ आइडेन्टिटी चाहिँ होइन, उसले आफूलाई चाहिँ पुरुष भनेर चिनाउन सक्छ होइन, यसको अर्थ त त्यो रह्यो नि त होइन, अथवा उसको आइडेन्टिटी चाहिँ महिला हो भन्ने नहुन सक्छ, अरू नै केही भनेर उसले चाहिँ आइडेन्टिटी दिन सक्छ भनेपछि त्यो एउटा समूहको समुदायको अथवा त्यो खालको चाहिँ एउटा पहिचानको पनि हामीले रेस्पेक्ट गर्नु पर्यो, किनभने यो मानवाधिकारको विषय हो होइन. त्यसो भएको हुनाले चाहिँ अब उहाँहरूको रेस्पेक्टको लागि पनि हामीले महिनावारी हुने व्यक्ति भन्नु पर्यो होइन. तर सामान्यतै हुने चाहिँ भनेको बायोलोजिकली भनेको त जसको योनि छ, जसको पाठेघर छ त्यही व्यक्तिको मात्रै हुने हुन्छ होइन. तर उहाँहरूको पहिचानको हिसाबले चाहिँ योनि र पाठेघर भएको व्यक्ति पनि पहिचानको हिसाबले चाहिँ पुरुष पनि हुन सक्छ अथवा अन्य पनि अन्य अब आफूलाई कसरी परिचित गराउन सक्छ त्यसरी हुन सक्छ, त्यसरी हुन सक्छ भन्ने कुरा चाहिँ ले गर्दाखेरि अहिले हामीले त्यो चेन्ज गर्नु पर्यो होइन.
3: अनि त्यो गर्दै गर्दाखेरि चाहिँ अब त्यो अब ट्रान्समेनहरूको इस्युजहरू भनौँ न, तपाईँले अघि भन्ने आफूलाई चाहिँ पहिचान चाहिँ पुरुष गराउने होइन, अनि उहाँहरूको अहिलेसम्म पनि अब उहाँहरूको चाहिँ महिनावारी हुन्छ भन्ने खालको उहाँहरूलाई पनि महिनावारी सम्बन्धी चाहिँ ज्ञानहरू चाहिन्छ, अवेरनेसहरू चाहिन्छ भन्ने कुरा कुरा चाहिँ अहिलेसम्म पनि एकदमै कम भएको पाइन्छ होइन सो त्यसलाई पनि हामीले एड्रेस गर्दै चाहिँ लिएर जानुपर्छ अनि अब महिनावारीलाई यदि यदि चाहिँ हामीले चाहिँ मानव अधिकारसँग लिङ्क गरेर हेऱ्यो भने यो त अधिकार हो नि त होइन मेरो महिनावारी चाहिँ नि मर्यादित हुनपर्छ भन्ने कुरा त अधिकार हो नि त यो कुनै पनि अब लालछनारहित हुनपर्छ होइन यसमा सेम अनि त्यस्तो चाहिँ हुनु हुँदैन या स्टिग्मा या जजमेन्ट चाहिँ हुनु हुँदैन भन्ने कुरा चाहिँ हामीले हाम्रो काममा होइन हामीले बोलिरहँदाखेरि महिनावारीको बारेमा कुरा गरिरहँदाखेरि यो कुराहरू पनि एड्रेस हुन पर्यो होइन अनि त्यो अधिकारकै कुरा गरिराख्दाखेरि चाहिँ मलाई चाहिँ कति त्यो महिनावारीको विषयमा चाहिँ काम गरिराख्दाखेरि यदि आई वाज अवेर मेरो टिन एजमा भएको भए चाहिँ मैले मेरो स्कुलमा गएर ए सेनिटेटरी प्याड चाहिँ हुनै पर्छ पानी चाहिँ हुनै पर्छ अनि के भन्छ साबुन चाहिँ हुनै पर्छ भन्ने कुराहरू चाहिँ गर्थे तर अब अहिले काम गरेकै दौरानमा चाहिँ अब समुदायमा अनि हेर्दै जाँदाखेरि चाहिँ अहिले अब यो वास फेसिलिटिजहरू स्कुलमा चाहिँ अब निर्माण भइरहेको छ के अरे यो शौचालय पनि बालबालिका मैत्री सँगसँगै अपाङ्गता मैत्री शौचालयहरू पनि खोलेको चाहिँ मैले देखेको छ विच इज अल्सो गुड पोइन्ट अहिले अनि पछि स्कुलहरूमा चाहिँ अब महिनावारीलाई नै सम्बोधन गरेर चाहिँ यो जुन रेस्टरूमहरू बनाइएको छ महिनावारी हुँदाखेरि चाहिँ आराम कक्षहरू त्यसले पनि किशोरीहरूलाई जसको चाहिँ महिनावारी हुन्छ उहाँहरूलाई चाहिँ अब एकछिन स्कुल स्किप नगरिकन चाहिँ पढाइमा कन्टिन्यू गर्नको लागि पनि एकदमै राम्रो चाहिँ भएको छ भन्ने चाहिँ मलाई लाग्छ
2: एकदमै धेरै कुराहरू तपाईँले चाहिँ आफ्नो अनुभवबाट पनि यसलाई ल्याउनुभयो अब यो के छ भने महिनावारी चाहिँ एउटा सामान्य प्रक्रिया हो होइन र चाहिँ निश्चित उमेर पुगिसके पछाडि चाहिँ महिनावारी हुन्छ भन्ने कुरा पनि हामीले चाहिँ सामान्य ढंगले बुझ्नुपर्ने भयो त्यसलाई चाहिँ असामान्य भइरहेछ र महिनावारी हुने बित्तिकै चाहिँ अब के अरे महिनावारीको लाई एउटा चाहिँ त्यो हाम्रो समाजले संस्कारले अथवा चाहिँ हामीले हाम्रो बुझाइले यसलाई चाहिँ एकदम फरक ढंगले होइन हेर्ने जस्तो तपाईँ कहाँ भन्नु नेवार कम्युनिटीमा एक खालको होला बाहुन कम्युनिटीमा अर्को खालको होला छेत्री कम्युनिटीमा अर्को खालको होला भनेपछि महिनावारीलाई हेर्ने बुझाइ नै हाम्रो चाहिँ एकदमै फरक भयो होइन त्यही खालको हामीले संस्कार बनायौँ अब तपाईँहरूकोमा त एकदमै सजिलो के रहेछ भने पहिला महिनावारीको पहिलो महिनावारीमा बारिसके पछाडि त्यो चाहिँ सबै समुदायमा हुन्छ जस्तो बाहुन छेत्रीकोमा पनि म देख्छु त्यस्तो कि पहिलो महिनावारी भयो भने त्यसलाई चाहिँ लुकाउने होइन बाह्र दिन भन्नु बाह्र दिन लुकाउनु हुँदो रहेछ कसै कहाँ 21 दिन कसै कहाँ होइन त्यस्तै 12-15 दिनसम्म लुकाउने चलन चाहिँ अरूको समुदायमा पनि छ होइन अनि अब तर त्यस पछाडि फेरि के रहेछ भने अब कतिपय समुदायमा चाहिँ हरेक महिनामा महिनावारी बार्नुपर्छ होइन 4-5 दिनसम्म महिनावारी बार्ने चलन छ होइन अनि यो त कस्तो भइदियो भने एउटा चाहिँ महिनावारी भनेको चाहिँ महिनावारी हुने व्यक्तिको लागि चाहिँ सामान्य फिजियोलोजिकल प्रोसेस हो र यो चाहिँ नभइकन हुँदैन यदि महिनावारी भएन भने त्यो चाहिँ अहिलेको सृष्टिको कन्टिन्युटी होइन अब यो वंशको निरन्तरताको लागि अनिवार्य शर्त हो नि त कुनै एउटा चाहिँ महिला जसले चाहिँ बच्चा पाउनु पर्ने हो त्यो बच्चा पाउनको लागि तयारी गर्ने चिजहरू हो नि त त्योसँग जोडिएको विषयवस्तु त होइन त्यस कारणले गर्दा चाहिँ सृष्टिको कन्टिन्युटीको लागि पनि यो आवश्यक विषय बन्यो तर त्यही विषयवस्तुमा चाहिँ यति धेरै चाहिँ हाम्रो चाहिँ अन्धविश्वास यति धेरै चाहिँ मतलब चाहिँ बुझाइहरू होइन यी यति धेरै कुराहरू चाहिँ जोडिएर आएको छ जसले गर्दाखेरि अल्टिमेटली कसले दुःख पाएको छ भन्दा किशोरीहरूले दुःख पाएको छ होइन र त्यो मात्रै होइन कि यसलाई चाहिँ एकदमै लाजको विषय यो त एकदमै अप्ठ्यारो विषय होइन यस्तो कुराहरू त गर्नु हुँदैन यो कसैलाई भन्नु हुँदैन भन्ने कुराहरूले गर्दाखेरि चाहिँ मान्छेसँग आउने नआउने कुराकानी नै नहुने होइन अनि त्यति मात्रै होइन कि अब महिनावारी हुँदाखेरिको अब यो चिकित्सकीय तथ्याङ्कहरू हेर्दाखेरि के देखिन्छ भन्दाखेरि 85% अथवा 100 में 85 चाहिँ महिलाहरूलाई किशोरीहरूलाई चाहिँ पेट दुख्दो रहेछ होइन तल्लो पेट दुख्दो रहेछ अब त्यो त दुखै हुन्छ नि त त्यति बेला अनि महिनावारी सुरु हुनुभन्दा अगाडिदेखि केही न केही सिम्टमहरू डेभलप हुने होइन त्यो सिम्टमले गर्दाखेरि प्री मेन्चुरल सिन्ड्रमहरूको कुराहरू गरेको मैले त्यो डेभलप भइसके पछाडि त्यसले झन् उसलाई चाहिँ अप्ठ्यारो बनाउने रहेछ यी यस्ता कुराहरूले गर्दाखेरि के हुने भयो भन्दाखेरि चाहिँ उसको सुनवाई नै कसैले गर्दैन स्कुलमा कसैले सुनवाई गर्दैन घरमा पनि उसको कसैले सुनवाई गर्दैन भन्यो भने अब स्वाभाविक रूपमा उसलाई अर्को एउटा स्ट्रेस त हुने भयो नि अनि स्कुलमा त्यो सुनवाई नगर्ने र स्कूलमा त्यसको चाहिँ त्यसको उपचार पनि राम्रोसँग नहुने भएको हुनाले ऊ स्कूल छोड्छ, ड्रप आउट हुन्छ भनेपछि हरेक महिना ऊ चार पाँच दिन चाहिँ स्कूल जाँदैन भनेर भनेपछि स्वाभाविक रूपमा चाहिँ पुरूषहरूको दाँजोमा केटाहरूको दाँजोमा उसको पढाइ कमजोर हुने भयो, सहभागिता कमजोर हुने भयो, उसले चाहिँ महिनावारी भएको बेलामा चाहिँ खेलकुदमा सहभागी हुन पनि सक्दैन, खेलकुदमा सहभागी भयो भने मलाई के न हुन्छ बुझाइ पनि होइन अलिकति कमजोरै छ नि त होइन, अथवा कहिलेकाहीँ त किशोरीहरूलाई चाहिँ अत्यधिक रक्तस्राव हुने सम्भावनाहरू पनि हुनसक्ला होइन, त्यसले गर्दाखेरि त्यो रेस्ट चाहिएला, अरू चाहिँ उसको लागि चाहिँ अरू अब उपचारको अथवा व्यवस्थापनको पक्षहरू पनि चाहिएला होइन, यी सबै चिजहरू चाहिँ अहिलेको महिनावारीसँग जोडिएका अब हिजोको भन्दा धेरै राम्रो भएको होला होइन सृजनाजी, अहिले
3: हिजोको भन्दा चाहिँ धेरै राम्रो भएको छ, तर मलाई चाहिँ के लाग्छ भने महिनावारीलाई चाहिँ त्यो सृष्टि अनि वुमनहुडसँग चाहिँ नि जोडिनु पर्छ जस्तो चाहिँ लाग्दैन कि,
2: किन र
3: किनभने अब त्यो आफ्नो अधिकार हो होइन, म के भन्छ महिनावारी हुँदैमा मैले चाहिँ फेरि अर्को सृष्टिलाई जन्माउँछु चाहिँ होला होइन, तर त्यसलाई लिङ्क गरेँ भने अझ धेरै मलाई चाहिँ जेन्डर नर्म्समा झन् च्यालेन्जिङ हुन्छ जस्तो चाहिँ मलाई लाग्छ, जुन चाहिँ भइराखेको पनि छ होइन, तपाईँले जुम्ला या अब कुनै पनि सुदूरपश्चिमको जिल्लाहरूमा गाउँहरूमा जानुभयो भने कस्तो हुन्छ भने महिनावारी हुने बित्तिकै ए मेरो छोरी चाहिँ अब ठुली भए भनेर चाहिँ बाल विवाह गर्ने चलन पनि छ होइन, सो अब चाहिँ रेडी भयो ऊ चाहिँ अब कहिले कति इयरमा महिनावारी हुन्छ नि, अहिले पनि 9-10 पनि महिनावारी 8 पनि भइरहेको हुन्छ, सो अब सी इज नाउ रेडी टु म्यारी वे कन्सिभ भनेर पनि त्यस्तो पनि नोसन भएको
2: ठिक हो, तर के छ भने हामीले बायोलोजी पनि बिर्सिनु भएन,
3: बायोलोजी त बिर्सिनु हुँदैन,
2: तर बायोलोजीलाई
3: अवेरनेस
2: चाहिँ गर्नु पर्यो,
3: च्यालेन्जेस
2: अब महिनावारी नभइकन कुनै पनि सबै मान्छेहरूले चाहिँ बच्चा जन्माउँदिन भन्ने त छैन नि त, तर बच्चा जन्माउने मान्छेहरूको लागि त अनिवार्य शर्त हो नि त, यो महिनावारी नभइकन अथवा चाहिँ उसको पाठेघर डेभलप नभइकन हर्मोनल चाहिँ नभइकन डिम्ब नभइकन अण्ड नभइकन चाहिँ बच्चा जन्मिन्छ अथवा बच्चा
3: प्रोसेस हुनै पर्छ भनेर भन्दाखेरि नहुने मान्छेहरूलाई पनि लालसना चाहिँ लाग्नु चाहिँ भएन नि त,
2: हो त्यो पाटो चाहिँ एउटा कुरा भयो, तर मैले भनेको चाहिँ सृष्टिको हामीले एउटा चाहिँ सृष्टिको अथवा नेचरको कुराकानी गर्ने हो भने चाहिँ अहिलेसम्म महिनावारी नभइकन अथवा डिम्ब नबनिकन चाहिँ बच्चा जन्मिँदैन नि, त्यस कारणले त्यो बच्चा जन्मिनको लागि एउटा अनिवार्य शर्त हो, तर त्यो डिम्ब भएको मान्छेले बच्चा जन्माउनै पर्छ अब त्यो प्रोसेसमा जानुपर्छ भन्ने कुरा चाहिँ त्यो फरक विषय भयो, त्यो अधिकारको विषय भयो, टेक्नोलोजी भए पनि अहिलेसम्म त्यस्तो अरू चिजको बन्न सक्दैन, त्यो डिम्ब चाहिँ डिम्बै निकाल्नुपर्छ, शुक्रकृत चाहिँ शुक्रकृतै निकाल्नुपर्छ, अनि हामीले टेस्ट ट्युबमा अथवा चाहिँ ल्याबमा लगेर दुईटा हामीले चाहिँ फर्टिलाइजेसन नगरिकन चाहिँ बच्चा जन्मिँदैन, त्यसैले यो चाहिँ हामीले कहिलेकाहीँ चाहिँ अधिकारको धेरै कुराकानी गर्दाखेरि नेचरलाई बिर्स्यौँ भने पनि त्यसले पनि हामीलाई चाहिँ डिस्टोर्ड गर्छ नि होइन, त्यसैले नेचर चाहिँ यही नै हो, तर अब के छ भने यसको बुझाइमा जस्तो कोही मान्छेलाई चाहिँ मलाई बच्चा पाउनै मन छैन भनेर भन्यो भने त्यो उसको अधिकारको विषय भयो होइन, अथवा महिनावारीको कारणले गर्दाखेरि हुने खालको भेदभावहरूलाई हामीले हटाउनुपर्छ होइन, अब मलाई महिनावारी हुँदैन मलाई बच्चा जन्माउन मन छ हामीले त्यसलाई एकदमै ब्यालेन्स चाहिँ गर्नु जरुरी हुन्छ, तर त्यसको मतलब चाहिँ के छ भने यस्तो कुरै गर्नु हुँदैन भन्ने
3: कुरा गर्दाखेरि चाहिँ मेन इन्गेजमेन्टको कुराहरू चाहिँ एकदमै इम्पोर्टेन्ट छ, जसरी अब पुरुषलाई पनि यो महिनावारीको विषयमा चाहिँ सहभागी गराउन पर्छ भन्ने कुराहरू चाहिँ एकदमै हामीले अग्रसर गरिरहेका छौँ होइन, त्यो भयो भने अझ भनौँ न परिवारमा छोरी या जसको चाहिँ महिनावारी हुन्छ उहाँलाई चाहिँ फेभरेबल इन्भाइरोमेन्ट दिनको लागि सेफ स्पेस दिनको लागि चाहिँ पुरुषहरूको पनि त्यत्तिकै दायित्व छ, स्कुलमा हुँदाखेरि पुरुष टिचरहरूले चाहिँ बुझिदिने होइन, जब हाम्रो स्टुडेन्ट्स फिमेल स्टुडेन्ट्सहरूको चाहिँ महिनावारी हुँदाखेरि र पियर्सहरूमा पनि केटा साथीहरूसँग पनि त्यो खालको डिस्कसन भयो भने चाहिँ त्यो इन्भाइरोमेन्ट चाहिँ एकदमै सजिलो हुन्छ भन्ने जुन चाहिँ नि त्यही भएर मेन इन्गेजमेन्टको पनि एकदमै
2: महत्वपूर्ण
3: रोल छ,
2: त्यो चाहिँ बरु हामीले के छ भने जेन्डरको पर्सपेक्टिभबाट हेर्दाखेरि पनि के देखिन्छ भन्दाखेरि हाम्रो अहिलेको अनुभवमा कि पुरुषहरूको सहभागिता बिनाको चाहिँ महिलाहरूको सशक्तिकरण चाहिँ कमजोर हुँदो रहेछ किनभने पुरुषहरूले महिलाहरूको लागि पनि हामीले चाहिँ पावर डेलिगेट गर्नुपर्छ
3: होइन,
2: र यो चाहिँ हामीले उनीहरूलाई पावर डेलिगेट गर्यौँ भने चाहिँ हामीले पनि सुख पाउने विधि हो होइन। महिलाहरू इम्पावर भयो भने, महिलाहरूले चाहिँ कमाउन थाल्यो भने, महिलाहरूले पनि चाहिँ सहभागिता गर्न थाल्यो भने चाहिँ मलाई पनि त्यसले चाहिँ सहयोग गर्छ भन्ने जति बेलासम्म चाहिँ पुरुषहरूमा हुँदैन त्यति बेलासम्म यो डिस्क्रिमिनेसन भनौँ न भेदभाव चाहिँ भइराख्ने त्यस्तो देखिन्छ क्या। त्यसले गर्दाखेरि यो महिनावारी पनि एउटा के भयो भने महिनावारीसँग जोडिएका थुप्रै चिजहरूसँग जेन्डर बेस्ड भाइलेन्सको विषय पनि आयो होइन। त्यो एकदम धेरै आएको हुनाले तपाईँले भने जस्तो महिनावारीमा चाहिँ यो चाहिँ यो बायोलोजिकल प्रोसेस हो भन्ने कुरा पनि भनिराख्नु जरुरी हुँदैन भन्ने खालको एक्सट्रिममासम्म हामी पुगिसक्यौँ। तर नेचर चाहिँ नेचरको कुरा चाहिँ हामीले बिर्सनु हुन्न भन्ने कुरा मात्रै हो। तर त्यसलाई हामीले के छ भने कसरी अधिकारसँग जोड्न सकिन्छ, कसरी त्यसलाई चाहिँ मान्छेको सशक्तिकरणसँग जोड्न सकिन्छ, महिलाहरूको सशक्तिकरणसँग जोड्न सकिन्छ, महिनावारी भएको कारणले गर्दाखेरि चाहिँ महिलाहरूलाई चाहिँ पछाडि पारिनु
3: हुँदैन
2: होइन भन्ने चाहिँ अधिकारको विषयमा चाहिँ हामीले धेरै नै छलफल गर्नुपर्छ होला। र यो पछिल्लो दिनमा जुन महिनावारीको व्यवस्थापनसँग जोडिएर नि जस्तो मैले थुप्रो सुन्ने गर्छु स्थानीय सरकारहरूले, विद्यालयले, अनि प्रदेशको सरकारले, अनि संघको सरकारले, अनि कहिलेकाहीँ त नीति तथा कार्यक्रममा पनि आएको भनेर सुन्छु के होइन, सबैलाई चाहिँ के भन्छ सेनिटरी प्याड सबैलाई पुर्याइदिने भन्ने छ होइन। अब त्यसको स्थिति के छ, अनि यो सेनिटरी प्याड चाहिँ हामीले स्कुलमा पुर्याउने बित्तिकै महिनावारीको व्यवस्थापन हुन्छ त
3: हुँदैन? महिनावारीको व्यवस्थापन भनेको चाहिँ नि सेनिटरी प्याड चाहिँ एउटा सानो कम्पोनेन्ट मात्रै हो कि
2: होइन।
3: त्यसको लागि चाहिँ नि व्यवस्थापन गर्नुको लागि तपाईँले अघि भनेर चाहिँ खानपिनको कुराहरू होइन, त्यही अनुसारको इन्भाइरोमेन्ट छ कि छैन, त्यही इन्फ्रास्ट्रक्चर छ कि छैन, सेनिटरी प्याड मात्र पुऱ्याएर चाहिँ नि त्यो जुन भेदभाव भइरहेको छ यो त्यो कम भएको छ कि छैन भन्ने एउटा भयो होइन। अनि सेनिटरी प्याड

0: हामीले चाहिँ
1: जस्तो
0: हामीले जुन अब कपडा नै प्रयोग गर्छौँ नि त सुतीको कपडा प्रयोग गर्दाखेरि सफा हुन पर्यो, यसलाई चाहिँ घाममा सुकाउनु पर्यो भन्ने कुराहरू चाहिँ हामीले त्यसलाई पनि प्रमोट गर्दै जानुपर्छ होइन. अब हामीले कस्तो गर्न चाह्यो सेनिटरी आउने बित्तिकै सेनिटरी प्याडहरूको यो विज्ञापन हुने बित्तिकै कमर्सियलाइज हुने बित्तिकै चाहिँ हामीले गरिरहेको प्रचलनहरू चाहिँ हामीले छोडिया छौँ कि त्यसले त सफा नगरेर त्यसलाई घाममा नसुकाएर इन्फेक्सन भएको छ नि. तर त्यही तरिकाले कसरी चाहिँ अब हामीले अहिले हामीले त झन् ट्रेनिङ पनि अर्गनाइज गर्छौँ कसरी पनि घरमै बनाउने प्याडहरू चाहिँ बनाउन सकिन्छ एकदमै कम पैसामा एकदमै भनौँ न अफोर्डेबल उसमा चाहिँ नि भन्ने कुराहरू. अनि अब सेनिटरी प्याड आइसकेपछि चाहिँ नि त्यसको विज्ञापन पनि त्यही अनुसारको भए होइन. अनि कहिले कुनै चाहिँ लामो कुनै चाहिँ छोटो कुनै चाहिँ यस्तो भन्ने कुराहरू पनि होइन त्योसम्म पनि आयो. अनि त्यसको एडभर्टिजमेन्टहरू पनि त्यही अनुसारको भयो. तर त्यसमा युज हुने केमिकल्स त्यसमा युज हुने प्लास्टिकहरूले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ कम्पोज हुन पनि एकदमै धेरै टाइम
1: लाग्छ.
0: अनि अहिले चाहिँ विद्यालयमा विभिन्न जिल्लामा अब भनौँ न विद्यालयमा चाहिँ कस्तो भइरहेको छ भने यो इन्सुलेटर होइन अनि पछि विद्यार्थी त अब एक महिनामै अब कतिजना विद्यार्थीको हुन्छ एक दिनमै चार पाँचवटा प्याड त फेरिन्छ नि त. त्यो गर्दाखेरि चाहिँ त्यो इन्सुलेटर नचलेर खास अब त्यो बालिसकेपछि त त्यसले पनि पल्युसन गर्ने भयो. त्यो इन्सुलेटर पनि नथेकेर र त्यही अनुसारको अब इलेक्ट्रिक इन्जिनियर इलेक्ट्रिक इन्सुलेटर भने पनि आउँछ. तर बत्ती चप्पी नहुँदाखेरि त त्यो त्यहीँ कुहेर पनि स्कुल दुर्गन्धित भएकोसम्म पनि हामीलाई चाहिँ अब त्यो सिचुएसन पनि हामीले देखाछौँ. अनि अब त्यही सेनिटरी प्याडको पिटको कुरा गर्न कुरा गर्दाखेरि पनि त्यो कसरी चाहिँ बनाइएको छ कति गहिरो बनाउनु पर्छ त्यो युरिया हालेर चाहिँ त्यसलाई अझ पुरेर चाहिँ गर्नुपर्छ होइन. अनि त्यो अब फुल भइसकेपछि के त त्यो त डिके हुनलाई त हजारौँ हजारौँ वर्ष लाग्छ होइन. सो त्यसको लागि चाहिँ अल्टरनेटिभ वेजहरू पनि सोच्नुपर्छ जस्तो लाग्छ. अहिले त अब मेन्स्ट्रुअल प्रडक्ट भन्ने बित्तिकै अब मेन्स्ट्रुअल कपहरू पनि आउँछ होइन. मेन्स्ट्रुअल प्याड के प्यान्टिजहरूको पनि कुराहरू आइरहेछ. सो सरकारले त्यो पनि एक्सप्लोर गर्नुपर्छ जस्तो लाग्छ. तर यो सबैतिर गाउँपालिकाहरूले चाहिँ सेनिटरी प्याडहरू किन्ने त्यो पनि लो क्वालिटीमा किन्ने अनि त्यसलाई चाहिँ दराजमा थन्काएर राख्ने होइन. अनि कति महिनापछि चाहिँ त्यसको एक्सपायरी डेट गइसकेपछि चाहिँ छिटो छिटो स्कुलहरूमा डिस्ट्रिब्युट गर्ने. अनि कस्तो छ भने स्कुल हुन्जेल त पायो त्यो प्याड स्कुल सकिसकेपछि चाहिँ के गर्ने होइन. जस्तो अब कोभिडको टाइममा स्कुल बन्द हुँदाखेरि त स्टुडेन्ट्सहरूले त कसरी म्यानेज गरे होला. अब कोभिड जस्तो इमर्जेन्सी नआउला भन्ने पनि छैन होइन. सो हामीले चाहिँ अलिकति यो आपतकालीन उसमा पनि समयमा पनि कसरी चाहिँ व्यवस्थापन गर्न सकिन्छ भनेर सोच्नु पर्छ. त्यसको लागि चाहिँ अब हामीले चाहिँ विकल्पहरू चाहिँ अप्नाउन पर्छ. त्यही भएर सेनिटरी प्याड मात्र चाहिँ नि के भएन यो व्यवस्थापन महिनावारी व्यवस्थापनको चाहिँ कुरा आएन. त्यो
1: होलिस्टिक हिसाबले भन्दाखेरि अलिकति समग्र हिसाबले भन्दाखेरि चाहिँ महिनावारीको व्यवस्थापन अथवा महिनावारी स्वास्थ्यको व्यवस्थापन मेन्सुरल हाइजिनको व्यवस्थापन का अरू पक्षहरू चाहिँ के हुन्?
0: अरू पक्ष भन्दाखेरि के हुन्
1: भन्नाले अब यो मैले भन्न खोजेको कुरा कि जस्तो सेनिटरी प्याड अथवा प्याडको प्रयोग त एउटा भइहाल्यो होइन. सम्भवतः पानी चाहिएला होइन, प्याड फेर्ने ठाउँ चाहिएला, प्याडको व्यवस्थापनको कुराहरू चाहिएला होइन त. अनि यसको चाहिँ निरन्तरताको कुरा चाहिएला. अनि प्याड चाहिँ आफैमा अहिले धेरै छलफल त हामीले के गर्यौँ भन्दाखेरि चाहिँ अब इन्भाइरोमेन्ट फ्रेन्डली चाहिँ प्याड भएन होइन. यो चाहिँ प्लास्टिक कन्टेन भएको हुनाले कुहिन पनि धेरै समय लाग्ने अनि त्यसको व्यवस्थापनमा पनि समस्या हुने होइन. अनि अब सहर बजार त कसैको भनौँ न अब स्कुलमै पनि अब यदि चाहिँ हाम्रो राम्रोसँग पिटहरू छैन, डस्टबिनहरू छैन भने बच्चाहरूले चाहिँ अब यदि सपोज टोयलेटमा राखिदियो भने होइन त्यसले चाहिँ ब्लकेजहरू हुने, अब त्यहाँबाट गए पनि गएर चाहिँ ढलमा गएर नै ब्लकेज गरिदिने एमाउन्ट ठुलो भइसके पछाडि त्यसले ठुलो मतलब चाहिँ क्षति गर्ने होइन. यस्तो चिजहरू पनि मतलब चाहिँ छ नि त होइन. त्यसैले चाहिँ अहिलेको हाम्रो चाहिँ अब एउटा डिग्निफाइड हामी त डिग्निफाइड मेन्चुरेसनको कुराकानी गर्छौँ नि त. यो यसमा चाहिँ अरू के चिजहरू पनि भइदियो भने चाहिँ हामी होलिस्टिकली एड्रेस गरेको भन्ने बुझिन्छ भने
0: अर्को चाहिँ नि अवेरनेस हुन जरुरी छ होइन. अहिलेसम्म पनि महिनावारीको प्रोसेसै थाहा नभएको पनि कति धेरै छन् नि त होइन. अनि त्यो जनचेतना पनि कमी नै छ होइन. महिनावारीसँग बोल्नु हुँदैन भन्ने कुराहरू पनि छ. त्यो कुराहरू पनि हामीले कसरी चाहिँ नि एड्रेस गर्न सक्छौँ त्यो एउटा पनि भयो. अघि तपाईँले भने जस्तो पोलिसिजहरूमा पनि एउटा स्कुल निर्माण गर्दाखेरि चाहिँ के हुनुपर्छ र त्यो स्कुलमा हुने विद्यार्थीको संख्या अनुसार चाहिँ टोयलेट पनि त्यही अनुसारको म्यानेज हुनु
1: पर्यो। भनेपछि पुरुषलाई महिलालाई अथवा

0: केटालाई केटीलाई टोयलेटको व्यवस्थापन त्यही अनुसार गर्नु पर्यो, नम्बर अफ स्टुडेन्ट हेरेर
1: होइन
0: नम्बर अफ स्टुडेन्ट हेरेर सफिसियन्टली गर्नु पर्यो, प्याड चेन्ज गर्ने ठाउँ पनि हुनु पर्यो होइन। अब प्याडको प्रयोग चाहिँ हामीले सम्भवतः अहिले इन्भाइरोमेन्ट फ्रेन्डली होइन घर घरमा बनाउन सकिने, स्कूलहरूमा पनि त्यस्तो गर्न सकिने अथवा त्यहाँको चाहिँ समुदायमा पनि गर्न सकिने, कटनको कपडाहरूको होइन जुन चाहिँ हामीले रियुजेबल होइन फेरि पनि प्रयोग गर्न सकिने, धोएर सफा गरेर घाममा सुकाएर होइन रियुजेबल चाहिँ हामीले चाहिँ कटनको प्याडहरू प्रयोग गर्न सकिने होइन, यस्तो चिजहरू पनि अहिले चाहिँ हाम्रो मेन्सुरल हेल्थमा
1: चाहिँ। अर्को एउटा कुरा गर्दाखेरि तपाईँले अघि भन्नुभयो नि त हाफ अफ दि पपुलेसन जसले चाहिँ महिनावारी हुन्छ उहाँहरूको चाहिँ पेट दुखाइको समस्या हुन्छ, त्यसलाई पनि कसरी व्यवस्थापन गर्नु
0: होइन,
1: त्यो पनि चाहिँ हामीलाई चाहियो। त्यसले गर्दाखेरि चाहिँ अब मेन्टली पनि असर गरिरहेको हुन्छ, मेन्टल हेल्थ मेन्सुरेसनमा मेन्टल हेल्थको पनि अहिले एकदमै धेरै इस्युजहरू आइरहेको छ होइन। सो त्यो कुरालाई पनि कसरी चाहिँ हाम्रो पाठ्यक्रमले पनि एड्रेस गरेको छ कि छैन, विद्यालयमा पनि त्यस्तो व्यवस्था छ कि छैन, र घरमा पनि पेरेन्ट्सहरूले त्यो कुरा बुझेको छ, काउन्सिलिङहरू पनि त्यही अनुसारको चाहियो, यो हुन्छ तर यसलाई चाहिँ व्यवस्था गर्न सकिन्छ भन्ने कुरा पनि चाहियो कि। कति चाहिँ मान्छे आतेर हुन्छ नि, यो के भएको कसो भएको भनेर भन्छ, पहिला पहिला त झारको घरमा गएर पनि गरिन्थ्यो धामी झाँक्रीकामा पनि गएर, सो त्यो कुराहरू त अहिले पनि छन् त, तर त्यसलाई कसरी म्यानेज गर्ने भन्ने कुराहरू हो। अर्को चाहिँ महिनावारीलाई देखाउने प्रस्तुतिकरण गर्ने, अघि पनि भने मैले म कम्युनिकेटरको मान्छे भएर चाहिँ कसरी प्रस्तुतिकरण गरिराखेको छ त भन्ने कुरा पनि हामीले हेर्न जरुरी छ जस्तो लाग्छ कि। जस्तो अब अहिले आजकल अब धेरै नै टिकटक चलाउने अनि त्यसपछि रिल्सहरू हेर्ने भएको भएर चाहिँ कतिवटा त्यस्तो रिल्सहरू पनि छ कि जहाँ चाहिँ अब मलाई चाहिँ अब महिनावारी भएको छ भने चाहिँ चक्लेट दिनुपर्ने रे होइन, अनि त्यसपछि यो ल्याइदिनु पर्यो त्यो ल्याइदिनु पर्ने रे भन्ने कुराहरू पनि एकदमै प्रमोट
0: भइरहेको छ,
1: प्रमोसनहरू पनि भइरहेको छ होइन। त्यो कुरा भनेको चाहिँ डिस्कसन गरेर सर्भिस प्रोभाइडरकोमा गएर छलफल गरेर काउन्सिलिङ गर्ने हो नि त होइन। सो अब हाम्रो चाहिँ अब यो एउटा चाहिँ बिजनेस मोटिभले गरेर पनि हामी चाहिँ एकदम बिजनेस मोटिभतिर पनि लागिसकेका छौँ कि, अनि अब बजारमा पनि विभिन्न थरीको अब के वास गर्ने के वास होइन भजाइनल वास गर्ने पाइन्छ, यसरी वास गर्नुहोस् भनेर भन्छ, मेन्सुरल कप आयो मेन्सुरल कपलाई फेरि प्युरिफाई गर्नलाई अर्को प्युरिफायर भनेर के अरे स्टेरलाइजर भनेर, सो त्यस्तो चाहिँ नि त्यो पनि अब हामीले चाहिँ हेर्न जरुरी छ। अनि अर्को एउटा चाहिँ अब डिजिटल फोनहरू इन्टरनेटहरू युज गरिराख्दाखेरि चाहिँ जस्तो मेन्सुरेसन ट्र्याक गर्ने एपहरू पनि धेरैले युज गर्नुहुन्छ होइन, अनि आफ्नो सेफ पिरियड चाहिँ नि कहिले हो, सेफ पिरियड कहिले हो, मेरो पिरियड कहिले हुन्छ, त्यो एकदम राम्रो पनि हो। पहिला हामी क्यालेन्डरमा टिक
0: लगाउँछौँ,
1: अहिले चाहिँ नि डिजिटली आइरहेको बेलामा हामीले डिग्निफाइड मेन्सुरेसनको कुरा गर्दाखेरि चाहिँ त्यो एपले पनि त हाम्रो डेटा त युज गरिरहेको छ नि त, हाम्रो डेटा पनि मिसयुज भइरहेको छ,
0: प्राइभेसी
1: पनि, अनि पछि जो चाहिँ अब डेभलपर हो उनीहरूले हाम्रो डेटालाई युज गरे कन्टेन्टहरू पनि त्यही अनुसार बनाइरहेको
0: छ, हामीले त डाटा दिइरहेछौँ
1: हजुर,
0: हाम्रो सबै इन्फर्मेसनहरू
1: दिइरहेको छौँ होइन। अब त्यो अब हामीले ओभुलेसन साइकल्सहरू कहिले ट्र्याक गरिरहेको हुन्छौँ होइन, कहिले चाहिँ सेफ अनसेफ टाइम ट्र्याक गरिरहेको हुन्छ, यति महिनावारी भयो, यति हेभी फ्लो भयो, लो फ्लो भयो, त्यसरी पनि ट्र्याक गरिराख्ने भएको भएर चाहिँ अलिकति कसरी चाहिँ हामीले सेन्सिटाइज हुन सक्छौँ, र जुन जो व्यक्तिले चाहिँ डेभलप गरिरहेको छ या कुनै अब अर्गनाइजेसनले पनि मेन्सुरल हेल्थमै काम गर्ने अर्गनाइजेसनले पनि डेभलप गरिरहेको छ भने उहाँहरू पनि सेन्सिटाइज चाहिँ हुन पर्यो कि, त्यो डेटा नलिकन कसरी चाहिँ वुमेन फ्रेन्डली वुमेन सेन्ट्रिक कुराहरूलाई चाहिँ अड्रेस गर्ने भन्ने हिसाबले पनि हामीले सोच्न चाहिँ जरुरी छ।
0: एक्सलेन्ट, यो चाहिँ वास्तवमा हाम्रो चाहिँ किशोर किशोरीहरूलाई भन्दाखेरि पनि व्यवस्थापकको लागि पनि यो जरुरी छ, र महिनावारीको व्यवस्थापनको लागि हामीले जे खालको चाहिँ सरकारले एउटा नीति बनाएको छ, अब संघीय सरकार प्रदेश सरकार अथवा स्थानीय सरकारले, त्यसमा चाहिँ हामीले सेनिटेरी प्याडलाई हामीले बढी जोड गर्यौँ, त्यो सेनिटेरी प्याडको मात्रै विषय होइन, र अहिले जुन हामीले सेनिटेरी प्याड चाहिँ सप्लाई गरिरहेछौँ त्यो पनि इन्भाइरोमेन्ट फ्रेन्डली भएन र चाहिँ युजर फ्रेन्डली पनि भएको छैन, कतिपय ठाउँमा युजर फ्रेन्डली पनि भएको छैन होइन, किशोर किशोरीहरूको साइज अनुसारको पनि भएको छैन, र यसमा चाहिँ अलिकति व्यापारको मोटिभ चाहिँ बढी भयो, यसलाई चाहिँ हामीले होलिस्टिकली अथवा समग्रमा महिनावारी माथिको व्यवस्थापनसँग जोडेर यसलाई हेर्नुपर्छ भन्ने एउटा तर्क गर्यौं। अर्को चाहिँ हामीले महिनावारी भन्ने चिज चाहिँ हाम्रो मर्यादासँग, हाम्रो चाहिँ इज्जतसँग, हाम्रो सम्मानसँग पनि जोडिएको विषय हो र महिनावारी हुने बित्तिकै यो चाहिँ भेदभावमा पर्ने, हेला हुने, यो चाहिँ छोइछिटो गर्ने भन्छौ नि, छोइछिटो गर्ने विषय होइन। यो एउटा चाहिँ एउटा महिनावारी हुने व्यक्तिको एउटा चाहिँ सामान्य चक्र हो, प्रक्रिया हो र यसलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ होइन, र यसलाई चाहिँ सामान्य विषयमा लिनुपर्छ र यसलाई डिग्निफाइड बनाउनुपर्छ। कुनै पनि एउटा महिनावारी हुने व्यक्तिको महिनावारी चाहिँ उसले सहज ढंगले व्यवस्थापन गर्न सक्नुपर्छ, चाहे ऊ स्कूलमा होस्, चाहे ऊ काम गर्ने ठाउँमा होस्, चाहे चाहिँ जहाँसुकै होस्, पब्लिक ठाउँमा होस्, उसले व्यवस्थापन गर्न सक्नुपर्छ होइन, पाउनुपर्छ। त्यो चाहिँ उसको चाहिँ राइटको विषय बनाइनुपर्छ, किनभने यो चाहिँ सामान्य विषय हो नि त होइन। त्यसैले यसलाई चाहिँ मान्छेको मानव अधिकारसँग पनि लगेर जोड्नुपर्छ र यो व्यवस्थापनलाई चाहिँ एकदमै राम्रो गर्नुपर्छ भन्ने कुराहरूमा हामीले छलफल गर्यौं र यसले सम्भवतः हाम्रो चाहिँ सुन्ने श्रोताहरू, हेर्ने चाहिँ देख्ने हेर्ने हाम्रो चाहिँ श्रोताहरूमा चाहिँ नीति निर्माताहरू पनि हुनुहुन्छ होला, अभिभावकहरू पनि हुनुहुन्छ होला, शिक्षकहरू पनि हुनुहुन्छ होला। हामीले अब महिनावारीको व्यवस्थापनमा जे कामहरू गरिरहेछौं त्यसलाई एकचोटि हामीले चाहिँ रिभ्यू गर्नुपर्ने र किशोरीहरूको लागि चाहिँ मैत्री हुने अथवा महिनावारी हुने व्यक्तिलाई मैत्री हुने गरी बनाउनुपर्ने चाहिँ देखिन्छ र यो एउटा पाटो हो। अर्को चाहिँ कतिपय किशोरीहरूलाई, कतिपय महिनावारी भन्ने व्यक्तिहरूलाई चाहिँ यस्तो सुविधाहरू पनि छ है, स्कूलमा छ अथवा चाहिँ सार्वजनिक ठाउँहरूमा छ भन्ने कुराहरूको बारेमा थाहा पनि नहोला। अहिले कम्तीमा सरकारले, तिनै तहको सरकारहरूले चाहिँ सेनिटरी प्याडहरू चाहिँ निशुल्क रूपमा वितरण गर्ने खालको वातावरण बनाएका छन् र स्कूलहरूमा अथवा कलेजहरूमा चाहिँ भेन्डर मिसिनहरू राखेर होइन उनीहरूलाई आवश्यकता अनुसारको चाहिँ भेन्डिङ पनि गर्न सक्ने खालको व्यवस्थाहरू पनि गरेका छन्। त्यसकारणले यो हुँदैछ केही, तर यसलाई पनि अझ वैज्ञानिक र अझ चाहिँ व्यवस्थित बनाउने कुराहरूमा चाहिँ हामीलाई अझै गर्न बाँकी छ। त्यसैले हिजोबाट अझ जस्तो भनौँ न, छाउपडीको कुरा त आज हामीले गर्दै गरेनौँ होइन, महिनावारी हुने बित्तिकै चाहिँ घरभन्दा बाहिर गएर बस्नुपर्ने, छुट्टै बस्नुपर्ने एक त्यस्तो खालको चाहिँ एउटा परिस्थितिबाट अझै पनि त्यो छाउपडी छ कतिपय ठाउँमा त, तर त्यो परिस्थितिबाट अझै अलि चाहिँ मिनिमाइज चाहिँ भइरहेछ। अझै हामीसँग रेस्ट्रिक्सन छ तर मिनिमाइज चाहिँ भइरहेछ र यसमा धेरै काम गर्न बाँकी छ। त्यसैले हामी हाम्रो श्रोताहरूलाई अथवा दर्शकहरूलाई के भन्छ भने, महिनावारीको व्यवस्थापनमा तपाईँ हामी सबै जुट्नु पनि पर्छ र यसलाई चाहिँ एउटा सामान्य व्यवस्था सामान्य चाहिँ अवस्था हो भन्ने कुराहरू पनि हामीले लिनुपर्छ र महिनावारी व्यवस्थापन गर्नको लागि चाहिने सबै साधन स्रोतहरूको व्यवस्थापन पनि राज्यले अथवा चाहिँ संस्थाहरूले चाहिँ कुनै सम्बन्धित निकायहरूले चाहिँ गर्नुपर्छ भन्ने कुराहरूसँग हामी यो अभियानमा लागौं। आजलाई यति नै छलफल गरौं किनभने समय, निर्धारित समय हाम्रो चाहिँ सकिसकेको छ। एकदमै महत्वपूर्ण कुराहरू र आफ्नो अनुभवहरू यहाँ चाहिँ अभिव्यक्त गर्नुभयो, फेरि पनि मजाले हाँस्नु भएको छ होइन, र यो उहाँको हाँसो नै राम्रो छ अघि। त्यसैले यो हाँस्दै तपाईँहरू पनि हाँस्नुहोस् र खुसी नै जीवनको महत्वपूर्ण एउटा चाहिँ पक्ष हो र आफ्नो जीवनलाई खुसी बनाउनको लागि चाहिँ यी यस्ता हाम्रा छलफल, बहस, कुराकानीहरूलाई तपाईँहरूले सहज ढंगले लिइदिनुहोस्, राम्रो ढंगले लिइदिनुहोस् र तपाईँहरूको आफ्नो जीवनमा यसलाई चाहिँ प्रयोग गर्नुहोस् र तपाईँहरूलाई अझै पनि धेरै चिजहरू जुन चाहिँ तपाईँको जीवनमा चाहिएको छ त्यस्तो छ भने हामीलाई लेखेर पठाउनुहोस्, हामी छलफल गर्छौं, हाम्रो बुद्धिले भ्याएसम्म तपाईँहरूलाई यो कुराहरू भन्नेछौं र तपाईँहरूलाई यो उपयुक्त लागेन, यो चाहिँ बेठिकै भयो, यो चाहिँ अवैज्ञानिक भयो, अवैज्ञानिक भयो भन्ने कुराहरू कुनै लाग्यो भने चाहिँ यहाँहरूले हामीलाई भन्नुहोस्, हामी त्यसलाई चाहिँ सुधार्छौं, तपाईँहरूको सुझावलाई हामीले सहर्ष लिन्छौं। यति भन्दै आजको श्रृंखलाबाट हामी बिदा हुन्छौ, नमस्कार।
2: मनमा सधैं हल्ली चल्ली हुन्छ अनेक खुन्दुली, फ्रेन्डशिप र रिलेशनशिप
0: खुन्दुली.com, म डाक्टर खेम कार्कीको साथ।
2: जेनरेशन ग्याप भाइ नपाइ हुन्छ ब्रेक, ओ नो टेन्सन करियरको कन्फ्युजन एजुकेसनको
0: खुन्दुली.com, म डाक्टर खेम कार्कीको साथ। हरेक दिन बेलुकी 9 बजे।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
5: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको
5: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन्, अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
7: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
8: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गलिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
11: शिव अब म बेस्तरी खुसी, म त अहिले
10: अब त म त बच्यो भनेको छ नि।
11: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
0: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550509934।
12: ए बाबु हजारो छ, टर्च बालेर जाऊ।
13: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
12: बर्खाको बेला छ, अध्यारोमा हिजा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
13: अँ है, बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
12: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
13: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
12: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड। डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
15: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
16: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
17: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
16: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
16: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
17: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
16: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
17: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

বিন্দু আঁকড়ে রাখা হয়।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पर्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: लो दिन त, हेलो भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
4: ए नानी के भनेर छ, के भयो बा?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
14: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
14: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
15: बिनिसरा मसरङ्गी गाइडको भन्नाजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 बल्ल थाहा हुन्छ। 7 म लगातार गएँ थेरापी गर्न, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
16: सिर अब म बेस्तरी खुसी, म त अहिले
15: अब त म त बचेँ भनेको छु नि। म
16: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै, कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
14: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
17: एसईको रिजल्ट कहिले आउला भन्दा भन्दै 11 कक्षामा कहाँ भर्ना हुने हो भन्ने पो टेन्सन भयो। बा जान्ने बुझ्नेहरूको कुरा सुन्दा शंकरनगर दुर्गा दत्त माविमै पढ्नु पर्छ भन्छन्, खै के हो के हो।
18: आमै नि, त्यति पनि थाहा छैन, ल सुन त्यसो भए।
19: नेपाल सरकारबाट मान्यता प्राप्त सामुदायिक मावि भएकोले
18: माध्यमिक तहमा जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेकोले
19: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध हुने भएकोले
18: उत्पादित जनशक्ति हरेक क्षेत्रमा सफल भएकोले
19: अंग्रेजी र नेपाली दुवै माध्यममा अलग अलग कक्षाको व्यवस्था हुने भएकोले
20: शिक्षा अन्तर्गत मेजर विषयहरू तथा व्यवस्थापनमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र फाइनान्स जस्ता विषयहरू पठन पाठन हुने भएकोले
19: ख्यातिप्राप्त अनुभवी शिक्षक प्राध्यापकहरूबाट पठन पाठन हुने भएकोले
18: सुविधा सम्पन्न भवन तथा पर्याप्त खेल मैदानको व्यवस्था भएकोले
19: नेपाल सरकारका सम्पूर्ण छात्रवृत्तिहरू समेत उपलब्ध हुने भएकोले
18: बसको सुविधा समेत भएकोले
19: स्नातक तर्फ शंकरनगर बहुमुखी क्याम्पस समेत सँगै रहेकोले
21: लौ म त
3: अब ढुक्क भए बरु तपाईँका पनि छोरा छोरीलाई लैहाल्नुहोस् है भर्ना गर्न शंकरनगर दुर्गादत्त माविमा।
20: सम्पर्क शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय तिलोत्तमा 2 शंकरनगर रूपन्देही एन इन्स्टिट्युसन अफ क्वालिटी एजुकेशन।
21: आग लागी तथा डडेलोबाट जोगिउ र जोगाउ।
22: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
21: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
22: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
21: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
22: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
21: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
22: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
21: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाउ।
22: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
21: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ। वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऔ।
22: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
23: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
24: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
25: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
24: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
26: तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
25: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
27: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
28: किन झोक्राउनु भछ काका
29: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
28: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
29: ए बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो
30: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98-570-21-757 र 98-472-98-228
23: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सिल्क इल्युजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
31: होइन पुर्खे बा किन के भयो र
32: बाह्र चौरास घुमे
31: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
33: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
31: होइन पुर्खेबा फेरि दौडिँदै कता हो
32: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
33: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 5-62-745
28: उत्सव
0: को पर्व
1: एसआर इप्सन क्यानन ब्रांड को 5 नंबर प्रदेश को रिजनल अथोराइज डिस्ट्रीब्यूटर
0: ईसीएससी ग्रुप कंप्यूटर सर्विस सेंटर
1: कृषि विकास बैंक को गली विनन चौक देखि 50 मीटर पूर्व अपने भवन में
0: फोन नंबर 071-542-6599
4: खुशी को खबर
5: होइन के खुशी को खबर हो दाजु
4: अरे भाई लुम्बिनी नेत्रालय भैरवा को विशिष्टीकृत सेवाहरु अब बुटोल शाखा मा पनि सञ्चालन भयो नि
5: हो र
4: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहीबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नंबर 071-537-823
6: सचेत बन्दै ग्यास को प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यास को चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यास को चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गन्हाउने लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याउँ ग्यास गन्हाएको बेला बिजुलीको स्विच सलाइन लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल

0: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि
6: हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857072397 र 9845942914
7: ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
3: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
4: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
3: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाउ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
4: कञ्चन गाउँपालिका कञ्चन भूपन्देही
5: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू:
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
1: सम्पर्क: 98570-24344, 98570-35227 र 98570-73220।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
0: हाम्रा सेवाहरू:
7: जनरल फिजिसियन,
0: स्त्री तथा प्रसुति,
7: बाल रोग,
0: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बात रोग,
0: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
0: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
0: डिजिटल एक्सरे,
7: ईसीजी,
0: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
0: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
12: 98-570-21-835।
13: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता? आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
14: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गई और

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा आउनु सुनौ अहिलेसम्मका मुख्य खबर शीर्षकहरू।

कार्की आयोग मौन बस्यो, मानव अधिकार बोल्यो, विभिन्न क्षेत्रबाट विभिन्न आवाजहरू। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक, अर्थतन्त्र को आकार 66 खर्ब, विदेशी विनिमय संचति में ऐतिहासिक तथ्यांक। मानवाधिकार आयोग द्वारा नवयुवा आंदोलन का घटना को प्रतिवेदन अनुसार कार्यवाही गर्न सिफारिश, कार्यवाही सिफारिश खण्ड बुधवार सार्वजनिक। इजरायलले 23 सय नेपाली कामदार लैजाने, रोजगारी को आवेदन जेठ 17 गते खुल्ने, करीब 3.5 लाख तलब। बहुजात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने, पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी। मनसून आउने लाग्दा लामो सुक्खाको जोखिम, भोलि र पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना। निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगन, 10 महिनामा भेलैयाबाट 1,48,000 मोटरसाइकल भित्रिए। तिलोत्तमा 8 मा रहेको जनभावना माविमा पूर्व विद्यार्थी सञ्जाल कार्यक्रम सम्पन्न। विद्यालय स्तरीय प्रमुख कप छात्रा भलिबलमा बुद्ध पब्लिक प्रथम, र महिला एसियन गेम्स क्वालिफायरमा नेपालको संघर्षपूर्ण जित। अब हाल खबर विस्तारमा, राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 गतेको घटनामा तत्कालीन प्रधानमन्त्री लगायत 2 मन्त्रीहरू मानवाधिकार उल्लंघनको घटनामा संलग्न रहेको निष्कर्ष निकाल्दै कानून बनाएर भए पनि उनीहरूलाई कार्यवाही गर्न सिफारिश गरेको छ। जेएनजी आन्दोलनका 2 दिनको घटनाबारे अध्ययन गर्न गठन भएको समितिको प्रतिवेदनका आधारमा आयोगले भूत प्रभावी अर्थात पहिलेका घटनामा पनि आकर्षित हुन सक्ने कानून बनाएर कार्यवाही गर्न सिफारिश गरेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, संचार एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार उल्लंघनकर्ता भनेको छ। आयोगले सरकारलाई गरेको सिफारिशमा भनेको छ, उनीहरूलाई मानवाधिकार उल्लंघनमा सवाल गर्ने गरी व्यवस्था हाल कुनै कानूनमा नदेखिँदा, सजाय गर्ने व्यवस्था हाल कुनै कानूनमा नदेखिँदा, मानवता र मानवाधिकारको कसुरमा प्रत्यक्षदर्शी कानून बनाएर भए पनि सजाय गर्न सकिने सिद्धान्त प्रतिपादन भइसकेको हुँदा नयाँ कानून निर्माण गर्नुपर्ने देखिन आएको छ। 2070 सालमा सर्वोच्च अदालतले मानवाधिकार उल्लंघनका घटना कानून निर्माण गरेर भए पनि दोषीहरूलाई कार्यवाही गर्न सकिने नजिर स्थापित गरेको थियो। आयोगले नयाँ कानून निर्माण गरी 3 जना लगायतलाई कार्यवाही गर्न सिफारिश गरेको हो। मानवाधिकार आयोगले मानवाधिकारको अन्तर्राष्ट्रिय प्रयोग, अवधारणा र नेपालको आवश्यकता भनी अब बन्ने कानूनमा राख्नुपर्ने प्रावधानहरू पनि सिफारिश गरेको छ। उसले अब बन्ने कानूनमा समावेश गर्नुपर्ने 7 वटा विषयवस्तु समेत सिफारिश गरेको छ। आयोगले सिफारिश गरे अनुसार अब बन्ने कानूनमा मानवाधिकार उल्लंघनकर्ताहरूलाई बढ़ीमा 6 महिनासम्म कैद र 3,00,000 रूपियाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था हुनुपर्ने माग गरेको छ। दोस्रो, त्यसमा विषय हेर्ने अधिकारसहित विशेष अदालत, अहिलेको विशेष अदालत होइन, को अस्थायी व्यवस्था समेत मिलाउनु पर्नेछ। यस्तै मानवाधिकार उल्लंघनकर्ताहरूलाई राजनैतिक नियुक्ति वा निर्वाचित हुने कुनै पदमा 5 वर्षसम्म उम्मेद्वार बन्न निषेध गर्ने व्यवस्था समेत थप्नुपर्ने भनी आयोगले तेस्रो मापदण्ड सिफारिश गरेको छ। 4. मानवाधिकार उल्लंघनकर्ताहरूलाई कम्तीमा 3 वर्षसम्म प्रशासनिक जिम्मेवारीमा बन्देज लगाउनु पर्नेछ। आयोगले गम्भीर प्रतिका बाहेक अरू घटनामा पीड़ित वा आयोगको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, क्षतिपूर्ति दिने र मानवाधिकार उल्लंघनकर्ताहरूलाई सजायमा क्षमा दान दिन सकिने भनी 6 व्यवस्था गर्न भनेको छ। यता राष्ट्रिय मानवाधिकार आयोगले नक्खु कारागारबाट रवि लामिछाने बाहिरिएको घटनालाई गम्भीरतापूर्वक लिएर घटनाक्रमको विश्लेषण गरेको छ। उसले आम नेपाली नागरिकहरूको मानवाधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नक्खु कारागार प्रशासन सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ भनी निष्कर्ष निकालेको छ। रवि लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटनामा 2 थरी धारणा सार्वजनिक भएका छन्। रविका सहयोगी र समर्थकहरूले दवाब दिएको र त्यसैले डरतरासले आफूले उनी छाड्ने भनी पत्र लेखेको नक्खु कारागारका प्रशासक सत्यराज जोशीको दावी थियो। तर रवि लामिछानेले कारागारको सुरक्षा गर्न नसक्ने अवस्था देखेर जेलरले आफूलाई बोलाएको र पत्र दिएर तपाईँ बाहिर गएर जेलको सुरक्षा हुन्छ भनेको बयान दिएका थिए। लामिछाने र जोशीको 2 थरी बयान एक आपसमा बाँधिएको भन्दै मानवाधिकार आयोगले त्यसपछि उत्पन्न परिस्थितिलाई भावावहयुक्त भनेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा चालू आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण प्रस्तुत गरेको